0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घरभन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 9858056455।
0: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर 6 वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670712484 र 97498040।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 0383520045।
3: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
4: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454
5: र 98 145 84 0 31।
4: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
6: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्रिब्युटर पनि आफै हाल्नुहुन्छ।
7: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
8: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
7: यो सोलर बलियो र भरपर्दो छ।
6: हाम्रो बाबाले मानिकेल सुरक्षित बाटो जानुभएको।
9: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 0 83 5 22 360।
4: भर्ना खुल्यो।
0: कर्णाली प्रदेशकै सर्वोत्कृष्ट सुर्खेत मोडेल कलेजद्वारा सञ्चालित यस सुर्खेत मोडेल एकाडेमीमा शैक्षिक सत्र 2083-84 लागि कक्षा पीजीदेखि कक्षा 9 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा विशेषताहरू: अनुभवी तथा दक्ष शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने, नर्सरीदेखि युकेजी सम्मका नानी बाबुहरूलाई मन्टेसोरी विधिबाट अध्यापन गराइने, गुणस्तरीय कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला तथा पुस्तकालयको सुविधा भएको, पारिवारिक एवं शान्त वातावरणमा कक्षा सञ्चालन हुने, पर्याप्त खेल मैदान भएको र विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गरिने, अतिरिक्त शैक्षिक क्रियाकलापका साथै शैक्षिक भ्रमण गराइने, दिवा खाजाका लागि विद्यालयभित्र नै गुणस्तरीय चमेना गृह तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको र यातायातको उचित व्यवस्था भएको, साथै यसै वर्षदेखि कोडिङ रोबोटिक्स एआई का कक्षाहरू सञ्चालन हुने र स्मार्ट बोर्डबाट पठन पाठन हुने।
0: सम्पर्क सुर्खेत मोडेल एकाडेमी, वीरेन्द्रनगर 8 प्रकृति चोक खजुरा सुर्खेत, राधाकृष्ण मन्दिरदेखि शिव मन्दिरको बीच बाटोमा।
4: सम्पर्क मोबाइल नम्बर 98 585 51 960, 98 481 20 148 र 98 60 91 76 74। शारीरिक अपाङ्गता भएका बाल बालिकाको परीक्षण, उपचार, पुनस्थापना।
10: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
4: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
10: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 0 83 590 038, मोबाइल 98 578 20 935, 98 682 29 133 र 98 655 55 606।
2: डिजिटल ठगीबाट बचौं।
0: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा म्यासेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
10: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
0: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
4: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपद लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
4: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
4: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास मैकमुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
5: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ट्ज।
11: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजे को छ।
12: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी मदन पौड्याल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल वैशाख 26 गते शनिबार, सन 2026 मे 9 तारीक, जेठ कृष्ण पक्षको सप्तमी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सुकुम्बासीलाई जबरजस्ती नहटाउन र उचित व्यवस्थापन गर्न सर्वोच्चको अन्तरिम आदेश। भूमिहीन तथा अव्यवस्थित बसोबासीको डिजिटल लगत संकलन हुने, विस्थापित नागरिकलाई पुनर्स्थापना गर्न पालिकाहरूको पनि चासो।
4: हामी घरवासको व्यवस्थापन गर्छौं, हामी उहाँहरूलाई खेती र पशुपालनका लागि सुरुमा आवश्यक बिउ पुँजी व्यवस्था गर्छौं। अन्य पालिकाको हकमा पनि यो कुरा चाहिँ गर्दाखेरि राम्रै हुन्छ भन्ने लाग्छ होला।
0: आइतबार पनि बिदा थपिएपछि सरकारी अस्पतालमा अपरेशनको पालो पाउनै मुस्किल, अस्पतालहरूसँग समन्वय र व्यवस्थापनमा सरकार उदासीन।
1: मालपोत्र नापी सेवा अब पालिकाबाटै दिने तयारी, पहिलो चरणमा 35 पालिका छनौट गरिने।
0: अमेरिका र इरान बीच हर्मुज जलमार्गमा फेरि तनाव, युद्ध विराम कायमै रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दावी।
1: र आईपीएल क्रिकेटमा कोलकाताले दिल्लीलाई 8 हरायो।
5: शेयर बजारमा लगानी गर्नु सबैका लागि सजिलो हुँदैन। दिनभर बजार हेर्नुपर्ने र सही शेयर छनौट गर्नुपर्ने झन्झट धेरैलाई हुन्छ।
6: अब यो चिन्ताको समाधान छ म्युचुअल फन्ड मार्फत लगानी, जहाँ जोखिम तुलनात्मक रूपमा कम हुन्छ। लक्ष्मी सनराइज म्युचुअल फन्ड अन्तर्गतको क्लोज एन्डेड म्युचुअल फन्डले ल्याएको छ नयाँ योजना, एलएस होराइजन 12। अनुभवी फन्ड म्यानेजर र ब्यालेन्स पोर्टफोलियो स्ट्राटेजी मार्फत तपाईँको लगानी सुरक्षित र व्यवस्थित बनाइन्छ। कम जोखिम सहित दीर्घकालीन प्रतिफलका लागि एलएस होराइजन 12 एक स्मार्ट विकल्प हो। योजना आकार ₹1,20,00,000, न्यूनतम लगानी ₹1,000, प्रति युनिट मूल्य ₹10। मेरो शेयर या आस्पाको माध्यमबाट सजिलै आवेदन दिन सकिने। आईपीओ खुल्ला हुने मिति 2083 वैशाख 30 गते रहेको छ। एलएस होराइजन 12, आजको स्मार्ट योजना, भोलिको सुरक्षित भविष्य। म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ। लगानी गर्नु अघि सम्बन्धित दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला।
7: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
8: जीवनाशक विषादी विष हो, औषधि होइन। यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बालीमा सिफारिस मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौं।
7: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
8: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेका ग्राहकहरूलाई 2083 साल वैशाख मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। शर्त तथा बन्देजहरू लागू हुनेछन्।
6: काया कैरनमा अब खबरको सिलसिला। सर्वोच्च अदालतले थप सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई बस्तीबाट जबरजस्ती नहटाउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ। यसअघि विस्थापित सुकुम्बासी वा अव्यवस्थित बसोबासीका लागि आवास, शिक्षा, स्वास्थ्य, खाद्यान्न जस्ता आधारभूत आवश्यकताको व्यवस्थापन प्रभावकारी रूपमा गर्न पनि सर्वोच्चले आदेश गरेको छ। सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकारको कदम विरूद्ध परेका रिटमा हिजो सुनवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो। काठमाडौँ उपत्यका सुकुम्बासी बस्तीमा सरकारले डोजर लगाइसकेपछि सर्वोच्चबाट अन्तरिम आदेश आएको छ। सम्पन्न भइसकेको कार्यका हकमा तत्काल अन्तरिम आदेश जारी गर्न नपर्ने सर्वोच्चले भनेको छ। सरकारले देशका अरू क्षेत्रका सुकुम्बासी र अव्यवस्थित बसोबासी हटाउने प्रक्रिया पनि अघि बढ़ाएका कारण त्यसका लागि अन्तरिम आदेश जारी भएको हो। यसैबीच प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको नेतृत्वमा काठमाडौँ उपत्यका विकास प्राधिकरणले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको एकीकृत डिजिटल लगत संकलन गर्ने तयारी गरेको छ। सुकुम्बासी बस्तीबाट विस्थापित भएकाहरूको पुनर्स्थापनामा पालिकाको भूमिका बारेको रिपोर्ट केही बेरपछि प्रसारण गर्नेछौ।
7: सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई प्रधान न्यायाधीश बनाउने परम्परा तोड्दै संवैधानिक परिषदले चौथो वरियताका मनोज कुमार शर्मालाई सिफारिश गरेपछि चौतर्फी प्रश्न उठिरहेको छ। परिषदले अब्बल न्यायाधीश रोजेको हो कि कार्यपालिकाका लागि अनुकूल बनाउन खोजेको हो भन्ने सवाल सम्बन्धित क्षेत्रबाटै आइरहेको छ। परिषदले प्रधान न्यायाधीश सिफारिश गरेको भोलिपल्ट हिजो कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले फूलकोट अर्थात पूर्ण बैठक राख्नु भएको थियो। पूर्व न्यायाधीश समाजले यसै विषयमा विज्ञप्ति निकालेको छ। नेपाल बार एसोसिएशनले सल्लाहकार समितिको बैठक राख्यो। सिफारिश विरूद्ध रिट समेत लगिएकोमा भने सर्वोच्च अदालतले दर्ता अस्वीकार गरेको छ। पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले पिक एण्ड चुज नीति लिनु गलत रहेको बताउनु भएको छ। तत्कालीन रूपमा केही विवाद मात्र भए पनि यो निर्णयले दीर्घकालीन असर पार्ने उहाँको बुझाइ छ। यस्तै नेपाल बारका पूर्व महासचिव अञ्जिता खनालले कार्यपालिकालाई लागेकै भरमा छान्ने, अनुकूल अध्यादेश ल्याएर कानून संशोधन गर्नु संविधानको मर्म अनुरूप नरहेको बताउनु भएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले मुद्दा फर्सुटलाई आधार बनाएर सिफारिश गरिएको र यो एकदमै अब्बल पद्धति हो भन्ने होइन, सुधार गर्दै जानुपर्छ भन्नुभएको छ। कान्तिपुर दैनिकले खबर छापेको छ।
6: सरकारी अस्पतालमा अपरेशन गर्न त्यसै पनि महिनौ पालो कुर्नु पर्थ्यो। आइतबार पनि विदा थपिएपछि झन त्यो पर धकेलिएको छ। उपचारमा ढिला सुस्ती विगतदेखिकै समस्या हो। पछिल्लो पटक आइतबार समेत इमर्जेन्सी बाहेकका सेवा बन्द हुन थालेपछि गम्भीर साइड इफेक्ट देखिएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ। दैनिक ओपीडीदेखि शल्यक्रिया लगायतका सेवाका लागि बिरामीको ठेलमठेल भीड़ हुने गरेको छ। सबैभन्दा लामो पालो त्रिभुवन विश्वविद्यालय शेषण अस्पतालमा छ। शिक्षणमा 2084 असारसम्म अर्थात 13 महिनासम्म 5,500 बिरामी पालोमा छन्। अब आउने नयाँ बिरामी त्यसपछि मात्रै पालो पाउँछन्। अहिले बिरामीको भीड़ धेरै छ। आइतबार विदा भएपछि त्यस दिनका बिरामीको चाप सोमबार थपिन्छ। शिक्षण अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोसायराले भन्नुभयो, शल्यक्रिया गर्नुपर्ने बिरामीको पालो 2084 असारसम्म पुगिसकेको छ। देशकै जेठो सरकारी अस्पताल वीर र ललितपुरको पाटन अस्पतालमा बिरामीको अपरेशनको पालो 9 महिनासम्म पुगेको छ। दुई दिन विदाका कारण अस्पतालले सर्जरीदेखि ओपीडी सेवासम्म घटाएपछि त्यसको मार बिरामीलाई परेको छ। धेरै बिरामी सरकारी अस्पतालमा पालो नपाएका कारण निजीमा जान बाध्य भएका छन्। हाल सरकारी अस्पतालमा शल्यक्रियाका लागि पालो कुर्ने बिरामी अत्यन्तै भीड़ भएपछि स्वास्थ्य मन्त्रालयले त्यसलाई व्यवस्थापन गर्न अस्पतालहरूसँग समन्वय गर्न सकेको छैन। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले अस्पतालमा पालो कुर्नेको संख्या 2084 पुगेको बारे जानकारी नभएको बताउनु भएको छ। काया कैरनमा सुकुम्बासी बस्तीबाट विस्थापित भएकाहरूको पुनर्स्थापनामा पालिकाको भूमिका बारेको रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।

0: प्रतिफल समृद्धि योजना, योजना साथमा प्रतिफल हातमा। यही 2083 वैशाख 29 गते देखि म्युचुअल फन्डको आवेदन खुल्दैछ। रिलायबल समृद्धि योजना 2 को छिटोमा जेठ 1 गते सम्म यो आवेदन बन्द हुनेछ। त्यसैले मिति याद राखौ, 2083 वैशाख महिनाको 29 गते रिलायबल म्युचुअल फन्डको आइपिओ खुल्दैछ है। इकाइमा लगानी पूर्ण रूपमा जोखिम मुक्त नहुने हुँदा लगानी गर्नु पूर्व विवरण पुस्तिका राम्ररी अध्ययन गर्नुहोला।
1: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर। जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ। आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास। जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर। जहाँ हुन्छ खुसीको बास, एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
3: थोरै बचत धेरै कायदा, बिमा काटन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान।
4: विभिन्न कारणले माटो बिग्रिँदै गइरहेकोले माटो जोगाएर उत्पादन बढाउन
5: माटो जाँच गरी सिफारिसको आधारमा नाइट्रोजन, फस्फोरस तथा पोटास मलहरू सन्तुलित मात्रामा प्रयोग गर्ने।
4: प्राङ्गारिक पदार्थ माटोको जीवन हो, तसर्थ रासायनिक मलको अलावा गोठे मल तथा कम्पोस्ट मल, हरियो मल र जैविक मलको प्रयोग बढाउने।
5: अम्लेपना भएको माटोमा कृषि चुन प्रयोग गर्ने।
4: पशुमूत्रले युरिया मलले जस्तै बिरुवालाई नाइट्रोजन तत्व उपलब्ध गराउने भएकाले बिरुवाको वृद्धिको अवस्था हेरी एक भाग मूत्रमा 3-5 भाग पानी मिसाई बोट बिरुवामा छर्ने।
5: सम्भव भएसम्म कम खनजोत गरी खेती गर्ने। जमिन ढाक्ने गरी छापो बाली लगाउने तथा बोट बिरुवालाई छापो दिने। अन्तर बालीको रूपमा कोसे बाली लगाउने।
4: बाली कटानी गरिसकेपछि बोट बिरुवाको जरा, काण्ड तथा ठुटा मुटा जमिनमा छाडिदिने वा माटोमा मिलाउने।
5: स्वस्थ माटो जीवनको आधार हो, यसलाई बचाउनु र बिग्रन नदिनु हामी सबैको दायित्व हो।
4: कृषि तथा पशुपन्छी विकास मन्त्रालय, सिंहदरबार, काठमाडौँबाट जनहितमा जारी सन्देश।
6: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सुकुमवासीलाई जबरजस्ती नहटाउन र उचित व्यवस्थापन गर्न सर्वोच्चको अन्तरिम आदेश, वरियता मिचेर प्रधान न्यायाधीश सिफारिश हुँदा अब्बल कि कार्यपालिकालाई अनुकूल भन्ने प्रश्न, आइतबार पनि विदा थपिएपछि सरकारी अस्पतालमा अपरेशनको पालो पाउने मुस्किल लगायतका खबर प्रस्तुत गर्यौं।
7: र नापी कार्यालयले दिँदै आएको भूमि प्रशासन सम्बन्धी सेवाहरू नगरपालिका तथा गाउँपालिकाबाटै दिने गरी तयारी थालिएको छ। सरकारले त्यसका लागि मालपोत ऐन 2034 संशोधन गरेको छ। केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश अन्तर्गत मालपोत ऐन समेत संशोधन गरिएको हो। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयका प्रवक्ता सहसचिव गणेश प्रसाद भट्टले भूमि प्रशासन सम्बन्धी काम पालिकालाई हस्तान्तरण गर्न मिल्ने उद्देश्यले कानूनी प्रबन्ध गर्न ऐनमा संशोधन गरिएको र प्रावधान थपिएको बताउनुभयो। मालपोत र नापी कार्यालयबाट हुँदै आएका कार्यहरू पालिका तहमै पुर्याउने प्रयास थालिएको उहाँको भनाइ छ। त्यसैका लागि कानूनमा संशोधनदेखि पहिलो चरणमा काम थाल्न पालिकाहरूको छनौट भइरहेको उहाँले जानकारी दिनुभयो। मन्त्रालयले पहिलो चरणका लागि 35 पालिका छनौटको तयारी गरेको छ। मालपोत र नापी सेवा अब पालिकाबाट शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
8: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ।
6: सर्वोच्चको अन्तरिम आदेश आउनु अघि काठमाण्डुका दर्जनौं सुकुम्बासी बस्ती डोजरले भत्काइसकेको छ। विस्थापितहरूलाई उचित व्यवस्थापनमा अलमल भइरहेको बेला खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आफ्ना विस्थापित नागरिकलाई ससम्मान गाउँ फर्काउने र पालिकाभित्रै आवासको व्यवस्था गर्ने घोषणा गरेको छ। अरू पालिकाहरूले चाहिँ यसबारे के सोचिरहेका छन् त? थप जानकारी सहित महेश गेवालीको रिपोर्ट।
4: काठमाण्डुको सुकुम्बासी बस्ती भत्काउँदा आफ्ना ठाउँका नागरिकले पनि दुःख पाएको खबर थाहा पाएपछि हलेसी तुवाचुङ नगरपालिकाले उनीहरूलाई गाउँ फर्काउने निर्णय गरेको छ। गाउँमा जग्गा भएर पनि घरवास नभएका कारण फर्किन नसकेकाहरूलाई नगरपालिकाले भूकम्प प्रतिरोधी मापदण्ड अनुसारको 2 कोठे घर बनाइदिने प्याकेज अघि सारेको छ। नगरपालिकाको यो योजना विशेष गरी जग्गा भएका तर घर नभएकाहरूका लागि हो। भूमि आयोग विघटन भएका कारण स्थानीय सरकारलाई तत्काल जग्गा वितरण गर्ने कानूनी अधिकार छैन। यद्यपि नगरपालिकाले यसलाई समस्याका रूपमा स्वीकार गर्दै थप गृह कार्य र विकल्पको खोजी गर्ने प्रतिबद्धता जनाएको नागरिकलाई गाउँमा अड्याई राख्न आवास मात्र पर्याप्त हुँदैन भन्ने बुझेको नगरपालिकाले सीड मनी अर्थात बिउ पुँजी उपलब्ध गराउने योजना पनि बनाएको छ। आफ्ना नागरिकलाई दुःखको बेला अभिभावकत्व प्रदान गर्नु स्थानीय सरकारको मुख्य धर्म रहेको हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर रमेश कुमार राउत बताउनुहुन्छ।
9: हामी घरवासको व्यवस्थापन गर्छौं, हामी उहाँहरूलाई खेती र पशुपालनका लागि सुरुमा आवश्यक बिउ पुँजी सिड मनीको व्यवस्था गर्छौं। हामी सँगै काम गर्ने, उहाँहरू त्यो गर्न तयार हुनुहुन्छ भने हामी उहाँहरूलाई सहयोग गर्नको लागि तयार छौँ। अन्य पालिकाको हकमा पनि यो कुरा चाहिँ गर्दाखेरि राम्रै हुन्छ भन्ने लाग्छ मलाई। अब पुरानै अवस्थामा आफ्नो जीविकोपार्जन र उद्यमशीलताका लागि समेत राम्रो हुन सक्छ।
4: स्थानीय सरकारहरूको साझा संस्था नगरपालिका संघ र गाउँपालिका महासंघले यो कदमलाई सकारात्मक रूपमा लिएका छन्। स्थानीय सरकार सञ्चालन ऐनले आउनुहुन्छ।
9: हामी घरवासको व्यवस्थापन गर्छौँ, हामी उहाँहरूलाई खेती र पशुपालनका लागि सुरुमा आवश्यक बिउ पुँजी सिड मनीको व्यवस्था गर्छौँ। हामी सँगै काम गर्ने, उहाँहरू त्यो गर्न तयार हुनुहुन्छ भने

0: 5 लाख रूपियाँसम्म लगानी गर्न सक्षम रहेको नगरपालिका संघका अध्यक्ष भीम ढुङ्गाना बताउनुहुन्छ।
1: जग्गाले दिन सक्ने अवस्था चाहिँ हामीले रहँदैन, अधिकार छैन, तर निवास बनाइदिएर उद्यमशीलतामा लगाउनको लागि नगरपालिकाले चाहिँ समन्वय गरेर अलिकति लगानी गर्यो भने चाहिँ उहाँहरूको भविष्य पनि राम्रो हुन्छ, आफ्नो जन्मभूमि बस्न पनि पाउनुहुन्छ र उत्पादनमा अगाडि बढाउँदाखेरि व्यापार बिजनेसदेखि लिएर अरू कामलाई पनि सहायता हुन्छ, गाउँ पनि हराभरा हुँदै जान्छ जस्तो लाग्छ मलाई।
0: हलेसी तुवाचुङ नगरपालिकाको यो पहल केवल एउटा आवास आयोजना मात्र होइन, यो ग्रामीण पलायन रोक्ने र नागरिकलाई आफ्नै भूमिमा आत्मसम्मानका साथ बाँच्ने वातावरण मिलाउने दूरगामी सोच हो। यो अभियान सफल भएमा यसले अरू पालिकाहरूका लागि पनि नागरिकलाई आफ्नै थाथलोमा फर्काउने उत्कृष्ट मोडल प्रदान गर्नेछ। संघले अधिकार प्रत्यायोजनमा सहयोग गर्नुपर्ने गाउँपालिका महासंघका अध्यक्ष लक्ष्मी पाण्डे बताउनुहुन्छ।
2: स्थानीय सरकारले नै सहयोग गरेर बस्ती बसाउने वातावरण उहाँहरूलाई चाहिँ कर्मशील बनाउने कुरामा चाहिँ स्थानीय सरकारले त्यो गर्न सक्छ र आफ्ना नागरिक बाहिर गएर रोइरहेको हामी हेर्न पनि सक्दैनौ। त्यस्तो काम गर्न हामी सबै लागेर गरौं नागरिकको लागि भनेर गर्न आँट गर्ने हो भने गर्न सकिन्छ, तर जग्गा प्राप्ति गर्ने अधिकार हामीसित नरहेको हुनाले त्यसमा चाहिँ संघ सरकारले नै सहजीकरण गर्नुपर्छ।
0: उचित बसोबास र आय आर्जनको भरपर्दो विकल्प भएमा आफ्नै थाथलो फर्किने रहर सबैलाई छ। यसका लागि संघ र प्रदेश सरकारले पनि पालिकाको अग्रसरतालाई बजेट र कानूनी सहजीकरण मार्फत साथ दिनु जरूरी छ।
3: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: यही वैशाख 26 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा बिरनोस कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
5: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
4: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
5: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत, फोन नम्बर 0385219987, मोबाइल नम्बर 98585।
6: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।

0: Radio.
1: Extreme energy drink.
2: डिजिटल ठगीबाट बचौं।
3: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न वाहनामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
2: ध्यान दिनुहोला, ब्याङ्कले कहिल्यै पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
3: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल
4: यहाँ पनि रहन्छ। हान्टा भाइरस संक्रमित व्यक्तिमा टाउको दुख्ने, चक्कर लाग्ने, चिसो लाग्ने, ज्वरो आउने, मांसपेशी दुख्ने तथा वाकवाकी, बान्ता, झाडा पखाला र पेट दुखाई जस्ता पाचन सम्बन्धी समस्या देखिन्छन्। त्यसपछि अचानक श्वास प्रश्वासमा समस्या र रक्तचाप बढ़ने अवस्था देखिन्छ। यसको लक्षण भाइरसको संक्रमण सम्पर्कपछि दुईदेखि चार हप्ताभित्र देखिन सक्छ। कहिलेकाहीँ एक हप्ताभित्रै वा आठ हप्तासम्म ढिलो पनि हुन सक्छ। हान्टा भाइरसको कुनै

0: विशेष औषधि खोप वा एन्टीभाइरल उपचार छैन। डाक्टरहरूको सहायतामा उपचार डाक्टरहरूले केवल चाहेको उपचार मात्रै दिन्छन्। त्यसैले समयमै पहिचान गर्नु अत्यन्तै महत्वपूर्ण हुन्छ। हान्ता भाइरसको जोखिम, नेपाल कति सुरक्षित शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
1: अब विदेशको खबर। अमेरिका र इरान बीच हर्मुज जलमार्गमा फेरि तनाव बढ़ेको छ। दुई देशका सेनाबीच पछिल्लो पटक हर्मुज क्षेत्रमा गोली हानान भएसँगै तनाव बढ़ेको हो। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम कायमै रहेको दावी गर्नुभएको छ। इरानका उच्च सैन्य कमाण्डरले अमेरिकाले युद्धविराम उल्लंघन गरी आक्रमण गरेको बताएका छन्। आफूहरूले प्रतिरक्षाका लागि प्रतिआक्रमण गरेको उनको भनाई छ। अमेरिकी राष्ट्रपति ट्रम्पले यदि इरान सम्झौतामा आएन भने फेरि पनि आक्रमण गर्ने चेतावनी दिनुभएको अन्तर्राष्ट्रिय संचार माध्यम जनाएका छन्। संयुक्त राष्ट्रसंघको समुद्री एजेन्सी आईएमओ का महासचिव आरसी न्यू डेमिनगेजले हर्मुज संकटका कारण खाड़ी क्षेत्रमा झण्डै 1500 जहाज फसेको जानकारी दिनुभएको छ। बुधबार मात्र इरान अमेरिका बीच वार्ता हुने खबर बाहिरिएसँगै विश्व बजारमा अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रूड अर्थात कच्चा तेलको भाव 11% घटेको थियो। अर्को दिन बिहिबार राति दुई देशका सेना बीच हर्मुज जलमार्गमा गोली हानाहान भएको हो।
0: अब खेल खबर। आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई 8 विकेटले हराएको छ। दिल्लीमा हिजो भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 142 रन बनाएको थियो। दिल्लीले दिएको 143 रनको लक्ष्य पछाएको कोलकाताले 14 ओभर 2 बलमा 2 विकेट गुमाएर भेटायो। कोलकाताका फिन एलेनले 47 बलमा शतक बनाए। आईपीएल अंक तालिकामा दिल्ली 11 खेलमा 8 अंकका साथ तालिकाको 8 स्थानमा छ भने कोलकाता 10 खेलमा 9 अंकका साथ तालिकाको 7 स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुका पाउने 8 बजे राजस्थान रोयल्स र गुजरात टाइटन्सले खेल्दैछन्।
1: कायाकै रनमा अब केही खबर संक्षेपमा। उच्च स्तरीय कार्यदलले मध्य पूर्व संकटबाट नेपालमा परेको बहुआयामिक प्रभाव न्यूनीकरण तथा व्यवस्थापन गर्न अल्पकालीन मध्यकालीन र दीर्घकालीन सुझाव सरकारलाई दिएको छ।
0: पर्सी सोमबार राति र मंगलबार बिहान सुदूरपश्चिम मध्य क्षेत्र र पूर्वी भागमा हावाहुरीसहित पानी पर्ने सम्भावना छ। मौसमविद उज्जवल उपाध्यायका अनुसार सोमबार राति सुदूरपश्चिम र मंगलबार बिहान काठमाडौँ उपत्यका लगायत देशका मध्य तथा पूर्वी भागमा हावाहुरीसहितको वर्षाको सम्भावना रहेको आज र भोलि भने देशका केही ठाउँमा छिटफुटदेखि मध्यमसम्म वर्षाको सम्भावना छ। यसैबीच यस वर्ष मनसूनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण गरिएको छ। जल तथा मौसम विज्ञान विभागले हिजो सार्वजनिक गरेको मनसून ऋतुको जलवायु आकलन अनुसार यस वर्ष मनसूनमा सरदरभन्दा कम पानी पर्ने सम्भावना छ। गर्मी धेरै हुने देखिन्छ। नेपालमा जेठ मध्यदेखि असोज मध्यसम्मको अवधिलाई मनसून अवधि मानिन्छ।
1: मनसूनमा कम पानी पर्ने भएकाले नार्कले यस वर्ष धान खेती गर्दा कम पानीमा पनि राम्रो उत्पादन दिन सक्ने र खडेरी सहन सक्ने जात सुक्खा 1, सुक्खा 2, सुक्खा 3, सुक्खा 4, सुक्खा 5 र सुक्खा 6 लगायत छनौट गर्न किसानलाई सुझाव दिएको छ।
0: संघीय संसद अन्तर्गतको संसदीय सुनवाई समितिले प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा विरूद्ध उजुरी माग गरेको छ।
1: काठमाडौँ जिल्ला अदालतले गएको वर्ष फैसला गरेका अभद्र व्यवहारका 358 अभियुक्त मध्ये 95% दोषी ठहर भएका छन्। फैसला हुँदासम्म आधा जसो अभियुक्त पाएको सजाय भन्दा बढ़ी समय हिरासतमा रहनु परेको खबर कान्तिपुरले लेखेको छ।
0: सरकारले न्यायपालिकामाथि हस्तक्षेप बढ़ाउँदै गएको भन्दै नेपाल बार एसोसिएशनले चिन्ता व्यक्त गरेको छ। अध्यादेश, विभिन्न न्यायिक नियुक्तिमा राजीनामाको दवाब तथा प्रधान न्यायाधीश नियुक्तिमा सरकारले गलत मनसाय देखाएको बारले आरोप लगाएको छ। न्यायपालिकामाथि सरकारको अत्याधिक सक्रियता नेपाल बार शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
1: र संघीय राजधानी काठमाण्डुको बीचमा पर्ने पुरानो बस पार्कमा निर्माणाधीन काठमाण्डु भ्यू टावर समयमै सम्पन्न नहुँदा शहरको सौन्दर्य र व्यवस्थापनमा गम्भीर असर परेको खबर आजको गोर्खापत्रले लेखेको छ। कायाको इरनमा अब पालो उखानको
0: लगनपछिको पोतेके काम
1: उखानसँगै हामी कायाको इरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: सुकुम्बासीलाई जबरजस्ती नहटाउन र उचित व्यवस्थापन गर्न सर्वोच्चको अन्तरिम आदेश। भूमिहीन तथा अव्यवस्थित बसोबासीको डिजिटल लगत संकलन हुने। विस्थापित नागरिकलाई पुनर्स्थापना गर्न पालिकाहरूको पनि चासो।
1: आइतबार पनि विदा थपिएपछि सरकारी अस्पतालमा अपरेशनको पालो पाउनै मुस्किल। अस्पतालहरूसँग समन्वय र व्यवस्थापनमा सरकार उदासीन।
0: मालपोत र नापी सेवा अब पालिकाबाटै दिने तयारी। पहिलो चरणमा 35 वटा पालिका छनौट गरिने।
1: अमेरिका र इरान बीच हर्मुज जलमार्गमा फेरि तनाव। युद्ध विराम कायमै रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दावी।
0: र आईपीएल क्रिकेटमा कोलकाताले दिल्लीलाई 8 विकेटले हरायो।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिकाबाट झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। आफूलाई मनपर्ने नेताले जे गरे पनि आहा भन्दै ताली बजाउने प्रवृत्तिसँग यो कार्टुन सम्बन्धित छ। यहाँ दुईजना मान्छे मोबाइलमा खबर हेरिरहेका छन् अनि एकजनाले भन्दैछ, आहा हाम्रो नेताले त मर्यादा क्रम परम्परा विधि प्रक्रिया नि कस्तो मिठोसँग मिच्ने क्या। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं।
2: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
2: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: सुर्खेतका भूमिहीन सुकुमवासी व्यवस्थित बसोबासीहरू आन्दोलनमा उत्रिए। सुकुमवासी बस्ती खाली नगराउन सर्वोच्चको अन्तरिम आदेश।
1: विजयनगर नगरपालिकाले विभिन्न कार्यक्रम गरी 50 औं स्थापना दिवस मनायो। पछिल्लो 4 वर्षमा पूर्वाधार विकास तथा सार्वजनिक सेवा प्रवाहमा उपलब्धि भएको दावी।
0: कर्णाली सहित देशका धेरै जसो ठाउँमा यस वर्ष मनसूनमा सरदर भन्दा कम पानी पर्ने पूर्वानुमान। गर्मी बढ़ने मौसमविदहरूको भनाई।
1: र नेपाल एले एक दिवसीय अभ्यास खेलमा अमेरिकालाई पनि हरायो। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा दिल्ली र गुजरात खेल्दै।
0: इण्डियन आईपीएल क्रिकेटमा कोलकाताले दिल्लीलाई हरायो। आज राजस्थान र गुजरात भिड्ने। हिमाल पहाड तराई जोड्छौं सबैलाई। बिहानको भेरी खबरबाट दिलु रावत र केशव ढकालको नमस्कार। तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशनका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला अनि बर्दियाको रेडियो टाइगर सम्वाद एफएम र रेडियो गेरुवामा पनि हामीलाई सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। सुर्खेतका भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरू आन्दोलनमा उत्रिएका छन्। उनीहरूले वैकल्पिक व्यवस्था विनय नै आफूहरूलाई हटाउन लागेको भन्दै मंगलगढ़ी चोकबाट रयालीसहित बजार परिक्रमा गरेका छन्। उनीहरूले सकेसम्म अहिले बसिरहेकी ठाउँमा बसाल्न र नभए विकल्प दिएर उचित व्यवस्थापन गरिदिन आग्रह गरेका छन्। उचित व्यवस्थापन भएमा आफूहरू सरकारलाई सहयोग गर्न तयार रहेको भन्दै उनीहरूले बलजबती रूपमा हटाउन खोजे प्रतिरोध गर्ने चेतावनी पनि दिएका छन्। केन्द्र सरकारको परिपत्र अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका सहित विभिन्न पालिकाले सरकारी जग्गा अतिक्रमण गरी बनाएका घरटहरा र अन्य संरचना हटाउन सार्वजनिक सूचना जारी गरेका छन्। तोकेको समयभित्र यस्ता संरचना नहटाए पालिकाले हटाउने र त्यसमा लाग्ने सम्पूर्ण खर्च पनि सम्बन्धित व्यक्तिले बेहोर्नु पर्ने नगरपालिकाले जनाएको छ।
0: यसैबीच सर्वोच्च अदालतले सुकुमवासी तथा अव्यवस्थित बसोबासी हटाउने सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। अदालतले कानूनी प्रक्रिया र मानवीय अधिकारको रक्षा गर्नुपर्ने भन्दै जबरजस्ती बस्ती हटाउन नपाइने स्पष्ट पारेको छ। अब सरकारले कानूनले तोकेको प्रक्रिया पूरा नगरी सुकुमवासी बस्ती हटाउन सक्ने छैन भने अन्तरिम फैसला नआएसम्म बस्ती हटाउने काम पनि रोकिएको छ। न्यायाधीशहरू कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले सरकारका नाममा आदेश जारी गर्दै वैकल्पिक व्यवस्था बिना जबरजस्ती बस्ती हटाउने काम नगर्न भनेको हो। विभिन्न स्थानका सुकुमवासी बस्ती हटाउने सरकारी अभियान विरूद्ध गोपाल रहन पहेली, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, महाजित अन्सारी लगायतले दायर गरेको रिटमाथि दोस्रो सुनवाई गर्दै अदालतले यस्तो आदेश दिएको हो।
1: वीरेन्द्रनगर नगरपालिकाको 50 औं स्थापना दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ। 2033 सालमा स्थापना भएको नगरपालिकाले आधा शताब्दीमा नगरभित्र थुप्रै विकास निर्माण तथा सार्वजनिक सेवा र सुशासन सम्बन्धी काम गरेको दावी गरेको छ। नगरपालिकाले पछिल्लो 4 वर्षमा पूर्वाधार विकास, सार्वजनिक सेवा प्रवाह, शिक्षा तथा आर्थिक व्यवस्थापनका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेको जनाएको छ। पूर्वाधार र शहरी विकास नगरमा नगरपालिकाले सड़क दुर्घटनामा न्यूनीकरण र सड़क सुरक्षालाई प्राथमिकतामा राख्दै विभिन्न चोकहरूमा ट्राफिक लाइट जडान गरेको छ भने सड़क बत्ती विस्तार गरी रात्रिकालीन आवतजावतलाई सुरक्षित बनाएको बताएको छ। पैदल यात्रीको स्वास्थ्यका लागि फ्लाइओभर निर्माण कार्य पनि अघि बढ़ाइएको छ। शहरको सौन्दर्यकरण तथा व्यवस्थित विकासका लागि विभिन्न स्थानमा पार्क, खेल मैदान र सार्वजनिक स्थलको पनि निर्माण गरिएको छ। मिलन पार्क, जिम पार्क तथा थार्मिक पार्कहरूको निर्माण भइरहेको छ भने बस पार्कको विस्तार, पार्किङ व्यवस्थापन र सार्वजनिक जग्गा संरक्षणमा विशेष ध्यान दिइएको छ। घण्टाघर क्षेत्रको विकास, बुलबुले तालको संरक्षण तथा सौन्दर्यीकरण साथै व्यवस्थित पार्किङ निर्माणका कामहरू पनि अगाडि बढ़ाइएको छ। नगरपालिकाले 25 किलोमिटर सड़क कालोपत्र, 61 किलोमिटर स्तर उन्नति, पक्की नाला 60 किलोमिटर निर्माण गरेको पनि जनाएको छ। यस्तै सार्वजनिक सेवा र सुशासनमा सुधार गर्दै नगरपालिकाले डिजिटल प्रविधिको प्रयोग बढ़ाउँदै सेवाग्राहीलाई छिटो, सरल र पारदर्शी बनाएको नगर प्रमुख मोहनमाया ढकालले बताउनु भएको छ। उहाँले कार्यालयहरूमा इन्टरनेट पहुँच विस्तार, विद्युतीय हाजुरी प्रणाली, सीसीटीभी जडान तथा नागरिक बड़ापत्र कार्यान्वयनमा गरिएको बताउनु भएको छ। योजना कार्यान्वयनलाई प्रभावकारी बनाउन अनुगमन तथा मूल्यांकन प्रणालीलाई पनि सुदृढ बनाइएको छ। यस्तै सामुदायिक विद्यालयका विद्यार्थीहरूका लागि निशुल्क सेनिटरी प्याड वितरण, निशुल्क पाठ्य पुस्तक तथा दिवा खाजा कार्यक्रम पनि सञ्चालन गरिएको छ। स्थानीय पाठ्यक्रम हाम्रो वीरेन्द्रनगर लागू गरिएको छ भने शिक्षक तथा विद्यालय कर्मचारीको क्षमता अभिवृद्धिमा जोड़ समेत दिएको नगरपालिकाले जनाएको छ। यस्तै नगरपालिकाले सड़क, कालो पत्रे, नाला निर्माण, विद्यालय तथा स्वास्थ्य संस्था निर्माण, पार्क तथा सामुदायिक भवन निर्माणमा उल्लेखनीय प्रगति हासिल गरेको नगर प्रमुख ढकालले बताउनु भएको छ।
0: कर्णालीका मुख्यमन्त्री यमलाल कर्णालले वीरेन्द्र नगरपालिकाले छोटो अवधिमा हासिल गरेको विकास र सुशासनको प्रशंसा गर्दै स्थानीय तहले योजनाबद्ध र पारदर्शी ढंगले काम गरेमा समग्र कर्णाली प्रदेशले गति लिने उल्लेख गर्नुभएको छ। मुख्यमन्त्री कर्णालले भूमिहीन तथा सुकुम्बासी समस्या तत्कालै समाधान हुने प्रकृतिको नभएको उल्लेख गर्दै दीर्घकालीन र व्यावहारिक समाधान खोज्नुपर्ने उल्लेख गर्नुभएको छ। उहाँले निर्वाचनपछि बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले सरकारी जग्गा संरक्षण अभियान अघि बढ़ाइरहेको भन्दै मानवीय पक्षलाई पनि ध्यान दिन सुझाव दिनुभएको छ। नगरपालिकाको 50 औं स्थापना दिवसको अवसरमा नगरपालिकाले रेडियो भेरीकर्मी मधुबन विशेषज्ञ साजना पत्रकारलाई सम्मान समेत गरेको छ। नगरपालिकाले पत्रकार प्रकाश अधिकारी, रमा केसी, एगे खत्री, ओमबहादुर साई, विवस कुमार सेजवाल र रजनी योगीलाई नगदसहित सम्मान अथवा पुरस्कृत गरेको हो। पत्रकारिताका माध्यमबाट संचार क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उहाँहरूलाई पुरस्कृत गरिएको नगरपालिकाले जनाएको छ। वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, उपप्रमुख नीलकण्ठ खनाल र प्रमुख प्रशासकीय अधिकारी लक्ष्मी प्रसाद बास्कोटाले नगद र कदर पत्र सहित पत्रकारहरूलाई सम्मान गर्नुभएको हो। यस्तै विभिन्न शिक्षक, विद्यालय विद्यार्थी लगायतलाई पनि कार्यक्रममा पुरस्कृत अथवा सम्मान गरिएको छ।
1: सल्यानमा ट्रक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। धारमा गाउँपालिका 2 भूसखोला स्थित भित्री सड़क खण्डमा ट्रक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दिउँसो 1 बजे फारूला चौरबाट भूसखोलातर्फ हिँडेको र एक त 44.95 नम्बरको ट्र्याक्टर सड़कबाट करिब 15 मिटर तल खसेर दुर्घटनामा परेको हो। दुर्घटनामा ट्र्याक्टर चालक धारमा गाउँपालिका 2 का 17 वर्षीय प्रदीप विकको मृत्यु भएको हो। दुर्घटनामा परि गम्भीर घाइते हुनुभएका विकलाई तत्काल उपचारका लागि थुम्की सल्ली स्वास्थ्य चौकीमा लगे पनि स्वास्थ्य कर्मीले बचाउन सकेनन्। दुर्घटनामा 17 वर्षीय टेक बहादुर विक र 22 वर्षीय विशाल विकको दाहिने हातमा चोट लागेको प्रहरीले जनाएको छ। टेक बहादुरको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने विशाललाई थप उपचारका लागि नेपालगंज पठाइएको छ।
0: भोलि खबरमा खबरहरूको सिलसिला जारी नै छ। लिलाई भने यो विश्राम।
2: सूचना
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 98556 4555।

0: हजुर अब ज्वाइन गर्नुहोस् CS6 रेवोल्युसन सहभागी हुनुहोस् होन्डा एक्सटेन्सन फाइनेन्स महोत्सवमा कुनै पनि पुरानो मोटरसाइकल ल्याउनुहोस् र इन्स्टेन्ट एक्सचेन्ज गर्नुहोस् नयाँ होन्डा सँग इजी फाइनेन्स रु 6,000 को थप भ्यालुएसन अनि 5,000 क्यास ब्याक आजै आउनुहोस् नयाँ होन्डा बाइक चढेर जानुहोस्
1: मिति यही वैशाख 27 जेठ 1 गतेसम्म स्थान न्यू बुलबुले ऑटो सेल्स जुम्ला रोड सुर्खेत संपर्क मोबाइल नंबर 97670 56813 र 97670 56814

0: बीमा को लाभ दी आफ्नो कमाईको लाभ लिने मौका आज बनो सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स को बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुले रजियौ
1: सबैको मान सुने
2: रेडियो भेरी एफएम
3: तपाईले सबैको मन छुने रेडियो रेडियो भेरीका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला अनि बर्दियाको रेडियो टाइगर सम्वाद एफएम र रेडियो गेरुवामा पनि हामीलाई सुनिरहनु भएको छ। यतिन्जेल हामीले सुर्खेतका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरू आन्दोलनमा उत्रे वैकल्पिक व्यवस्था गरेर मात्र बस्ती हटाउन सर्वोच्चको आदेश वृन्दनगर नगरपालिकाले विभिन्न कार्यक्रम गरी 50 औं स्थापना दिवस मनायो लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी खबर अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र सुर्खेतले कर्णालीका विभिन्न स्थानीय तहमा शारीरिक अपाङ्गता परीक्षण कमिटी शिविर सञ्चालन गरेको छ। शिविरमा अपाङ्गता भएका बालबालिकालाई स्वास्थ्य पुनस्थापन र सहायक सामग्री प्रदान गर्दै उनीहरूको जीवनस्तर सुधार्ने काम गरिरहेको केन्द्रले जनाएको छ। विकलांग मित्र समूह र अपाङ्ग बाल अस्पताल बनेपाको सहयोगमा सञ्चालन भएको शिविर कर्णालीका 5 जिल्लामा सञ्चालन भइरहेको छ। दैलेखको डुंगेश्वर गाउँपालिकामा शारीरिक अपाङ्गता भएका तथा कान सम्बन्धी समस्या भएकालाई निशुल्क स्वास्थ्य परीक्षण उपचार पुनस्थापन तथा सहायक सामग्री वितरण गरिएको छ। शिविरमा 176 जनाले सेवा लिएका छन् भने ती मध्ये 6 जनाको अपरेशन गर्नुपर्ने भएको अपाङ्ग पुनस्थापन केन्द्र कर्णालीका प्रमुख होमराज केसीले बताउनुभयो। उहाँले 74 जना बालबालिकालाई शिविरबाट सेवा लिएका भन्दै 27 जनाको कान जाँच गरेको बताउनु भएको छ। यस्तै 33 जनालाई सहायक सामग्री हस्तान्तरण गरेको भन्दै नौमूल्यमा भएको शिविरबाट 74 जनाले सेवा लिएको उहाँको भनाइ छ। यी मध्ये 9 जनाको अपरेशन गर्नुपर्ने भएको छ भने 51 जना बालबालिकालाई सेवा लिएको केन्द्रका प्रमुख केसीले बताउनुभयो। शिविरमा खुट्टा हात हड्डी जोड्नी स्नायु मेरुदण्ड सम्बन्धी समस्या भएका बालबालिकाको विशेष परीक्षण गरिएको छ। परीक्षणमा जन्मजात खुट्टाको विकृति पोलियोका कारण हात वा खुट्टा चल्न नसक्ने समस्या जोनी र घुँडामा विकृति हातको छोटाइ वा टेढोपन मेरुदण्ड र मांसपेशी असामान्यता हिँड्न समस्या भएका बालबालिकालाई समेटिएको छ। शिविरमा मनोसामाजिक परामर्श फिजियोथेरापी सल्लाह र आवश्यक परेमा उपचारका लागि रेफर गर्ने व्यवस्था पनि गरिएको बताइएको छ। कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सुन्दर कुमार केसी उपाध्यक्ष कलावती नेपानी र प्रमुख प्रशासकीय अधिकृत श्री शमशेर राणा मगरले शिविरले गाउँमा पुगेकाले उपचारले बाहिर जानुपर्ने बिरामीलाई सहज बनाएको बताउनु भएको छ।
3: मुगुमा अनुमति बिना यात्रा संकलनका लागि गएका 25 जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मुगुका विभिन्न पाटनमा यात्रा गुम्बा संकलन गर्न गएका एक बालिका सहित 25 जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख रविराज थपलियाले बताउनु भएको छ। मुगुको कारमारोङ गाउँपालिकाले यात्रा गुम्बा संकलन सम्बन्धी सूचना जारी नगरेकाले अनुमति बिना यात्रा संकलन गर्न पुगेका उनीहरूलाई नियन्त्रणमा लिएको बताइएको छ। यात्रा गुम्बा संकलनको समय नजिकिँदै गर्दा मुगुका यात्रा पाटनहरूमा सुरक्षा गस्ती पनि बढ़ाइएको छ। मुगुका 2 दर्जन बढ़ी वन तथा पाटनमा पाइने बहुमूल्य उपयोगी जड़ीबुटी यात्रा गुम्बा संकलनका लागि हुम्ला जुम्ला बाजुरा दैलेख कालीकोट अछाम सहित मुलुकभर र भारतबाट संकलनकर्ता र खरीदकर्ता पाटन पुग्ने गरेका छन्। यात्रा गुम्बा दुर्गम जनताका प्रमुख आर्थिक स्रोतका रूपमा रहँदै आएको छ। स्थानीयले आफ्नो वर्षभरिको पारिवारिक खर्च यात्रा गुम्बा बिक्रीबाट नै जुटाउने गरेका छन्।
4: कर्णाली सहित देशका धेरैजसो ठाउँमा यस वर्षको मनसूनमा सरदरभन्दा कम पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले सार्वजनिक गरेको मनसून ऋतुको जलवायु पूर्वानुमानमा 2083 अनुसार यस वर्ष मनसूनमा सरदरभन्दा कम पानी पर्ने आकलन गरिएको उल्लेख छ। अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशैभर सरदरभन्दा बढ़ी रहने र यसपालि गर्मी बढ़ने बताइएको छ। जेठ 18 गतेदेखि असोज 14 गतेसम्मको 4 महिनाको अवधिमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम वर्षा हुने अनुमान छ। कर्णालीको दक्षिणी भाग लुम्बिनीको धेरैजसो भाग मधेसको पूर्वी भाग र कोशी प्रदेशको दक्षिणी भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना 55 देखि 65% रहेको छ। यस्तै कर्णाली प्रदेशका उत्तरी भाग तथा कोशीको उत्तरी भागमा सरदर वर्षा हुने सम्भावना 35-45% रहेको छ। सुदूरपश्चिमका धेरै जसो भाग मधेसको पश्चिमी भाग र कोशीको मध्य भागमा सरदरभन्दा कम वर्षाको सम्भावना 45-55% रहेको छ। देशका बाँकी भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना 35-45% रहेको छ। विभागले यो आकलन विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानीको प्रारूप र साउथ एसियन सिजनल क्लाइमेट आउटलुक फोरमका आधारमा तयार पारेको जनाएको छ। नेपालमा जेठ मध्यदेखि असोज मध्यसम्मको अवधिलाई मनसून अवधि मानिन्छ। यो अवधिमा वर्षभरिको झण्डै 80% पानी पर्ने गर्दछ।
3: बाँकेको कोलपुर नगरपालिकाको कृषि विकास शाखाले किसानहरूका माटो निशुल्क रूपमा परीक्षण गरेको छ। माटो निशुल्क परीक्षणबाट 100 बढ़ी किसानलाई फाइदा भएको बताइएको छ। दुई दिनसम्म कोलपुर नगरपालिका परिसरमा सञ्चालन भएको निशुल्क माटो शिविरबाट 125 किसान लाभान्वित बनेका छन्। कोलपुर नगरपालिकाका कृषि विकास शाखाका कृषि प्राविधिक एकबहादुर रोकाले दुई दिनसम्म सञ्चालन गरिएको निशुल्क माटो परीक्षणबाट कोलपुरका 15 वडाका 125 किसानका जमीनको माटो परीक्षण गरिएको बताउनु भएको छ। किसानहरूले विभिन्न समस्या भएका भन्दै 125 माटोको नमूना परीक्षण गर्नका लागि शिविरमा लिएर आएका उहाँको भनाइ छ। माटो तथा मल परीक्षण प्रयोगशाला खजुराको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो। परीक्षण गर्न ल्याइएका माटोका नमूनाहरू प्रयोगशालामा पठाइएको र एक दुई दिनभित्र नमूनाको परीक्षण रिपोर्ट आएपछि किसानलाई जानकारी गराइने उहाँले बताउनु भएको छ। उहाँले माटो परीक्षण प्रयोगशाला बाँकेमै भए पनि अधिकांश किसानहरूले यसको जानकारी अभावका कारण माटो परीक्षण नगराउने गरेको पाइएकाले शिविर प्रचार प्रसार र सचेतनाका लागि पनि महत्वपूर्ण रहेको बताउनु भएको छ। कृषि विकास शाखाका प्रमुख कल्पना नेपालीले माटो परीक्षण किसानहरूका लागि खेतीपातीमा उत्पादकत्व बढ़ाउन तथा लागत घटाउन अत्यन्त प्रभावकारी हुने र माटोको गुणस्तर थाहा पाएर सही अनुसारको खेती गर्दा किसानलाई फाइदा हुने बताउनु भएको छ। अझै पनि किसानहरू परम्परागत खेतीमा आश्रित रहेका तथा माटो परीक्षण गराउनुपर्छ भन्ने चेतनाको कमीले माटो परीक्षण नगराई खेती गरिरहेको हुँदा शिविरबाट माटो परीक्षण गराउने पर्छ भन्ने सकारात्मक सन्देश पनि प्रवाह भएको उहाँले बताउनु भएको छ। धेरै खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो विश्राम।
5: भर्ना सम्बन्धी सूचना
6: यस सुर्खेत बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक एलएलबी प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
5: भर्ना कार्यक्रमहरू आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि। प्रवेश परीक्षा शुल्क 1700। यी सेवा खल्ती कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
6: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.fol.edu.np वा www.entrance.fol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.fol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
5: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः एलएलबी प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत सम्पर्क फोन नम्बर 083-520-307 083-520-298।
7: के तपाईलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ?
8: अब चिन्ता नगर्नुहोस्, चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ ज्यूहरूबाट अर्थोस्कोपी र ज्वाइन्ट रिप्लेसमेन्टका साथै हाड जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
7: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा,
8: घुँडा र कुमको दूरबीन प्रविधिद्वारा एसीएल पीसीएल एमसीएल लगायत सबै लिगामेन्टहरूको शल्यक्रिया सेवा,
7: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चर सम्मको उपचार तथा शल्यक्रियाको सेवा,
8: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
7: एचसीआरसी अस्पताल चारवाहिनी रोड नेपालगंज बाँकी। सम्पर्क नम्बर 081538150 र 081535151।
8: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
2: रेडियो भेरी एफएम।
3: तपाईले सबैको मन छुने रेडियो रेडियो भेरी सहित कर्णाली र सुदूरपश्चिमका विभिन्न रेडियोबाट पनि हामीलाई सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरफेरो लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी खबर। विश्वविद्यालयमा विद्यार्थी संगठन खारेज गर्ने निर्णय विरूद्ध विद्यार्थी संगठनले सर्वोच्च अदालत पुगेका छन्। विद्यार्थी संगठनले विश्वविद्यालयहरूमा विद्यार्थी संगठन हटाउने सरकारको निर्णय कार्यान्वयन नगराउन माग गरेका छन्। विचारका आधारमा संगठनमा आबद्ध हुन पाउने अधिकार संविधान प्रदत्त अधिकार भएको उनीहरूको दावी छ। विद्यार्थी संगठनहरूको खारेज गर्ने सरकारी निर्णय स्वेच्छाकारी भएको उल्लेख गर्दै सरकारी निर्णय कार्यान्वयन नगराउन पनि अन्तरिम आदेशको माग गरिएको छ। विद्यार्थी संगठनले सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र गृह मन्त्रालयलाई विपक्ष बनाएर निवेदन पेश गरेका छन्।
3: भेरी खबरको अन्त्यमा अब लागौं केही खेल खबरतर्फ। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्स भेट्दैछन्। राजस्थान 10 खेलमा 12 अंकसहित चौथो स्थानमा छ भने समान खेलमा बराबरी अंक जोडिएको गुजरात नेट रन रेटका आधारमा पाँचौं स्थानमा रहेको छ। खेल जयपुरमा बेलुका 7:45 शुरू हुनेछ। दुवै टोली खेल जित्दै प्लेअफको स्थान लगभग पक्का गर्ने योजनामा रहेका छन्। गैराती भएको खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई 8 विकेटले हराएको छ। दिल्लीमा 143 रनको सहज लक्ष्य कोलकाताले 34 बल बाँकी छँदा मात्र 2 विकेट गुमाएर पूरा गर्यो। कोलकाताका लागि फिन एलनले 47 बलमा अभिजित 100 रनको शतकीय पारी खेल्दा क्यामरून ग्रीनले पनि अभिजित 33 रन बनाउनुभयो। जीतसँगै कोलकाता 10 खेलमा 9 अंक सहित 7 र दिल्ली 11 खेलमा 8 अंक सहित 8 स्थानमा रहेका छन्।
4: र नेपालको यो दिवसीय अभ्यास खेलमा अमेरिकालाई 3 विकेटले हराएको छ। श्रृंखलाको दोस्रो खेलमा अमेरिकाले नेपालको ए टोलीलाई माथिल्लो मूलपानी मैदानमा अमेरिकाले दिएको 263 रनको लक्ष्य नेपाल एले 5 बल बाँकी छँदा 7 विकेट गुमाएर पूरा गरेको हो। नेपालको मयन यादवले 72 रनको अर्धशतकीय पारी खेल्नुभयो भने सन्दीप जुराले 36 र कुशल मल्लले 33 तथा पवन सराफले 8 बलमा अपेक्षित 24 रनको आक्रमक पारी खेल्नुभयो। टसितिर ब्याटिङ गरेको अमेरिकाले स्मिथ पटेलको शतकीय पारीमा 50 ओभरमा 8 विकेट गुमाएर 262 रन बनाएको थियो। पटेल 108 बलमा 116 रन जोडे आउट हुनुभयो भने नेपाल एका पवन सराफले 2 तथा विपिन खत्री, साहब आलम, बसिर अहमद, शेर मल्ल, रसिद खान र नारायण जोशीले 1-1 विकेट लिनुभयो। एक दिवसीय अभ्यास श्रृंखलाको पहिलो खेलमा नेपाल एले स्कटल्याण्डलाई 45 रनले हराएको थियो। आईसीसी क्रिकेट विश्वकप लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्ड टोलीसँग नेपाल एले एक दिवसीय अभ्यास श्रृंखला खेलिरहेको छ।
3: खेल खबरसँगै रिलाइ बिहानको भेरी खबर सकियो। बिदा हुन गेलसम्मका मुख्य खबर फेरि एकपटक।
4: वैकल्पिक व्यवस्था नगरेर मात्र आफूहरूलाई हटाउन भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको माग। सुकुम्बासी बस्ती खाली नगराउन सर्वोच्चको अन्तरिम आदेश।
3: वीरेन्द्रनगर नगरपालिकाले विभिन्न कार्यक्रम गरी 50 स्थापना दिवस मनायो। पछिल्लो 4 वर्षमा पूर्वाधार विकास तथा सार्वजनिक सेवा प्रवाहमा उपलब्धि भएको दावी।
4: कर्णाली सहित देशका धेरै जसो ठाउँमा यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने पूर्वानुमान। गर्मी भने बढ़ने सम्भावना।
3: र नेपाल एले एक दिवसीय अभ्यास खेलमा अमेरिकालाई पनि हरायो। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज गुजरात र राजस्थान भिड्ने। हस्तहरीलाई बिहानको भेरी खबर सकियो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै डिलु रावत र केशव ढकाल विदा हुन्छौं। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
5: सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने नाराका साथ यही वैशाख 15 गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन भइरहेकाले सबै बालबालिकाहरूलाई विद्यालयको पहुँचमा पुर्याउन हुन सम्पूर्ण अभिभावक जीवहरूलाई अनुरोध गर्दछौ।
9: यस वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्रका विद्यालय जाने उमेर पुगेका सम्पूर्ण बालबालिकालाई अनिवार्य रूपमा विद्यालय भर्ना गर्नुहुन सबैमा अनुरोध गर्दछौ।
10: यदि कसैले कुनै बाल बालिकाको अभिभावकको टोली पठन पाठनमा सहयोग गर्न चाहेमा यही भर्ना अभियानमा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
9: वीरेन्द्रनगर नगरपालिका शिक्षा शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
10: विद्यार्थी भर्ना अभियान 2083 भव्यताको साथ सफल पारौ।
11: रेडियो भेरी एफएम 98.6 x 2.7
12: मेगाहर्ट्ज़। एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
13: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
6: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
5: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
6: भोक लाग्यो भने आफ्नो मिठाई खाने कुरा खानु पर्यो नि।
5: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
14: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
6: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
5: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670712484 र 97498640।
6: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
15: प्रदूषण नियन्त्रण स्वास्थ्यको आधार। धुवा धुलो त्यागौं, सफा हावामा सास फेरौं। स्वास्थ्य स्वस्थ, स्वस्थ वायु स्वस्थ जीवन। प्लास्टिक प्रयोग बन्द गरौं, वातावरणलाई स्वच्छ राखौं। प्लास्टिक जन्य प्रदूषण निर्मल पारौं, वातावरण मैत्री विकल्पको उपयोग गरौं। नदी नाला सफा राखौं, भविष्यलाई सुरक्षित बनाऊ।
5: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्र नगर सुर्खेत।

0: हजुर अब ज्वाइन गर्नुहोस् PS6 रेवोल्युसन सहभागी हुनुहोस् होन्डा एक्सटेन्सन फाइनान्स महोत्सवमा कुनै पनि पुरानो मोटरसाइकल ल्याउनुहोस् र इन्स्टान्ट एक्सचेन्ज गर्नुहोस् नयाँ होन्डा सँग इजी फाइनान्स रु 6000 को टप भ्यालुएसन अनि 5000 क्याश ब्याक आजै आउनुहोस् नयाँ होन्डा बाइक चढेर जानुहोस्
1: नीति यही वैशाख 27 देखि जेठ 1 गते सम्म स्थान न्यू बुलबुले ऑटो सेल्स जुम्ला रोड सुर्खेत संपर्क मोबाइल नंबर 97670568 13 97670568 14 डिजिटल ठगीबाट बचौं
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन् ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा म्यासेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी पिन नम्बर पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला
1: ध्यान दिनुहोला बैंकले कहिले पनि ओटीपी पिन नम्बर पासपोर्ट जस्ता नम्बरहरू माग्दैन
2: वित्तीय सचेतनाका लागि सांग्रीला डेभलपमेन्ट ब्याङ्कको पहल
3: सूचना
4: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ डाक्टर धमला हड्डी पुननिर्माण हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ
3: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ
4: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत
3: भर्ना खुल्यो
2: कर्णाली प्रदेशकै सर्वोत्कृष्ट सुर्खेत मोडेल कलेजद्वारा सञ्चालित यो सुर्खेत मोडेल एकाडेमीमा शैक्षिक सत्र 2083-84 लागि कक्षा पीजीदेखि कक्षा 9 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
3: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने नर्सरीदेखि युकेजी सम्मका नानी बाबुहरूलाई मन्टेसोरी विधिबाट अध्यापन गराइने गुणस्तरीय कम्प्युटर ल्याब विज्ञान प्रयोगशाला तथा पुस्तकालयको सुविधा भएको पारिवारिक एवं शान्त वातावरणमा कक्षा सञ्चालन हुने पर्याप्त खेल मैदान भएको र विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गरिने अतिरिक्त शैक्षिक क्रियाकलापका साथै शैक्षिक भ्रमण गराइने दिवा खाजाका लागि विद्यालयभित्र नै गुणस्तरीय चमेना गृह तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको र यातायातको उचित व्यवस्था भएको साथै यसै वर्षदेखि कोडिङ रोबोटिक्स एआई का कक्षाहरू सञ्चालन हुने र स्मार्ट बोर्डबाट पठन पाठन हुने
2: सम्पर्क सुर्खेत मोडेल एकाडेमी वीरेन्द्रनगर 8 प्रकृति चोक खजुरा सुर्खेत राधाकृष्ण मन्दिरदेखि शिव मन्दिरको बीच बाटोमा
3: सम्पर्क मोबाइल नम्बर 9585159960 9841820148 र 9860976474
5: रेडियो भेरी एफएम

0: फल फूल अनि ताजा तरकारी को लागि सम्झिनै पर्ने नाम
1: उही बाबु एन साई तरकारी तथा फलफूल थोक पसल।
2: हामी कहाँ फलफूल ताजा तरकारी होलसेल मूल्यमा पाइनुका साथै विवाह पार्टी पिकनिक को लागि पनि होम डेलिभरीको सेवा पनि उपलब्ध छ।
1: सम्पर्क बाबु एन साई तरकारी तथा फलफूल थोक पसल वीरेन्द्रनगर छ कृषि बजार सुर्खेत। सम्पर्क फोन नम्बर 0383521233 मोबाइल 9858050062 र 9861039994।
3: ओहो रामुदाई कता हिँड्नु भयो?
4: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
3: कुन धान लगाउने विचार गर्नु भयो र?
4: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
3: ल दाई पनि US कम्पनीको US 312 शंकर धान लगाउने नि।
4: यो धान कस्तो छ नि बहिनी?
3: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
4: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शंकर धान US 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि US 312 धान नै लगाउन भन्छु।
3: हुन्छ दाई, सँगै जाउँ है US 312 धानको बिउ लिनलाई।
1: नेपाली माटोले रोजेको, किसानले खोजेको शंकर धान US 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको US कम्पनीको US 312 शंकर धान नै लगाऊ।
5: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
6: चार बाहिनी रोड नेपालगंजमा रहेको HCRC अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको NICU सेवा सञ्चालनमा रहेको छ।
5: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
6: झाडा पखाला,
5: दादुरा,
6: पोलियो,
5: कुपोषण,
6: एनिमिया,
5: मम्स,
6: दम,
5: टाइफाइड
6: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
5: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। HCRC अस्पताल,
6: चार बाहिनी रोड, नेपालगंज, बाँकी। सम्पर्क नम्बर 0185381150, 0185351।

0: Media.
1: Extreme energy drink.
2: आइपुग्यो आधुनिक जोत्ने हलो मिनी ट्रिलर थ्रेसर पानी ताने फर्म पावर ट्रिलर सोलर पम्प कम्पाउन्ड मिल घाँस काट्ने मेसिन कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-520-045।
3: डिजिटल ठगीबाट बचौं।
4: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
3: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
4: वित्तीय सचेतनाका लागि सांग्रीला डेभलपमेन्ट ब्याङ्कको पहल।

जैनपाल सत्य सेवा सुरक्षणमा कार्यक्रम ट्राफिक अपडेटमा यहाँलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरिया एफएम सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाई कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरिया एफएम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईंलाई जानकारी गराउनेछौ। अब लागौं आजका मुख्य ट्राफिक अपडेटतर्फ। सल्यानको दारमा गाउँपालिका 2 भूसखोला स्थित ट्रयाक्टर दुर्घटना हुँदा ट्रयाक्टर चालकको उपचारको क्रममा मृत्यु भएको छ भने ट्रयाक्टरमा सवार 2 जना घाइते भएका छन्। हिजो दिउँसो 1:30 बजेको समयमा फारूल्ला चौरदेखि भूसखोलातर्फ जाँदै गरेको रा 1:44:95 नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकदेखि 15 मिटर तल खस्न जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परिमृत्यु भएका ट्रयाक्टर चालक सल्यान दार्मा गाउँपालिका 2 बस्ने वर्ष 17 का प्रदीप विकलाई उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेका हुन् भने ट्रयाक्टरमा सवार सल्यान दार्मा गाउँपालिका 2 बस्ने वर्ष 17 का टेकबहादुर विक र वर्ष 22 का विशाल विक घाइते भएका हुन्। घाइतेको नेपालगंज नर्सिङ होममा उपचार भइरहेको छ। सुर्खेतको भेरीगंगा नगरपालिका 5 टोली खोला नजिक मिनी ट्रक दुर्घटना हुँदा मिनी ट्रकमा सवार सहचालक घाइते भएका छन्। हिजो दिउँसो 12:50 को समयमा सुर्खेतदेखि नेपालगंज तर्फ जाँदै गरेको कर्णाली प्रदेश 02/001/10/89 नम्बरको मिनी ट्रक अनियन्त्रित भई सड़कको भित्तामा ठोकिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परि घाइते भएका ट्रकमा सुर्खेतको भेरीगंगा नगरपालिका 5 टोली खोला नजिक मिनी ट्रक दुर्घटना हुँदा मिनी ट्रकमा सवार सहचालक घाइते भएका छन्। हिजो दिउँसो

कोशी गांव बस्ने वर्ष 29 का संदीप गन्धर्व घाइते भएका हुन्। घाइतेको माया मेडिकल छिन्चुमा उपचार भइरहेको छ। ट्रक चालक सुर्खेत लेगबेसी नगरपालिका 6 बस्ने वर्ष 34 का टीकाराम तारामी मगर उपचारमा संलग्न रहेका छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 3 कर्णाली केर नजिक मोटरसाइकलले पैदलयात्रुलाई ठक्करे दिँदा पैदलयात्रु घाइते हुनुभएको छ। हिजो साँझ 7:20 को समयमा एरी चोकदेखि हिलेखाली चोकतर्फ जाँदै गरेको लु 89P1375 नम्बरको मोटरसाइकलले पैदलयात्रु दैलेख महाबु गाउँपालिका 5 बस्ने वर्ष 80 का सर्वजित ओलीलाई ठक्करे दिँदा घाइते हुनुभएको हो। घाइते हुनुभएको सर्वजित ओलीको कर्णाली केर सुर्खेतमा उपचार भइरहेको छ। मोटरसाइकल चालक स्याङ्जा बस्ने वर्ष 27 का सुन्दर मल्ल उपचारमा संलग्न रहेका छन्। ट्राफिक कार्यवाहीमा परे 117 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 जिल्लाहरूमा चल्ने सवारी साधनहरूले ओभरलोड, मादक पदार्थ सेवन, लापरवाहीका साथ सवारी साधन चलाएको, कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 117 सवारी साधनहरू ट्राफिक कार्यवाहीमा परेका छन्। चालिस स्थानमा भएको जनचेतनामूलक कार्यक्रमबाट 3561 जना लाभान्वित भएको। कर्णाली प्रदेशका 10 जिल्लाहरूका विभिन्न 40 स्थानमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जनचेतनामूलक कार्यक्रमबाट 3561 जना चालक, सहचालक र सर्वसाधारणहरू लाभान्वित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध। सवारी चालकले अनिवार्य रूपमा सीट बेल्टको प्रयोग गरौं। सवारी साधन चलाउँदा आवश्यक कागजात सधैं साथमा लिएर हिँड्ने गरौं। सुरक्षित स्थानमा र दाहिने तर्फबाट मात्रै ओभरटेक गर्ने बानी बसालौं। बीच सड़कमा सवारी रोकी अरू सवारी साधनलाई बाधा नपुर्याउ। चक्कर आइरहेको छ वा निन्द्रा लागिरहेको छ भने गाडी नचलाउनुहोस्। फुटपाथ नभएको सड़कमा सड़कको दाहिने किनाराबाट हिँड्ने गरौं। मादक पदार्थ तथा लागू पदार्थको सेवन गरी सवारी साधन नचलाऊ। घुम्ती तथा रोकी राखेको ठूलो सवारी साधनको अगाडि वा पछाडिबाट बाटो काट्ने नगरौं। सवारी साधन सुरक्षित रूपले चलाउनुहोस्। घरमा तपाईंलाई तपाईंको परिवारले पर्खिराखेका छन्। सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582999 सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौं। आज भने म राधा सुवेदी विदा चाहन्छु। हस्त, धन्यवाद। जय नेपाल।

0: तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।

0: हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याज प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ, बुद्धपथ लाइन, गरिमा विकास मैकमुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-8999 र 97-679-044-43।
2: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, केही गर्ने गर्दैन।
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लाइज अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
3: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 21,600 43,200 कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। सिधै वीरेन्द्रनगर 10 सुर्खेतमा भएको सासा होस्टेल भएको घरमा गएर सुरजन नोकाईलाई भेट।
2: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गएर के हो कसो।
3: लकी पिराक फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
4: एसई सक्यो, अब रमाइलो सुरु भयो।
5: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
4: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
5: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
4: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
7: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भाइनेटको साम्बा प्याकसँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र बासिक सब्सक्रिप्सनमा 1 महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् भाइनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। भाइनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।

0: लोकतन्त्रमा बहुमतको शासन महत्वपूर्ण हुन्छ, तर के बहुमतको निरङ्कुशता लोकतन्त्रका लागि खतरनाक हुन्छ? के शक्ति सन्तुलन बिना कुनै पनि शासन व्यवस्था स्थिर रहन सक्छ? तपाईँ किताब चर्चा सुन्दै हुनुहुन्छ। आजको अङ्कमा हरि शर्मा, एलेक्जेन्डर ह्यामिल्टन, जेम्स म्याडिसन र जोन जेद्वारा लिखित ऐतिहासिक दस्तावेज द फेडरलिस्ट पेपर्सका महत्वपूर्ण दुई भागबारे चर्चा गर्दै हुनुहुन्छ। विशेष गरी फेडरलिस्ट नम्बर 10 र फेडरलिस्ट नम्बर 51 समेटेका विचारहरू आज पनि लोकतन्त्रका लागि किन महत्वपूर्ण छन् भन्ने कुरामा आजको अङ्क केन्द्रित छ। फेडरलिस्ट नम्बर 10 जेम्स म्याडिसनले लोकतन्त्रका फ्याक्सन अथवा दल वा समूहहरूको प्रभावबारे चर्चा गरेका छन्। जब समाज विभाजित हुन्छ, के राज्यले निष्पक्ष रूपमा शक्ति सन्तुलन कायम राख्न सक्छ? के बहुमतको शासनले अल्पसंख्यक अधिकारको रक्षा गर्न सक्छ? म्याडिसनले संघीय प्रणालीमा यस्तो समस्याको समाधान कसरी हुन्छ भन्ने व्याख्या गर्छन्। फेडरलिस्ट नम्बर 51 शक्ति सन्तुलन र नियन्त्रणको अवधारणाबारे चर्चा गरिएको छ। म्याडिसनले सरकारका विभिन्न अंगहरू, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका बीच शक्ति सन्तुलन, चेक एण्ड ब्यालेन्सेस किन आवश्यक छ भन्ने तर्क गर्छन्। के वर्तमान लोकतन्त्रमा शक्ति सन्तुलन कायम छ? अब सुन्नुहोस् हरि शर्माबाट द फेडरलिस्ट पेपरका यी दुई महत्वपूर्ण लेखहरूबारे चर्चा।
1: नमस्कार, किताब चर्चामा यहाँलाई स्वागत छ। अघिल्लो हप्ता मैले एलेक्सी टोकभिलको डेमोक्रेसी इन अमेरिका चर्चा गरेको थिएँ, किनभने अहिले संसारभर जुन किसिमको ट्रम्प एडमिनिस्ट्रेसनले कुराहरू उठाइरहेको छ, या त्यो ट्रेडमा होस्, व्यक्तिगत नेतृत्वका सन्दर्भमा होस्, या मेजोरिटी माइनोरिटीका विषयमा अमेरिकी समाजका बारेमा जुन चर्चा उठाएको छ, त्यसको लाई बुझ्नलाई, यसको ऐतिहासिक धरातल बुझ्नलाई सजिलो हुन्छ भनेर मैले, किनभने अहिले अमेरिकी लोकतन्त्र सबैको चासो भएको हुनाले डेमोक्रेसी इन अमेरिका चर्चा गरेको थिएँ एलेक्स टोकोभिलको। यो साता मैले पुरानो क्लासिक किताब जो राजनीतिक चिन्तनका सन्दर्भमा, अमेरिकाको संवैधानिक इतिहासका सन्दर्भमा र अहिले जुन चर्चा र चासो उठेको छ, जुडिसियरी र एक्जिक्युटिभको सम्बन्ध के हुने हो, कंग्रेस अथवा लेजिस्लेचर विधायकको सम्बन्ध के हुने हो, अमेरिका कता गइरहेको छ, 250 वर्षभन्दा बढी अविच्छिन्न रूपमा लोकतन्त्र उपभोग गर्दै आएको र विश्वमा लोकतन्त्रको मानक भएको देशमा लोकतन्त्र नै अथवा प्रजातन्त्र नै खलबलिएको जस्तो अनुभव भएको छ। साँच्चै नै यो खलबलिएको हो। अमेरिकाको कन्स्टिट्युसन ड्राफ्ट गर्ने सन्दर्भमा विभिन्न कन्भेन्सन्सहरूमा अमेरिकन स्टेटहरू, जो अहिले 50 स्टेट, त्यो स्टेट्सहरूको विभिन्न किसिमको निगोसिएसनबाट अमेरिकन फेडरल कन्स्टिट्युसन बनेको हो। त्यो स्थापनाकालको सन्दर्भमा अमेरिकन वार अफ इन्डिपेन्डेन्स, स्वतन्त्रता बेलायतबाट प्राप्त भइसकेपछि, जब जुन 1788 कन्स्टिट्युसन रेटिफाइड भयो, त्योभन्दा अगाडि कस्तो परिस्थिति थियो र त्यो परिस्थितिमा विशेषत तीनजना विद्वानहरू जो प्रकारान्तरले पछिल्लो समयमा गएर प्रेसिडेन्ट, चिफ जस्टिस र चाहिँ चिफ डिप्लोम्याट अमेरिकाको भए, उनीहरूले विभिन्न स्टेटहरूले कन्स्टिट्युसनलाई अनुमोदन गर्ने सन्दर्भमा, किनभने वार अफ इन्डिपेन्डेन्सले अमेरिकालाई एउटा कन्फेडरेट बृहत्तर संघको रूपमा कल्पना गरेको थियो र जो संघहरू अमेरिकन संघमा आएका थिए, संघहरू जो अमेरिकन संघमा आएका थिए, ती संघहरूले कन्स्टिट्युसनको जुन ड्राफ्ट थियो त्यसमा छलफल गरेर स्टेटको तर्फबाट इन्डोर्स गर्नुपर्ने थियो अथवा त्यसलाई लागू गर्नुपर्ने थियो। त्यो सन्दर्भमा थुप्रै स्टेटहरूले त त्यसलाई छलफल गरे, तर न्युयोर्क र केही अन्य स्टेटहरूले संघमा जाँदाखेरि संघको अधिकार कटौती हुने, इन्डिभिजुअल राइट र चाहिँ लिडरसिप कस्तो हुने, प्रेसिडेन्टको स्वरूप कस्तो हुने, कतै राजा फ्याँकेपछि फेरि राष्ट्रपति नै राजा हुने हो कि, अथवा सेनेटको भूमिका के हुने, विभिन्न यावत विषयहरूमा चाहिँ चर्चा परिचर्चा चलेको बेलामा तीनजना राइटरहरू जसले न्युयोर्क ग्याजेटियरमा छद्मनाममा पब्लिसर्सको नाउँमा लेख लेखे र त्यसलाई चाहिँ प्रसिद्ध त्यो लेखहरू कोसँगालो पछि आएर फेडरलिस्ट पेपरको नाउँमा प्रसिद्ध भयो। त्यसमा जेम्स म्याडिसन मुख्य अभियन्ता थिए जो प्रकारान्तरमा अमेरिकाको राष्ट्रपति भए, एलेक्जेन्डर ह्यामिल्टन चिफ जस्टिस भए, अनि जन जे जसले सेपरेसन अफ पावर र जुडिसियरीको बारेमा फेडरलिस्ट पेपरमा लेखे ती चाहिँ चिफ डिप्लोम्याट र चाहिँ फाइनेन्स को हेर्ने ट्रेजरी सेक्रेटरी भए। यी तीनजना लेखकहरूले छद्मनाममा किन गरे भने कि अमेरिकन कन्स्टिट्युसन बन्ने बेलामा, ऱ्याटिफिकेसन हुने बेलामा त्यसलाई चाहिँ ग्रेट मुभमेन्ट

हामीहरू चित्त बुझेन भने छुट्टिन पाउने र सबैले आफ्नो किसिमको अर्थव्यवस्था गर्न पाउने मनिटरी सिस्टम फाइनेन्स सिस्टम राख्न पाउने थियो। तर के भयो भने बेलायतबाट स्वतन्त्र भएको नयाँ मुलुक आपसमै लड्ने र धेरै कमजोर देखिन थालेपछि होइन कन्फेडरेसन होइन महासंघ होइन हामीलाई संघ चाहिन्छ युनियन चाहिन्छ फेडरलिजम चाहिन्छ भन्ने आग्रहसहित यी तीनजना राइटरहरूले न्युयोर्क स्टेटलाई कन्स्टिट्युसनमा सपोर्ट गर्नको लागि भोटमा सपोर्ट गर्नको निम्ति उनीहरूले त्यो लेखेर यसको रियाक्सनमा एन्टी फेडरलिस्ट पेपर पनि जसले चाहिँ होइन संघ चाहिँ खुकुलो हुनुपर्छ यसको अधिकारहरू आफ्नो किसिमले हुनुपर्छ भन्ने थियो। यसै बीचमा यो फेडरलिस्ट पेपर्सहरू चाहिँ 1787 बाट मे 1788 करिब एक वर्षको दौरानमा एक वर्ष भएन करिब 6-7 महिनाको दौरानमा यिनीहरूले 85 आफ्नो अपिल थ्योरिटिकल एक्सपोजिसन्सहरू पब्लिकमा छापे छलफलको लागि र विभिन्न पत्र पत्रिकाहरूले त्यस समयको पत्र पत्रिकाहरूले ती लेखहरूलाई चाहिँ अमेरिकन समाजको र राजनीतिकोमा भएको तीव्र बहसको रूपमा फियर्स डिबेटको रूपमा त्यसलाई लिएका छन्। जब मे 1788 फाइनल 85 पेपर 85 पेपर छापियो त्यसले भविष्य कस्तो हुनेछ भन्ने पनि केही कुरो इङ्गित गरेको छ र मलाई के लाग्छ भने अहिले फर्केर अमेरिकामा जे भइराखेको छ फाउन्डिङ फादर्सहरू यिनीहरू सबै कन्भेन्सनमा सिग्नेचर गर्ने मान्छेहरू हुन् यिनीहरूले के देखेका थिए र किन फेडरलिस्ट पेपर लेखे र अहिले अमेरिकाको लोकतन्त्रमा के किसिमको खलबलाहट आएको छ भन्ने महसुस भएको छ त्यसलाई हामीले कसरी हेर्ने भन्ने छ। अब किताबको रूपमा चाहिँ यो धेरै फेडरलिस्ट पेपर भन्ने बित्तिकै गुगलमा अथवा लाइब्रेरीहरूमा जहाँ गएर खोजे भने पनि प्रशस्त यसको रेफरेन्सहरू पाइन्छ र मसँग जुन मैले फेडरलिस्ट पेपर पढेँ त्यो चाहिँ पेङ्गुइन पब्लिकेसन्सको हो र फेरि यो एडिट गर्ने काम यसलाई सम्पादन गर्ने काम चाहिँ कोर्नेल विश्वविद्यालयका प्रोफेसर आइजक क्रेमेनले गरेका हुन् जसले अघिल्लो पटकको एलेक्स तकोबिलको डेमोक्रेसी इन अमेरिका पनि सम्पादन गरेका थिए। यसमा 85 पेपर छ विभिन्न आग्रहसहितको संविधान कस्तो हुनुपर्छ किन यसलाई हामीले परिमार्जन गर्न जरुरी छ र मेन आर्गुमेन्ट चाहिँ यो फेडरलिस्ट पेपरको के हो भने अमेरिका चाहिँ स्ट्रङ फेडरल युनिट हुनुपर्दछ स्ट्रङ गभर्मेन्ट चाहिन्छ खुकुलो सङ्घ भएर हुँदैन कसिलो सङ्घ चाहिन्छ भन्ने किसिमको आर्गुमेन्ट गरेको छ त्यो नम्बरमा छ फेडरलिस्ट पेपर 1, 2, 3, 4 गर्दै 85 छ। सबै 85 पेपरको बारेमा चर्चा गर्न त यो पोडकास्टमा सम्भव भएन तर मुख्य केही फेडरलिस्ट पेपरहरूको बारेमा चाहिँ म कुरा गरौँला ताकि त्यसले केही इङ्गित गर्छ अहिलेको समय बुझ्नलाई जस्तो लाग्छ। यसको ध्येय चाहिँ के थियो भने खुकुलो महासङ्घ होइन बलियो सङ्घ चाहिन्छ नेतृत्व दरिलो चाहिन्छ किनभने हामीले अमेरिकन इतिहासलाई पल्टाएर हेर्यो भने यो कन्स्टिट्युसन एडप्ट भइसकेपछि जुलाई 4 कन्स्टिट्युसन एडप्ट भयो 1788 त्योभन्दा अगाडिको समयमा चाहिँ अमेरिकामा सिभिल वार पनि भएको थियो अब्राहम लिङ्कनको थाइमा त्यसले गर्दा अलिकता तिक्त परिस्थिति पनि थियो कता कता भित्रभित्र अमेरिका उकुस मुकुस भएको जस्तो परिस्थिति थियो। अमेरिकन सिभिल वारलाई भन्दाखेरि के भनिन्छ हुन त विश्वयुद्धहरूमा धेरै मान्छे मरे तर एउटा मुलुकभित्र भएको आन्तरिक द्वन्द्वमा सबभन्दा बढी मानिसहरू हताहत भएको र ठूलो हिंसा भएको भन्छ त्यो हिंसाबाट कसरी पिसफुल कन्स्टिट्युसनल ट्रान्जिसन भयो त्यो पनि इतिहासकारहरूको निम्ति अथवा पोलिटिकल सिस्टम अध्ययन गर्नेहरूको लागि महत्वपूर्ण पुस्तक हुन्छ। अब यो तीनजना राइटरले जब कन्स्टिट्युसनको फिलाडेल्फियामा डिबेट हुँदै थियो त्यो पब्लिक ओपिनियनलाई र डेलिगेट्सहरूलाई स्वे गर्नको लागि उनीहरूलाई प्रभावित गर्नको निम्ति यो पेपर लेखिएको भनिन्छ र यो फेडरलिस्ट पेपर भन्छ लेखिँदा पत्रिकामा छापिँदाखेरि चाहिँ न्युयोर्कको पत्रिकामा छापियो छापिने बेलामा चाहिँ एउटा ग्रिक पब्लिसियस भन्ने एउटा

0: चाहिँ पोलिटिकल स्टेट्समेनको नाउँमा चाहिँ सबैले तिनैजना राइटरले एउटा यत्रो अन्डरस्ट्यान्डिङ देखिन्छ कि यो फलानाले लेखेको नभन्ने तर के भने एउटै नाउँमा छाप्ने भनेर छद्मनाममा छापिन्छ. तर पछि राइटिङको स्टाइलबाट आर्गुमेन्टहरूबाट विभिन्न किसिमको एनालिसिसहरूबाट अब त स्थापित भइसक्यो 85 जुन फेडरलिस्ट आर्गुमेन्टहरू छ, फेडरलिजमको पक्षको आर्गुमेन्टहरू छ, के भन्छ सेपरेसन अफ पावरका सन्दर्भमा, जुडिसियरीका सन्दर्भमा. अहिले हामीले जुन अमेरिकन कन्स्टिट्युसन सबभन्दा सानो कन्स्टिट्युसन भन्छ संसारको, त्यसमा त्यसको टिकाको रूपमा त्यसको व्याख्याको रूपमा यो फेडरलिस्ट पेपरलाई लिन्छ. र अलेक्जान्डर ह्यामिल्टनले चाहिँ 21 पेपर लेखेछन्, जेम्स म्याडिसनले 29 पेपर र जन जेले 5 पेपर लेखेछन्. र त्यो सबै हेर्दाखेरि दुईटा पेपर चाहिँ सबैभन्दा महत्वपूर्ण मानिन्छ फेडरलिस्ट पेपरहरू मध्ये. एउटा चाहिँ त्यो दुइटैको राइटर चाहिँ तपाईँको जेम्स म्याडिसन हुन्. एउटा हो फेडरलिस्ट पेपर नम्बर 10, अर्को हो फेडरलिस्ट पेपर 51. फेडरलिस्ट पेपर 10 चाहिँ संघ बन्ने क्रममा केले मान्छेलाई ड्राइभ गर्छ, संघको फेडरल एन्टिटीको स्वरूप कत्रो हुनुपर्छ, त्यो बेलामा पनि मल्टिपल कल्चर्स, किनभने संसारका विभिन्न ठाउँका मान्छेहरू, युरोपका बेसिकली र अरू ठाउँका मान्छेहरू पनि गएर बसोबास गर्न थालिसकेका थिए, इन्डिभिजुअल फ्रिडम र कमिङ टुगेदर, व्यक्तिगत स्वतन्त्रता र संघको बीचको सम्बन्ध के हुन्छ. हामीले विभिन्न यो पोडकास्टमा मैले कुरा गरेको छु, इक्वालिटी र लिबर्टीको रिलेसनसिप ब्यालेन्स गर्न नै, सम्बन्धलाई सन्तुलनमा ल्याउने नै अहिलेको हाम्रो समयको गएको 200 पोलिटिकल फिलोसफीको चुनौती हो. कसरी व्यक्तिगत स्वतन्त्रता र सामूहिक हित, इक्वालिटी सामूहिक हितको निम्ति छ, समानता, तर इक्वल हुँदाहुँदै हाम्रो स्वतन्त्रता, व्यक्तिगत स्वतन्त्रता छ कि छैन. अमेरिकन फेडरलिज्मको बारेमा डिबेट गर्दाखेरि पनि कस्तो खालको रिपब्लिक भयो भने चाहिँ इन्डिभिजुअल लिबर्टी प्रोटेक्ट हुन्छ भन्ने छ. त्यसमा चाहिँ फेडरलिस्ट पेपर नम्बर 10 के भन्छ भने, यसले लामो छ त्यो पेपर, तर यसले पोलिटिकल फ्याक्सनका बारेमा, ह्युमन इन्ट्रेस्टका बारेमा, यहाँसम्म कि यसले तपाईँको सोसल कन्ट्राक्ट थ्योरिजहरू, हब्सको सोसल कन्ट्राक्ट थ्योरिजहरूमा मान्छेहरू एकअर्काको इन्ट्रेस्ट पर्स्यु गर्न कसरी उद्धत हुन्छन्, मान्छेले के आफ्नो इन्ट्रेस्ट, आफ्नो स्वार्थ सजिलैसँग छोड्छ या के गर्छ, कसरी निगोसिएट गर्छ भन्ने चर्चा गर्दै लिएर आएर के भन्छन् भने, यदि सङ्घ ठूलो भयो भने सबैको इन्ट्रेस्ट अठाउन सक्ने सम्भावना हुन्छ र एकले अर्काको इन्ट्रेस्टलाई अथवा स्वार्थलाई ब्यालेन्स गर्छ, सन्तुलनमा लिएर आउँछ. यसकारण सानो सानो रिपब्लिक्स भन्दा ठूलो रिपब्लिक सङ्घको लागि जरुरी छ. यसकारण हामीहरूले सानो राजनीतिक धरात भने टेरिटोरीमा, धरातलमा सङ्घको कल्पना गर्न सक्दैनौँ, जहाँ चाहिँ तपाईँको एउटा व्यक्ति अथवा एउटा समुदाय अथवा एउटा मेजोरिटीले दबाउन सक्ने सम्भावना हुन्छ. यसमा अहिले हेर्दाखेरि के देखिन्छ भने कि विभिन्न स्टेटहरूको ब्यालेन्सले युनाइटेड स्टेट्स अमेरिका भएको छ. त्यसले गर्दा कन्स्टिट्युसनल रेटिफिकेसनमा अहिले पनि चर्चा उठिरहेको छ कि हामीले सुनेका छौँ कि ट्रम्प आइकन बर्थ राइट सिटिजनसिपमा उनले त्यहाँ जन्मेको मान्छे नेचुरली सिटिजन हुन्छ भन्ने जुन छ त्यसलाई हटाउने कोसिस गर्दैछन् र भनिन्छ के भने यो सबै स्टेटहरूबाट रेटिफिकेसन भएर आउनुपर्दछ. त्यसले व्यक्तिगत स्वतन्त्रता, मान्छे कहाँ जन्मिन्छ, उसको अधिकार के हुन्छ सुनिश्चित गर्नलाई एउटा मात्रै निर्णयले हुँदैन. हुन त हालाकि हामीले दिनानुदिन पढिरहेका छौँ ट्रम्पको चाहिँ एक्जिक्युटिभ अर्डरले विभिन्न परिवर्तनहरू लिएर आएको छ, तर त्यसको कन्स्टिट्युसनल प्रोसेसमा जानको निम्ति, संवैधानिक प्रोसेसमा गएर सर्वकालिक समयमा लागू हुनको निम्ति अहिले अमेरिकामा जतिवटा स्टेट छन् तिनीहरूको इक्वल भोटिङ अधिकार छ, उनीहरूले इन्डोर्स गर्नुपर्छ. त्यो व्यवस्थाको सिर्जना चाहिँ फेडरलिस्ट पेपरले भर्यो. के भर्यो भने अब खुल्ला खुकुलो संघीय व्यवस्थाबाट अलि बलियो संघीय व्यवस्थामा जानलाई सबैको अधिकार सुनिश्चित हुनुपर्छ, इक्वालिटीको प्रिन्सिपल हुनुपर्छ, जसले गर्यो भने मात्रै तपाईँको स्वतन्त्रतालाई सुरक्षा गर्न सकिन्छ. त्यसकारण अमेरिकन संघको सबैभन्दा ठूलो चुनौती त्यो बेलामा, जो अहिले आएर प्रकारान्तरले ट्रम्पको बेलामा पनि फेरि उठेको छ कि व्यक्तिगत स्वतन्त्रताको अथवा लिबर्टीको, होइन उनीहरूले त सधैँ भने लिबर्टी लिबर्टी भनिरहेको थियो, तर अहिले झट्ट हेर्दाखेरि अमेरिकामा लिबर्टीको स्थिति के छ. अर्को हप्ताको पोडकास्टमा मैले यो क्राइसिस अफ लिबरलिज्मको बारेमा कुरा गर्नेछु, त्यो बेलामा म चर्चा गर्छु. त्यसले गर्दा फेडरलिस्ट नम्बर 10 के भन्यो भने कि फ्याक्सन्सहरू कसरी म्यानेज हुन्छ, कसरी विभिन्न मत मतान्तर भएको स्टेटहरू एक ठाउँमा आउन सक्छ, त्यसको प्रिन्सिपल के हो भन्ने कुरा चाहिँ इस्टाब्लिस गर्नुपर्छ भन्छ र त्यसमा त्यो आर्गुमेन्ट मजाले अगाडि लिएर गएको छ। त्यसपछि अर्को तपाईँको फेडरलिस्ट पेपर नम्बर 51 सेपरेसन अफ पावर चेक्स एण्ड ब्यालेन्सको कुराहरू चाहिँ गर्छ। यो लिङ्क कसरी छ फेडरलिस्ट पेपर 10 र 51 भने कि यसको फोकस चाहिँ कस्तो छ भने किन जरुरी छ भन्दाखेरि यो दुइटैले चाहिँ फुकुलो सङ्घबाट बलियो सङ्घमा जानलाई कन्फेडरेसनबाट फेडरेसनमा जानलाई के चाहिन्छ भन्दाखेरि एउटा स्ट्रङ गभर्मेन्ट तर लिमिटेड गभर्मेन्ट चाहिन्छ। लिमिटेड भनेको सानो सरकार चाहिन्छ, स्ट्रङ चाहिन्छ तर त्यो कन्ट्रोल गर्न सकिने सरकार चाहिन्छ, चेक्स एन्ड ब्यालेन्स भएको सरकार चाहिन्छ। त्यही भएर यसलाई कसरी ब्यालेन्स गर्ने भन्ने कुरामा चाहिँ उनीहरू कुरा गर्छन्। फेडरलिस्ट नम्बर 10 चाहिँ प्रब्लम अफ फ्याक्सनको कुरा गर्छ, कसरी सबै एक ठाउँमा आउन सक्छन् र ठूलो सङ्घ हुँदा के फाइदा छ भन्ने कुरा गर्छ। जहाँ अघि सुरुमा मैले भनिसकेको छु विभिन्न इन्ट्रेस्टहरूलाई सन्तुलन गर्न सकिन्छ भने फेडरलिस्ट 51 चाहिँ के गर्छ भने कि यसले सोल्युसन प्रोभाइड गर्छ, त्यो के हो भने चेक्स एन्ड ब्यालेन्स मार्फत र सेपरेसन अफ पावर। होइन, कन्स्टिट्युसनमा हामीले हेऱ्यौँ भने एक प्याराग्राफमा सेपरेसन अफ पावर एन्ड चेक्स एन्ड ब्यालेन्स भन्छ, तर त्यसको आर्गुमेन्ट के हो भन्ने कुरा, त्यो बेलाको फाउन्डिङ फादरहरूको आर्गुमेन्ट के हो भन्ने कुराको निम्ति चाहिँ हामीले फेडरलिस्ट पेपर चढ्नुपर्छ। फेडरलिस्ट 10 अलिकता डिटेल्ससँग कुरा गरौँ कि म्याडिसनले के भन्छन् भने फ्याक्सन्स अर ग्रुप, होइन, समूह अथवा उपसमूहहरू जुन सिटिजन नागरिकहरूको हुन्छ तिनीहरू कमन इन्ट्रेस्टबाट एक ठाउँमा आउन सक्ने र त्यो जरुरी छ किनभने ह्युमन सोसाइटी त्यो नभइकन बन्न सक्दैन। यसकारण कन्स्टिट्युसन यस्तो हुनु पर्यो कि मान्छेलाई एक ठाउँमा आउनको लागि उत्प्रेरणा गर्ने हुनु पर्यो। होइन, त्यसको लागि उनले के भन्छन् भने कि लार्ज रिपब्लिक भयो भने त्यसमा धेरै थरीका मान्छेहरू हुन्छन् र एउटाले चाहिँ डोमिनेट गर्न सक्दैन। अब यो हेर्दाखेरि के हुन्छ भने तर अमेरिकामा कसरी टू पार्टी सिस्टम डेभलप भयो भन्ने कुरा उठ्न सक्छ, त्यसको बारेमा हामी बिस्तारै कुनै बेला चर्चा गरौँला। तर के छ भने त्यसले गर्दाखेरि उनले के भन्छन् भने फेडरलिस्ट नम्बर 10 चाहिँ कि सियर डाइभर्सिटी अफ इन्ट्रेस्ट, जुन डाइभर्सिटी अफ इन्ट्रेस्ट छ, डिफरेन्ट इन्ट्रेस्टहरू छ, त्यो लार्ज रिपब्लिकमा चाहिँ कुनै एउटा सिङ्गल फ्याक्सनले चाहिँ कम्प्लिट कन्ट्रोल गर्न सक्दैन र चाहिँ पावर अफ गभर्मेन्ट चाहिँ जुन छ, गभर्मेन्टको जुन शक्ति छ त्यसलाई चाहिँ टिरानी अथवा मेजोरिटीबाट जोगाउन सकिन्छ भनेर भन्छ। तर अहिले हेर्दा त इलेक्सनमा त तपाईँको कंग्रेस पनि रिपब्लिकन पार्टी ट्रम्पले लिड गरिरहेछ, त्यसपछि प्रेसिडेन्सी उसले जितेको छ, जुडिसियरीमा उसले नोमिनेट गरेका मान्छे छ भन्छ, तर च्यालेन्ज कहाँबाट छ भन्दाखेरि अझै पनि जुन चाहिँ स्टेट्सहरू छन् जहाँ विभिन्न स्टेट छ, त्यही भएर हामीले के देख्यौँ भने ट्रम्पको एक्जिक्युटिभ अर्डरलाई च्यालेन्ज गर्ने एटर्नी जेनरल्सहरू तपाईँको विभिन्न नर्दर्न स्टेट्सहरू इभन सदर्न स्टेटहरूबाट पनि आए। यसले गर्दाखेरि एउटा रमाइलो पक्ष के देखिन्छ भने यदि थोरै स्टेट भएको त सबै जितेर लिएर जान्थ्यो, त्यसकारण लार्ज रिपब्लिक चाहिँ म्याटर गर्छ। अब यसलाई मैले कम्पेरिटिभली हेर्दाखेरि के देखेँ भने जस्तो इन्डियामा मोदीले जुन किसिमको शासन व्यवस्था चलाउन खोजेका छन्, हालाकि राष्ट्रिय भोट उसले जित्छन् तर स्टेटहरूलाई काउन्ट गर्ने भने सबै स्टेट उनको पक्षमा छैन र अनि हेर्दाखेरि अर्को पेन्डेमिकको बेलामा यो रिफ्लेक्सन हो, किनभने किताब पढेपछि यो किताबमा के छ भन्ने कुरा त आफ्नो आउँदछ, मेरो आफ्नो रिफ्लेक्सन पनि हो। पेन्डेमिकको बेलामा यदि एउटै स्टेट पोलिसी मात्रै लागू भएको भए मल्टिपल रेस्पोन्स नआउन सक्थ्यो, जस्तो महाराष्ट्रमा त्यत्रो जनसङ्ख्या सहरहरू ठुल्ठुलो हुँदा पनि पेन्डेमिकको असर त्यति परेन किनभने स्टेट गभर्मेन्ट र लोकल कम्युनिटिजको रेस्पोन्स अलग थियो। र मोदीको अहिले जुन किसिमको उभार छ त्यसमा विभिन्न स्टेटहरूले चाहिँ स्टेट इलेक्सन्सहरूले चाहिँ उसलाई चेक गरिरहेको देखिन्छ। त्यसले गर्दाखेरि मोदी के चाहन्छन् भने अब फेडरलिस्ट पेपरको रिफ्लेक्सनबाट आउँछ, मोदी के चाहन्छन् भने सबै स्टेटहरूमा एकैचोटि इलेक्सन होस् भन्ने चाहन्छन्, होइन, तर त्यसले के गर्छ भने एउटा एक किसिमको उनको जुन बेग छ त्यसलाई कसैले नरोकोस्। अमेरिकामा हामी के देख्छौँ भने हरेक 2-2 कंग्रेसको इलेक्सन हुन्छ, जस्तो फर इक्जाम्पल अहिले ट्रम्प एकदम वर्चस्वशाली देखिएका छन्, बलियो छन्, उनको पोलिसिजहरूको कारणले यदि असन्तुष्टिहरू बढ्दै जाने हो भने अब 1-1.5 कंग्रेसको इलेक्सन हुनेवाला छ, त्यसमा नम्बर चेन्ज हुन्छ। सो अहिले यो यो यो सिस्टम जुन चेक्स एन्ड ब्यालेन्स छ त पिरियोडिक इलेक्सनलाई पनि जुन तपाईँको एउटा सिक्वेन्सिङमा गर्ने परम्परा छ अथवा स्टेटहरूको इन्डिपेन्डेन्सलाई लिएर जुन चर्चा भएको छ त्यसले गर्दाखेरि के छ भने एउटैको टिरानी हुन सक्दैन कि भन्ने सम्भावना लोकतन्त्रलाई प्रोजेक्ट गर्ने प्रोटेक्ट गर्ने बचाउने किसिमको चर्चाहरू भएको छ. अर्को चाहिँ के छ भने फेडरलिस्ट पेपर 51 के प्रब्लमलाई एड्रेस गर्न खोजेको छ भने कि चेक्स एन्ड ब्यालेन्स सेपरेसन अफ पावर शक्ति सन्तुलन शक्ति पृथकीकरणको महत्वपूर्ण भूमिका छ त्यसले गर्दा त्यो कसरी सम्भव हुन्छ भन्ने कुरामा चाहिँ फेडरलिस्ट पेपर नम्बर 51 कुरा गर्छ. बाई डिभाइडिङ उसले के भन्छ भने कि बाई डिभाइडिङ अमङ दि डिफरेन्ट ब्रान्चेस त्यो तीनटा ब्रान्चेसहरू एक्जिक्युटिभ लेजिस्लेटिभ जुडिसियरीमा जुन शक्तिलाई बाँडिन्छ त्यसले गर्दा एउटा ब्रान्चले अर्को ब्रान्चलाई चेक गर्ने अथवा त्यसलाई नियन्त्रण गर्ने अथवा त्यसलाई सन्तुलनमा ल्याउने काम गर्दछ भन्छ. स्ट्रक्चर अफ गभर्मेन्ट जुन किसिमले डिजाइन गरियो त्यसले अल्टिमेटली अमेरिकन डेमोक्रेसीको त्यो बेलाको कन्स्टिट्युसन मेकिङको सबैभन्दा ठूलो चुनौती के थियो भने कि टिरेनीलाई अथवा चाहिँ तानाशाही व्यवस्थालाई रोक्नु थियो होइन. कसरी रोक्न सकिन्छ भन्ने त्यो उनीहरूले त्यो चासो थियो किनभने भर्खर बेलायतबाट स्वतन्त्र भएर आएको थियो. एकापट्टि एक थरीको चाहना थियो कि हामीले राजालाई नै रिप्लेस गरौँ भन्ने. यो कहीँ जहिले पनि रिफर्मेसन र रेस्टोरेसन भन्छ लिटरेचरमा. हामीले पुरानो व्यवस्थाकै मान्छे जस्तो हुने इमिटेसन गर्ने होइन शक्तिलाई एक किसिमले रोमान्टिसाइज पनि गर्ने. राजा त बेलायती राजा त गयो उपनिवेश त गयो तर हामीले अर्को राजा क्रिएट गर्छौँ त होइन. एकापट्टि चाहन्थ्यो कि जुन किसिमको स्टेटहरू एकै ठाउँमा आएर सिभिल वार पनि हुने सम्भावना देखेको छ स्लेभ राख्ने व्यवस्था छ. कसरी अमेरिका यत्रो विशाल देश चाहिँ एक ठाउँमा बस्न सक्छ हामीलाई एउटा युनिफाइड शक्ति चाहिन्छ यसकारण हामीले मोनार्कीको कल्पना पनि गर्न सक्छौँ भन्ने पनि डिबेटहरू हामीले देख्छौँ त्यो फेडरलिज्मको डिबेटमा. तर अर्को थरीले भन्छ होइन हामीले त व्यक्तिगत स्वतन्त्रताका लागि लडेका हौं किनभने यो कन्स्टिट्युसन बन्ने सन्दर्भमा फेडरलिस्ट पेपरमा पनि आउँछ कि बन्ने सन्दर्भमा बिल अफ राइट्स त्यो फेरि तपाईँको चाहिँ यही तीनजना राइटर्सहरूकै कन्ट्रिब्युसन हो कि मेन त तपाईँको म्याडिसनले नै रेख्छन् बिल अफ राइट्स जो चाहिँ कन्स्टिट्युसनको पार्ट भएर गयो. त्यसले गर्दाखेरि के देखिन्छ भन्दाखेरि 250 वर्षपछि पनि भनौँ लगभग 200-250 वर्षपछि पनि जुन चिन्ता फाउन्डिङ मुभमेन्टमा थियो त्यो चाहिँ अझै पनि अमेरिकामा जिउँदो भएको देखिन्छ. यत्रो वर्षसम्म हामीले के सिकेछौँ त कस्तो किसिमको परिस्थिति सिर्जना गरेछौँ भन्दाखेरि प्रथम विश्वयुद्ध दोस्रो विश्वयुद्ध विभिन्न किसिमका आरोह अवरोहहरूबाट पार हुँदै आएको अमेरिकी लोकतन्त्र अहिले आएर किन सङ्कटमा छ त्यस बेलाका मान्छेहरूले सोचेछन् सोचेनछन् कि भन्ने ठाउँ पनि थियो. तर के भने यो पढ्दाखेरि होइन केही त सोचिरहेका थिइन्. त्यही भएर अब चाहिँको चुनौती भनेको के हो भने कि धेरै राइटरहरूले भन्दैछन् कि अमेरिकन पोलिटिकल सिस्टमको एनामलिज त्यसको विरोधाभास के हो त. एकातिर एउटा लफ्ची ठूलो आइडियल्सहरू सामूहिकता र व्यक्तिगत स्वतन्त्रतालाई कसरी लिएर जाने व्यक्तिगत स्वतन्त्रता र सामूहिक चाह एस्पिरेसनलाई कलेक्टिभ एस्पिरेसनलाई कसरी लिएर जाने भन्दा अमेरिकाको सबैभन्दा ठूलो सोसाइटीको फल्ट लाइन मेरो रिडिङमा चाहिँ रेस हो कालो जाति किनभने त्यो त्यो रिपब्लिकको फाउन्डेसन स्लेभरीमा बसेको थियो. अझै पनि स्लेभरीको त्यो जुन फल्ट लाइन छ ब्ल्याक एन्ड व्हाइटको जुन फल्ट लाइन छ अथवा त्यो विभाजन रेखा छ त्यसबाट निस्कन सकेको छैन. र अहिले हामी अर्को हप्ता कुरा गर्छौँ क्राइसिस अफ लिबरलिजममा माइनोरिटीलाई एपिज गर्यो अमेरिकाको रिलिजन के हो सोसल वेलफेयर हो कि पब्लिक पोलिसी हो कि जस्टिस हो कि होइन. अमेरिकाको धर्म त पहिलो सेटलर्सहरू गोराहरू जे आए क्रिस्चियनिटी हो युरोपियन कल्चर हो भन्ने किसिमको जुन डिबेट चलेको छ यत्रो वर्षको कन्स्टिट्युसनल एरेन्जमेन्टले पनि फाउन्डिङ समयको अथवा निर्माण हुँदाको समयको जुन डिफरेन्सेसहरू छ विरोधाभासहरू सजिलैसँग हटेको देखिँदैन. त्यही भएर अब क्वेसन उठ्छ कन्स्टिट्युसनले सामाजिक कन्स्टिट्युसन भनेको एउटा मास्टर डकुमेन्ट हो जसले समाज र नयाँ समाजको कल्पना गर्दछ हो आर्थिक विनियोजनका सन्दर्भमा अधिकारहरूका निर्धारणका सन्दर्भमा कर्तव्यका सन्दर्भमा संविधानले कुरा गर्छ तर कन्स्टिट्युसन एक किसिमको लिभिङ डकुमेन्ट भएको हुनाले यो प्रक्रियाबाट बढ्ने भएको हुनाले विभिन्न त्यसलाई आत्मसात गरेर चल्नुपर्ने भएको हुनाले यो चाहिँ के अमेरिकाले समानता र स्वतन्त्रताको बीचलाई आत्मसात गरेको छैन भन्ने प्रश्न उठ्छ र यसैमा एउटा युरोपियन थिङ्कर क्रोसेले के भन्छन् भने कि कुनै पनि सिस्टम फङ्सन गर्नको निम्ति पोलिटिकल सेन्टिमेन्ट अब त्यसलाई भन्ने हो भने आत्मसात गर्ने क्षमता या त्यसलाई डेमोक्रेटिक सेन्टिमेन्ट चाहिन्छ भन्छन् त्यसैलाई लिएर अम्बेदकरले भारतको कन्स्टिट्युसन लागू गर्ने बेलामा उनलाई प्रश्न गरिन्छ कि यत्रो विभाजन छ जात छ क्षेत्रीय असन्तुलन छ सारा कुरा हुँदाहुँदै पनि कन्स्टिट्युसनले कसरी यो समानतालाई र सुरक्षालाई कसरी इन्स्योर गर्न सक्छ भन्दाखेरि उनले कन्स्टिट्युसनल मोरालिटी भन्छन् कन्स्टिट्युसनल नैतिकताको कुरा गर्छन् यो कन्स्टिट्युसन बनेपछि हामी सबैका हितका लागि बनेको हो मैले केही पाइरहेको छु भने केही गुमाएर पनि सामूहिक हितका लागि लाग्नुपर्छ त्यो सेन्टिमेन्ट नभइकन त्यो कन्स्टिट्युसनल मोरालिटी नभइकन कन्स्टिट्युसन फङ्सन गर्न सक्दैन भन्छ सायद अमेरिकाको यत्रो लामो अभ्यासपछि पनि यो कन्स्टिट्युसनले निर्माण गर्न गरे खोजेको समाज सबैका लागि हो समानताका लागि हो व्यक्तिगत स्वतन्त्रताका लागि हो भन्ने नभएर मैले के पाएँ मैले अर्को वर्गले के लग्यो के गुमायो भन्ने किसिमबाट एउटा सामूहिक सेन्टिमेन्ट सामूहिक संवेदनशीलताको विकास हुन नसकेको हो कि भन्ने प्रश्नहरू उठ्छ त्यसले गर्दा कन्स्टिट्युसनको रिडिङ गर्दा कुनै पनि कन्स्टिट्युसनको संविधानको राजनीतिक व्यवस्थाको रिडिङ गर्दा अलिकता फिलोसफिकल फाउन्डेसन्सहरू पनि त्यो समाज के हो त्यसलाई समाजलाई केले बाँध्दछ त्यसको चिन्ता चासो त्यसको आकांक्षा के हो र आशंका के हो दुइटै हेर्नुपर्ने हुन्छ सायद अहिलेको अमेरिकाको आशंका आप्रवासन बाहिरबाट आएका मान्छे अल्पसंख्यकलाई कसरी हेर्ने हामीले त्यही हरेक दिनानुदिन त्यही सुनिरहेका छौं होइन यत्रो प्रगतिको पश्चात पनि महिलालाई कसरी हेर्ने आदिवासीलाई कसरी हेर्ने भन्ने बहुमतमा भएका मानिसहरूको अथवा बहुसंख्यक मानिसहरूको जुन शंका छ त्यसमा अहिले अमेरिकन सिस्टम चाहिँ रुमेलिएको छ फेडरलिस्ट पेपर या डेमोक्रेसी इन अमेरिका पढ्दाखेरि ती समयका चिन्ताहरू अहिले पनि बरकरार भएको हुनाले मलाई के लाग्छ भने कि केही पेरिनियल क्वेसन्सहरू युगानु युगसँग चल्ने प्रश्नहरूले हामीलाई सधैँभरि घचाइरहन्छ त्यही भएर मेरो पोडकास्टमा घरिघरि मैले स्वतन्त्रता र समानताको कुरा गरिरहेको छु धन्यवाद
1: भर्खर तपाईँले द फेडरलिस्ट पेपर्सका नम्बर 10 र नम्बर 51 बारेमा हरि शर्माले गर्नुभएको चर्चा सुन्नुभयो यी दस्तावेजहरू अमेरिकी संविधान निर्माणका आधार मात्र होइनन् विश्वव्यापी रूपमा लोकतन्त्रको अध्ययनका लागि आज पनि त्यत्तिकै सान्दर्भिक छन् अमेरिकी लोकतन्त्रका सैद्धान्तिक बहसहरूमाथिको विशेष श्रृंखला अन्तर्गत अर्को हप्ता हामी रेजिम चेन्जको चर्चा गर्दैछौ जसले लोकतान्त्रिक शासन प्रणाली कसरी अस्थिर हुन सक्छ भन्ने बहस उठाउँछ तपाईँको माया र समर्थनले किताब चर्चा निरन्तर अघि बढ़िरहेको छ सुनेर लाइक गरेर र सब्सक्राइब गरेर हामीलाई अझ हौसला दिनुहोला यो पडकास्ट गालो.com युट्युब र अन्य सबै पडकास्ट प्लेटफर्महरूमा उपलब्ध छ आउँदा अङ्कहरूमा पनि भेटिरहौं यो पडकास्ट उत्पादनमा संलग्न साथीहरू आमोद प्याकुरियल मनिष पौड्याल आयाम सहित म मधु आचार्यलाई बिदा दिनुहोस् अर्को अङ्कमा भेटौँला नमस्कार

0: हिमाल पहाड तराई जोड़छौं सबैलाई बिहान 8 बजेको भेरी हाइलाइट्सबाट ढिलो रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरमा वैकल्पिक व्यवस्था गरेर मात्र आफूलाई हटाउन भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको माग, सुकुम्बासी बस्ती खाली नगराउन सर्वोच्चको अन्तरिम आदेश, कर्णाली सहित देशका धेरैजसो ठाउँमा यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने पूर्वानुमान, गर्मी भने बढ़ने सम्भावना र इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान र गुजरात टाइटन्स भिड्दै। सुर्खेतका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरू आन्दोलित भएका छन्। उनीहरूले वैकल्पिक व्यवस्था बिना नै आफूहरूलाई हटाउन लागेको भन्दै मंगलगढ़ी चोकबाट र्यालीसहित बजार परिक्रमा गरेका छन्। उनीहरूले सकेसम्म अहिले बसिरहेकै ठाउँमा बसाल्न र नभए विकल्प दिएर उचित व्यवस्थापन गरिदिन आग्रह गरेका छन्। उचित व्यवस्थापन भएमा आफू र सरकारले सहयोग गर्न तयार रहेको भन्दै उनीहरूले बल जबस्ती हटाउन खोजिए प्रतिरोध गर्ने पनि चेतावनी दिएका छन्। केन्द्र सरकारको परिपत्र अनुसार सुर्खेतको वीरनगर नगरपालिका सहित विभिन्न पालिकाले सरकारी जग्गा अतिक्रमण गरी बनाएका घर टहरा र अन्य संरचना हटाउन सार्वजनिक सूचना जारी गरेका छन्। तोकेको समयभित्र यस्ता संरचना नहटाए पालिकाले हटाउने र त्यसमा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्तिले बिहुनुपर्ने भनिएको छ। यसै बीच सर्वोच्च अदालतले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई हटाउने सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। अदालतले कानूनी प्रक्रिया र मानवीय अधिकारको रक्षा गर्नुपर्ने भन्दै जबरजस्ती बस्ती हटाउन नपाइने स्पष्ट पारेको छ। अब सरकारले कानूनले तोकेको प्रक्रिया पूरा नगरी सुकुम्बासी हटाउन सक्ने छैन भने अन्तिम फैसला नआएसम्म बस्ती हटाउन काम भने रोकिएको छ। अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र सुर्खेतले कर्णालीका विभिन्न स्थानीय तहमा शारीरिक अपाङ्गता परीक्षण तथा घुम्ती शिविर सञ्चालन गरेको छ। शिविरमा अपाङ्गता भएका बालबालिकालाई स्वास्थ्य पुनर्स्थापन र सहायक सामग्री प्रदान गर्दै उनीहरूको जीवनस्तर सुधार्ने काम भइरहेको केन्द्रले जनाएको छ। दैलेखको डुङ्गेश्वर गाउँपालिकामा शारीरिक अपाङ्गता भएका तथा कान सम्बन्धी समस्या भएकाका लागि निशुल्क स्वास्थ्य परीक्षण, उपचार, पुनस्थापन तथा सहायक सामग्री समेत वितरण गरिएको छ। विकलांग मित्र समूह र पाङ्ग बाल अस्पताल बनेपाको सहयोगमा सञ्चालन गरिएको शिविर कर्णालीका 5 जिल्लामा सञ्चालन भइरहेको हो। शिविरमा 176 जनाले सेवा लिएका छन् भने तीमध्ये 6 जनाको अपरेशन गर्नुपर्ने भएको पाङ्ग पुनस्थापन केन्द्र कर्णालीका प्रमुख होमराज केसीले बताउनु भएको छ। कर्णाली सहित देशका धेरैजसो ठाउँमा यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले सार्वजनिक सूचना जारी गर्दै मनसुनको ऋतुको जलवायु परिवर्तनमा पूर्वानुमान 2083 अनुसार यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने आकलन गरिएको उल्लेख गरेको छ। अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढ़ी रहने र यसपालि गर्मी बढ़ी हुने बताइएको छ। जेठ 18 गतेदेखि असोज 14 गतेसम्मको 4 महिनाको अवधिमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम वर्षा हुने अनुमान छ। कर्णालीको दक्षिणी भाग, लुम्बिनीको धेरैजसो भाग, मधेसको पूर्वी भाग र कोशी प्रदेशको दक्षिणी भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना 55-65% रहेको छ। यस्तै कर्णाली प्रदेशको उत्तरी भाग तथा कोशीको उत्तरी भागमा सदर वर्षा हुने सम्भावना 35-45% रहेको छ। र इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्स खेल्दैछन्। राजस्थान 10 खेलमा 12 अङ्क सहित 34 स्थानमा छ भने समान खेलमा बराबरी अङ्क जोडेको गुजरात नेट रनरेटका आधारमा 5 स्थानमा छ। कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्सलाई 8 विकेट हराएको छ। दिल्लीमा 143 अङ्क लक्ष्य पछ्याएको कोलकाताले 34 बल बाँकी छँदा मात्र 2 विकेट गुमाएर पूरा गरेको हो। हवस् त, बिहान 8 बजेको भेरी हाइलाइट सकियो भने 11 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै ढिलो रावत बिदा हुन्छु। नमस्कार।
1: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
0: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0130।
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: स्कुलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
4: लोक सेवा आयोगका किताबहरू,
3: ऐन नियम कार्यालय विद्यालय तथा संघ संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
5: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर एन्ड जनरल अर्डर सप्लायर वीरेन्द्रनगर छ बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1137।
6: विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-0045।

0: हजुर, अब ज्वाइन गर्नुहोस् CS6 रेवोल्युसन, सहभागी हुनुहोस् होन्डा एक्सटेन्सन फाइनान्स महोत्सवमा। कुनै पनि पुरानो मोटरसाइकल ल्याउनुहोस् र इन्स्टेन्ट एक्सचेन्ज गर्नुहोस् नयाँ होन्डा सँग। इजी फाइनान्स रु 6,000 को थप भ्यालुएसन अनि 5,000 क्यास ब्याक। आजै आउनुहोस्, नयाँ होन्डा बाइक चढेर जानुहोस्।
1: मिति यही वैशाख 27 देखि जेठ 1 गते सम्म। स्पान न्यू बुलबुले ऑटो सेल्स, जुम्ला रोड, सुर्खेत। संपर्क मोबाइल नंबर 97670 56 813 और 97670 56 814।
2: खुशीको खबर,
3: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको IVF टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको HCRC अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
2: हाम्रा विशेष सेवाहरू IVF, IUI, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
3: HCRC अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। HCRC अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान 4 वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98455 36 984।
1: डिजिटल ठगीबाट बचौं।
4: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा म्यासेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
4: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
5: रेडियो भेरी एफएम 98.6 RX 2.7 MHz।

पारस्परिक साथ, सहयोग र दृढ़ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा। तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो, दरिलो र विश्वासिलो।

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घरभन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-54-455।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: हेर त रगत रगत भो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
2: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
2: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
3: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ झ्याल बाहिर धुलोले ढाक्छ बत्ती फोन सबको लाइन काटिन्छ सब धेरै डराएका हुन्छन् तर एकछिनमा भूकम्प रहेछ शर्माजीले श्री एफई 550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
7: सूचना
8: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ डाक्टर धमला हड्डी पुननिर्माण हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ
7: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ
8: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत
9: रेडियो भेरी एफएम

0: भर्ना सम्बन्धी सूचना
1: यस सुर्खेत बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक एलएलबी प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
0: भर्ना कार्यक्रमहरू आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म, प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि, प्रवेश परीक्षा शुल्क 1700, यी सेवा खल्ती कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
1: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.yafol.edu.np वा www.entrance.yafol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.yafol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
0: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा सोसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः एलएलबी प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत सम्पर्क फोन नम्बर 083-520-307 083-520-298।

0: कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला तथा पुस्तकालयको सुविधा भएको, पारिवारिक एवं शान्त वातावरणमा कक्षा सञ्चालन हुने, पर्याप्त खेल मैदान भएको र विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गरिने, अतिरिक्त शैक्षिक क्रियाकलापका साथै शैक्षिक भ्रमण गराइने, दिवा खाजाका लागि विद्यालयभित्र नै गुणस्तरीय समेना गृह तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको र यातायातको उचित व्यवस्था भएको, साथै यसै वर्षदेखि कोडिङ रोबोटिक्स एआई का कक्षाहरू सञ्चालन हुने र स्मार्ट बोर्डबाट पठन पाठन हुने।
1: सम्पर्क सुर्खेत मोडेल एकेडेमी, वीरेन्द्रनगर 8 प्रकृति चोक खजुरा सुर्खेत, राधाकृष्ण मन्दिरदेखि शिव मन्दिरको बीच बाटोमा।
0: सम्पर्क मोबाइल नम्बर 9858551960, 9841820148 र 9860176474।

0: Extreme energy drink.
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशकै सर्वोत्कृष्ट सुर्खेत मोडेल कलेजद्वारा सञ्चालित यस सुर्खेत मोडेल एकाडेमीमा शैक्षिक सत्र 2083-84 लागि कक्षा पीजीदेखि कक्षा 9 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने नर्सरीदेखि युकेजी सम्मका नानी बाबुहरूलाई मन्टेसोरी विधिबाट अध्यापन गराइने गुणस्तरीय

0: नेपाल पे क्यूआर में आबद हुई क्लर्क आज अपन बैंक वित्तीय संस्था चाहे वॉलेट में संपर्क करी मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस ओ इंटरनेशनल पेमेंट ऐप मन से नेपाल पे क्यूआर में सहज से भुगतानी पाए नेपाल पे क्यूआर नेपाल के अपने क्यूआर
1: यो जिन्दगीले पनि केही लछर बाटो लाउला जस्तो छैन विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो
2: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
1: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए बोका मेन पावर सप्लायर्स अमृत शहर पंजाबमा जा
1: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
2: हो त नि अमृत शहर पंजाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 21,600 देखि 43,200 कमाउन पनि सकिन्छ नि
1: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने के अत्तो पत्तो थाहा छैन मलाई त
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि सिधै वीरनगर 10 सुर्खेतमा भएको सासा होस्टेल भएको घरमा गएर सुरजन नोकाईलाई भेट
1: अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो
2: लकी पिराक फोन नम्बर 9820293948 9820293948
3: रेडियो भेरी एफएम

0: मलाई त कस्तो भोक लागेको छ तिपराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97468-40।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले जियौ
1: पारस्परिक साथ सहयोग र दृढ़ विश्वास को तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो
2: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
3: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पुरानचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
2: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैतला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
3: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 सोनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038 मोबाइल 98578-20935 98682-29133 र 98655-6006।

0: हजुर अब ज्वाइन गर्नुहोस् CS6 रेवोल्युसन सहभागी हुनुहोस् होन्डा एक्सटेन्सन फाइनान्स महोत्सवमा कुनै पनि पुरानो मोटरसाइकल ल्याउनुहोस् र इन्स्टेन्ट एक्सचेन्ज गर्नुहोस् नयाँ होन्डा सँग इजी फाइनान्स रु 6000 को थप भ्यालुएसन अनि 5000 क्यास ब्याक आजै आउनुहोस् नयाँ होन्डा बाइक चढेर जानुहोस्
1: मिति यही वैशाख 27 देखि जेठ 1 गते सम्म स्पान न्यू बुलबुले अटो सेल्स जुम्ला रोड सुर्खेत सम्पर्क मोबाइल नम्बर 97670568013 र 97670568014
2: सबैको मन सुने
3: रेडियो भेरी एफएम
4: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ
5: मुख्य खबर पर्सि राति र मंगलबार बिहान सुदूरपश्चिम मध्य क्षेत्र र पूर्वी भागमा हावाहुरी सहित पानी पर्ने सम्भावना मनसून पूर्वानुमान अनुसार कृषिमा पर्न सक्ने असर घटाउन अहिलेदेखि नै आवश्यक तयारी थाल्न नार्कको सल्लाह मध्य पूर्वको तनावले नेपालमा पर्न सक्ने असर न्यूनीकरण गर्न सरकारलाई सुझाव नीतिगत योजनासहित कार्यान्वयन गर्नुपर्नेमा जोड सभामुख खरेलद्वारा निर्माणाधीन संसद भवनको निरीक्षण समयमै काम सम्पन्न गर्न निर्देशन अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा रूस र युक्रेनबीच 3 दिने युद्धविरामको घोषणा दुई देशबीच कैदी आदान प्रदान गरिने र नेपालको ए टोलीले अभ्यास खेलमा आज स्कटल्याण्डसँग खेल्दै नेपाल खबरमा अब पूरा खबर पर्सि सोमबार राति र मंगलबार बिहान सुदूरपश्चिम मध्य क्षेत्र र पूर्वी भागमा हावाहुरी सहित पानी पर्ने सम्भावना छ मौसमविद उज्जवल उपाध्यायका अनुसार सोमबार राति सुदूरपश्चिम र मंगलबार बिहान काठमाण्ड उपत्यका लगायत देशका मध्य तथा पूर्वी भागमा हावाहुरी सहितको वर्षाको सम्भावना रहेको छ आज र भोलि भने देशका केही ठाउँमा छिटफुटदेखि मध्यमसम्मको वर्षाको सम्भावना छ आज हिमाली र पहाड़ी भागमा साधारणतया बादल लाग्नेछ र तराई भागमा आंशिक बादल लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका केही ठाउँ तथा बाँकी प्रदेशको पहाड़ी र हिमाली भागका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा हुने अनुमान छ तराईका एक दुई ठाउँमा पनि मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ जल तथा मौसम विज्ञान विभागले यस वर्ष मनसूनमा देशका धेरै जसो ठाउँमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण गरेको छ त्यस्तै अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढ़ी रहने सम्भावना छ नेपालमा जेठ मध्यदेखि असोज मध्यसम्मको अवधिलाई मनसून अवधि मानिन्छ यो अवधिमा वर्षभरको झण्डै 80% पानी पर्छ मनसूनमा कम वर्षा र गर्मी उच्च हुँदा यसको प्रभाव विशेष गरी कृषि क्षेत्रमा पर्ने देखिन्छ कृषिमा हुन सक्ने क्षति घटाउन अहिलेदेखि नै आवश्यक तयारी थाल्न कृषि विज्ञको सुझाव छ नार्कले यस वर्ष धान खेती गर्दा कम पानीमा पनि राम्रो उत्पादन दिन सक्ने र खडेरी सहन सक्ने जातहरू जस्तै सुक्खा 1, 2, 3, 4, 5 र 6 जात छनौट गर्न सुझाव दिएको छ सुक्खा जात अनि हिले छरूवा धान खेती प्रविधि अपनाउन नार्कले कृषि मौसम सल्लाह बुलेटिन मार्फत किसानलाई सल्लाह दिएको हो मध्य पूर्वमा अहिले देखिएको तनावका कारण नेपालको बहुआयामिक क्षेत्रमा पर्न सक्ने प्रभाव न्यूनीकरण गर्न अल्पकालीन मध्यकालीन र दीर्घकालीन रूपमा कार्ययोजना ल्याउनुपर्ने सुझाव सहितको प्रतिवेदन परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ मध्य पूर्वको संकट र नेपालमा त्यसको प्रभाव सम्बन्धमा अध्ययन गर्न गठित अन्तर मन्त्रालय उच्चस्तरीय कार्यदलले सरकारलाई सुझावसहित प्रतिवेदन बुझाएको हो परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीका अनुसार पछिल्लो द्वन्दबाट नेपालको आर्थिक सामाजिक क्षेत्र कृषि उद्योग पर्यटन व्यापार लगानी वैदेशिक रोजगारी रेमिट्यान्स वैदेशिक मुद्रा संचिति भुक्तानी सन्तुलन तथा ऊर्जा इन्धन खाद्यान्न औषधि आपूर्ति लगायत अर्थतन्त्रका विविध क्षेत्रमा पर्ने प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव पर्ने अवस्था समेत प्रतिवेदनमा उल्लेख गरिएको छ यस्ता प्रभाव न्यूनीकरण गर्न सरकारले नीतिगत योजनाहरू कार्यान्वयन गर्न आवश्यक रहेको सुझावसहित प्रतिवेदनमा पेश गरिएको मन्त्रालयका प्रवक्ता छेत्रीले जानकारी दिनुभयो परराष्ट्र मन्त्रालयका अनुसार खाड़ीका देशमा झण्डै 18 लाख नेपाली रोजगारमा छन् अर्थतन्त्रमा रेमिट्यान्सको योगदान उच्च छ कृषिदेखि उद्योगसम्म अहिले महँगीले समेत असर पारेको छ संघीय संसदका दुवै सदनको अधिवेशन पर्सि वैशाख 28 गते सोमबारदेखि शुरू हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको सिफारिशमा प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको अधिवेशन सोमबार दिउँसो सिंहदरबारमा बस्ने गरी आह्वान गरिसक्नु भएको छ। संघीय संसदको नयाँ भवन निर्माण सम्पन्न नभएकोले यसपटक पनि प्रतिनिधि सभाको बैठक निर्माणाधीन संसद भवनको बहुउद्देश्यीय कक्षमा हुनेछ। राष्ट्रिय सभाको पनि यसअघिकै संसद सचिवालय स्थित राष्ट्रिय सभा कक्षमा अधिवेशन सञ्चालन हुनेछ। सभामुख डोल प्रसाद अर्यालले सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवनको हिजो निरीक्षण समेत गर्नुभएको छ। नयाँ संसद भवन निर्माणमा संलग्न ठेकेदार कम्पनीले आउँदो जेठ 15 गते संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने बेलासम्म प्रतिनिधि सभा कक्ष तयार गरी उपलब्ध गराउने मौखिक सूचना दिएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो। निर्माणाधीन प्रतिनिधि सभा कक्षमा अहिले रंगरोगन, आन्तरिक सजावट तथा उपकरण जडान लगायत प्राविधिक काम भइरहेका छन्। संसदको यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम तथा राजस्वको आयव्ययको विवरण बजेट प्रस्तुत हुनेछ। फेरि बजेट छलफल, नीति तथा कार्यक्रम, विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्रको ऋण उठाउने विधेयकमाथि छलफल हुनेछ। सभामुख अर्यालले राष्ट्रिय गौरवको यो आयोजनालाई तोकिएको समयसीमाभित्रै सम्पन्न गर्न निर्माण कार्यमा संलग्न निकाय तथा ठेकेदार कम्पनीलाई निर्देशन समेत दिनुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
6: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान। श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
7: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
6: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
7: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
6: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
7: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
6: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
5: सिराकुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। बेलायतको लन्डन रोयल ग्रीनविच बरोको प्लम स्टेट इन ग्लिन्डरमा नेपाली मूलका पूर्व मेयर जीत रानाभाट काउन्सिलर निर्वाचित हुनुभएको छ। त्यस्तै वहाँकी श्रीमती गौमाया गुरूङ पनि बरोको एबिउड वार्डमा काउन्सिलर निर्वाचित हुनुभएको छ। यसअघि मेयर तथा उपमेयरको जिम्मेवारी पूरा गरेका रानाभाट 1610 मत प्राप्त गरी काउन्सिलर पदमा निर्वाचित हुनुभएको हो। प्लम स्टेट इन ग्लिन्डरमा तीनवटै सीट लेबर पार्टीले जितेको छ। लेबरका टमी अहेदो, अडेल खैरा पनि काउन्सिलर निर्वाचित हुनुभएको छ। रानाभाट पत्नी गौमाया पहिलो पटक काउन्सिलर निर्वाचित हुनुभएको हो। उहाँले 1292 मत प्राप्त गर्नुभयो। एबीउडमा पनि तीनवटै सीट लेबरले जितेको छ। त्यस्तै अल्डरसटका रसमोर बरो अन्तर्गत म्यानोर पार्क वार्डमा जीवनारायण बेलवासी निर्वाचित हुनुभएको छ। कन्जर्भेटिभ पार्टीका उम्मेद्वार बेलवासी 891 मत प्राप्त गर्दै दोस्रो पटक काउन्सिलर निर्वाचित हुनुभएको हो। त्यही बरोको वेलिङटन वार्डमा पूर्व गोर्खा उत्तर बहादुर गुरूङ 551 मतसहित काउन्सिलर निर्वाचित हुनुभएको छ। त्यसै गरी रेडिङ बरोको ब्याटल वार्डमा लेबर पार्टीका 1180 मतसहित निर्वाचित प्रतीक्षा गुरूङ रेडिङ बरोमै नेपाली मूलबाट निर्वाचित हुने पहिलो काउन्सिलर बन्नुभएको छ। कन्जर्भेटिभ पार्टीका उम्मेद्वार लक्ष्य गुरूङ लन्डन बरो अफ बार्नेटको एडवाजेरवरी वार्डबाट तेस्रो पटक काउन्सिलर पदमा निर्वाचित हुनुभएको छ। उहाँले 1951 मत प्राप्त गर्नुभएको छ। बेलायतमा अस्ति बिहिबार सम्पन्न चुनावमा 1.5 दर्जन नेपाली मूलका उम्मेद्वारले प्रतिस्पर्धा गरेका थिए। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनबीच 3 दिनका लागि युद्धविरामको घोषणा गर्नुभएको छ। यो युद्धविराम आजदेखि पर्सीसम्म रहने र यसमा दुई देश सहमत भएका ट्रम्पले बताउनु भएको छ। युद्धविरामको अवधिमा दुई देशबीच 1000 कैदीबन्दी आदान प्रदान गरिने पनि उहाँले जानकारी दिनुभएको छ। ट्रम्पले ट्रुथ सोशलमा रूस युक्रेनबीच अस्थायी युद्धविराम यो घोषणा गर्न पाउँदा खुशी लागेको उल्लेख गर्नुभएको छ। आफ्नो अनुरोध स्वीकार गरेकोमा ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की प्रति आभार व्यक्त गर्नुभएको छ। यसबीचमा अमेरिका र इरान बीच भने हर्मुज जलमार्ग क्षेत्रमा तनाव बढ़ेको छ, तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विराम कायमै रहेको दावी गर्नुभएको छ। अब खेल खबर। नेपालको ए टोलीले अभ्यास खेलमा आज स्कटल्याण्डसँग खेल्दैछ। माथिल्लो मूलपानी क्रिकेट मैदानमा अहिले केही बेरपछि खेल शुरू हुनेछ। आईसीसी विश्वकप क्रिकेट लीग टू खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपालीले एक दिवसीय अभ्यास श्रृंखला खेलिरहेको हो। नेपालीले स्कटल्याण्ड र अमेरिकासँग दुई दुई अभ्यास खेल खेल्ने तालिका अनुसार आज तेस्रो खेल खेल्दैछ। यसअघि अस्ति भएको पहिलो खेलमा नेपालीले स्कटल्याण्डलाई 45 रनले र हिजो भएको खेलमा अमेरिकालाई 3 विकेटले हराएको थियो। नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको तालिका अनुसार श्रृंखलाको अन्तिम खेलमा नेपालले पर्सी अमेरिकासँग खेल्नेछ। यो अभ्यास खेलपछि यही वैशाख 29 गतेदेखि जेठ 8 गतेसम्म नेपाल अमेरिका र स्कटल्याण्ड बीच त्रिवी क्रिकेट रंगशालामा आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला शुरू हुनेछ। चारभञ्जङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पर्सी राति र मंगलबार बिहान सुदूरपश्चिम मध्य क्षेत्र र पूर्वी भागमा हावाहुरी सहित पानी पर्ने सम्भावना। मनसून पूर्वानुमान अनुसार कृषिमा पर्न सक्ने असर घटाउन अहिलेदेखि नै आवश्यक तयारी थाल्न नार्कको सल्लाह। मध्य पूर्वको तनावले नेपालमा पर्न सक्ने असर न्यूनीकरण गर्न सरकारलाई सुझाव। नीतिगत योजना सहित कार्यान्वयन गर्नुपर्नेमा जोड़। सभामुख खरेलद्वारा निर्माणाधीन संसद भवनको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन। अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा रूस र युक्रेन बीच 3 दिने युद्धविरामको घोषणा। दुई देशबीच कैदी आदान प्रदान हुने। र नेपालको एटोलीले अभ्यास खेलमा आज स्कटल्याण्डसँग खेल्दैछ।

0: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन। के गर्ने गर्ने मलाई दिक्कार भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
1: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 21,600 देखि 43,200 सम्म कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। सिधै वीरनगर 10 सुर्खेतमा भएको सासा होस्टेल भएको घरमा गएर सुरजन नोकाईलाई भेट।
0: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि वहाँ गएर के हो कसो।
1: ल टिपिराग, फोन नम्बर 9820293948 9820293948।
3: ओहो रामुदाई, कता हिँड्नु भयो?
4: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
3: कुन धान लगाउने विचार गर्नु भएर?
4: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि।
3: ल दाई पनि, US कम्पनीको US 312 शङ्कर धान लगाउने नि।
4: यो धान कस्तो छ नि बहिनी?
3: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
4: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान US 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि US 312 धान नै लगाउन भन्छु।
3: हुन्छ दाई, सँगै जाउँ है US 312 धानको बिउ लिनलाई।
1: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको US कम्पनीको US 312 शङ्कर धान नै लगाऊ। महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य SGRC अस्पताल, नेपालगंज 4 बानी रोडमा। यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार सन्साहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने, डिम्बाशयको सिस्ट, बाँझोपन समस्या, पाठेघर झर्ने, पिसाब चुहिने, पाठेघरको क्यान्सर उपचार, महिनावारी अनियमितता, गर्भावस्थाको जटिलता, सुरक्षित सामान्य प्रसूति तथा सिजरियन, गर्भपतन सेवा, एन्डोमेट्रियोसिस, बच्चा नबस्ने समस्या, डिम्बाशय ट्युमर, गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
1: सफा वातावरण, अत्याधुनिक उपकरण, अनुभवी टोली SGRC अस्पताल तपाईँको सेवामा समर्पित। महिलाको स्वास्थ्य, परिवारको भविष्य, स्वस्थ रहनुहोस्। समयमै जाँच गराउनुहोस्। स्वान 4 बानी रोड, नेपालगंज। सम्पर्क मोबाइल नम्बर 9845536984।

0: Insomnia.
1: Extreme energy drink.
2: डिजिटल ठगीबाट बचौं।
3: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
2: ध्यान दिनुहोला, ब्याङ्कले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
3: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
4: सूचना
5: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डीरोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
4: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिर्पात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
5: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
6: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।

0: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
1: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
0: हाम्रा सेवाहरू
1: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, अर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
0: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98480 44631।
2: भर्ना खुल्यो।
3: कर्णाली प्रदेशकै सर्वोत्कृष्ट सुर्खेत मोडेल कलेजद्वारा सञ्चालित यस सुर्खेत मोडेल एकाडेमीमा शैक्षिक सत्र 2083-84 लागि कक्षा पीजीदेखि कक्षा 9 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू: अनुभवी तथा दक्ष शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने, नर्सरीदेखि युकेजी सम्मका नानी बाबुहरूलाई मन्टेसोरी विधिबाट अध्यापन गराइने, गुणस्तरीय कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला तथा पुस्तकालयको सुविधा भएको, पारिवारिक एवं शान्त वातावरणमा कक्षा सञ्चालन हुने, पर्याप्त खेल मैदान भएको र विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गरिने, अतिरिक्त शैक्षिक क्रियाकलापका साथै शैक्षिक भ्रमण गराइने, दिवा खाजाका लागि विद्यालयभित्र नै गुणस्तरीय चमेना गृह तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको र यातायातको उचित व्यवस्था भएको, साथै यसै वर्षदेखि कोडिङ रोबोटिक्स एआई का कक्षाहरू सञ्चालन हुने र स्मार्ट बोर्डबाट पठन पाठन हुने।
3: सम्पर्क सुर्खेत मोडेल एकाडेमी, वीरेन्द्रनगर 8 प्रकृति चोक खजुरा सुर्खेत, राधाकृष्ण मन्दिरदेखि शिव मन्दिरको बीच बाटोमा।
2: सम्पर्क मोबाइल नम्बर 98585-51960, 98481-20148 र 98601-76-74।

0: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन। के गर्ने गर्ने मलाई बिस्तार भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए बोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
0: के भन्छ नि दाजु, मैले त पुरै बुझिन त
1: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 21,600 देखि 43,200 सम्म कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। सिधै वीरनगर 10 सुर्खेतमा भएको साफा होस्टेल भएको घरमा गएर सुरजन नोकाईलाई भेट।
0: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि। फेरि उहाँ गरे के हो कसो?
1: लटिपिराक फोन नम्बर 98 20 29 93 48 98 20 29 93 48।

0: हजुर अब ज्वाइन गर्नुहोस् CS6 रेवोल्युसन सहभागी हुनुहोस् होन्डा एक्सटेन्सन फाइनान्स महोत्सवमा कुनै पनि पुरानो मोटरसाइकल ल्याउनुहोस् र इन्स्टान्ट एक्सचेन्ज गर्नुहोस् नयाँ होन्डा सँग इजी फाइनान्स रु 6000 को थप भ्यालुएसन अनि 5000 क्याश ब्याक आजै आउनुहोस् नयाँ होन्डा बाइक चढेर जानुहोस्
1: मिति यही वैशाख 27 देखि जेठ 1 गते सम्म स्थान न्यू बुलबुले ऑटो सेल्स जुम्ला रोड सुर्खेत संपर्क मोबाइल नंबर 97670 56813 97670 56814
2: फलफूल अनि ताजा तरकारीको लागि सम्झिनै पर्ने नाम
1: उही बाबु एन साई तरकारी तथा फलफूल थोक पसल
3: हामी कहाँ फलफूल ताजा तरकारी होलसेल मूल्यमा पाइनुका साथै विवाह पार्टी पिकनिकको लागि पनि होम डेलिभरीको सेवा पनि उपलब्ध छ
1: सम्पर्क बाबु एन साई तरकारी तथा फलफूल थोक पसल वीरेन्द्रनगर छ कृषि बजार सुर्खेत सम्पर्क फोन नम्बर 0385121233 मोबाइल 98585060 62 र 98681049494

0: एक्स्ट्रीम एनर्जी ड्रिंक
1: भर्ना सम्बन्धी सूचना
2: यस सर्किट बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक एलएलबी प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
1: भर्ना कार्यक्रमहरू आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म, प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि, प्रवेश परीक्षा शुल्क 1700, यी सेवा खल्ती कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
2: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.fol.edu.np वा www.entrance.fol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.fol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
1: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि

0: आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः LLB प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत सम्पर्क फोन नम्बर 083-520-307 083-520-298।
1: सूचना
0: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ECG सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-56-56-455।
3: रेडियो भेरी FM।

0: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लाग्यो बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
4: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पाँचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्र नगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औँलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
4: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।
5: रेडियो भेरी एफएम 98.6 / 2.7 मेगाहर्ज।
6: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 10 बजेको छ।
7: एक्सट्रीम इनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702।

0: हजुर अब ज्वाइन गर्नुहोस् CS6 रेवोल्युसन सहभागी हुनुहोस् होन्डा एक्सटेन्सन फाइनान्स महोत्सवमा कुनै पनि पुरानो मोटरसाइकल ल्याउनुहोस् र इन्स्टेन्ट एक्सचेन्ज गर्नुहोस् नयाँ होन्डा सँग इजी फाइनान्स रु 6000 को थप भ्यालुएसन अनि 5000 क्यास ब्याक आजै आउनुहोस् नयाँ होन्डा बाइक चढेर जानुहोस्
1: नीति यही वैशाख 27 देखि जेट 1 गते सम्म स्थान न्यू बुलबुले ऑटो सेल्स जुम्ला रोड सुर्खेत संपर्क मोबाइल नंबर 97670 56813 97670 56814
2: लुगा लगाऊ गाड़ी चढ़ने ठाउँ सम्म जाऊ गाड़ी चढ़ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
3: के भो बोला दाई के गुनगुनाइरहेको
2: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
3: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
2: यति सजिलै
3: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
4: बजारबाट सामग्री खरिद गर्दा ध्यान दिनुपर्ने कुरा क्रेता वा सामग्री खरिदकर्ताले बिल वा रसिदको विवरण ठिक छ वा ठिक छैन भने जाँच गरौ सामानको नाम मात्रा मूल्य अभिवृद्धि कर लगायतका विवरण हेर्ने गरौ बिलमा मिति बीजक नम्बर र किनमेल गरिएको स्थान सही छ वा छैन भनी जाँच गरौ प्राप्त बिल वा रसिदलाई सुरक्षित राखौ बिलमा व्यवसायको नाम ठेगाना फोन नम्बर र प्यान नम्बर उल्लेखित भए नभएको हेरौ कुनै पनि वस्तु तथा सामान खरिद गरेपछि बिल बीजक माग्ने गरौ विक्रेताले ग्राहकलाई सामग्री खरिद गरेको बिल अनिवार्य रूपमा दिऊ बिल बमोजिमको सामान उपलब्ध गराउ सामान खरिद बिक्री गर्दा बिल अनिवार्य लिने र दिने गरौ
5: कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय वीरेन्द्र नगर सुर्खेत

0: Extreme Energy Drink.
1: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन. विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन. के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो.
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन. अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले?
2: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा.
1: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
2: हौ. हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ. मासिक 21,600 देखि 43,200 सम्म कमाउन पनि सकिन्छ नि.
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त.
2: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि. सिधै वीरनगर 10 सुर्खेतमा भएको सासा होस्टेल भएको घरमा गएर सुरजन लोकाईलाई भेट.
1: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि. फेरि उहाँ गरी के हो कसो?
2: लकी पिराक फोन नम्बर 9820-29-93-48 9820-29-93-48.
3: रेडियो भेरी एफएम

0: सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900 मा
1: के तपाईं

0: पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। सिधै वीरनगर 10 सुर्खेतमा भएको सासा होस्टेल भएको घरमा गएर सुरजन लोकाईलाई भेट।
0: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो।
1: लकी पिराक फोन नम्बर 9820293948 9820293948।
2: तपाईं गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
3: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श। हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने। अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने। अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने। दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा। दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार।

सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम

0: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर मात्र रु 20 मा प्रिपेड सिम कार्ड रु 9 रुपियाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 एमबी डेटा 10 एसएमएस
1: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा 50 मिनट बोनस भोइस 50 एसएमएस बोनस
0: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म
1: थप जान

0: ओहो रामुदाई, कता हिड्नु भयो?
1: कता हिड्नु? धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
0: कुन धान लगाउने विचार गर्नु भयो र?
1: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
0: ल दाई, पनि युएस कम्पनीको युएस 312 संकर धान लगाउने नि।
1: यो धान कस्तो छ नि बहिनी?
0: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा

0: 5222253 र मोबाइल नम्बर 9856564555।
1: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
2: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज।
3: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ।
4: Extreme energy drink. Taste the difference. Feel the energy.

0: 34 बल बाँकी छँदा मात्र 2 विकेट गुमाएर पूरा गर्यो। कोलकाताका लागि फिन एलनले 47 बलमै अभिजित शतकीय पारी खेल्दा क्यामरून गिनले पनि अभिजित 33 रनको योगदान दिनुभयो। जीतसँगै कोलकाता 10 खेलमा 9 अंक सहित 7 र दिल्ली 11 खेलमा 8 अंक सहित 8 स्थानमा रहेका छन्। हस्तारीलाई बिहान 11 बजेको फेरि हाइलाइट्स सक्यौं। दिउँसो 4 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
3: भर्ना खुल्यो।

हजुर अब ज्वाइन गर्नुहोस् CS6 रेवोल्युसन सहभागी हुनुहोस् होन्डा एक्सटेन्सन फाइनेन्स महोत्सवमा कुनै पनि पुरानो मोटरसाइकल ल्याउनुहोस् र इन्स्टेन्ट एक्सचेन्ज गर्नुहोस्

0: लाम त माया गंगाको जल जस्तो नलाउ धमी रहेछ।
1: अंगुर अमिलो लाम त माया गंगाको जल जस्तो नलाउ धमिलो होइन त। यो निकै मिठो गीत विमलराज छेत्री शर्मिला गुरुङले गाउनु भएको पुरानो चर्चित मिठो गीत है तपाईँले आवाज दिनुभयो विशालजी, तपाईँलाई धेरै धन्यवाद छ। एकछिनपछि हामी गीत राख्ने तयारीमा छौं, कसलाई सम्झिनुहुन्छ?

0: लिने मौका आजै बनौस सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ
1: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन के गर्ने गर्ने मलाई दिक्कत भइसक्यो
2: ओइ ठुले

0: हजुर टिप्छु फुल डर छैन काँडाको तिम्रै हुँ म नसम्झ टाढाको मिरमिरेको घाम होइन निकै चर्चित अलिकति पुरानो तर निकै मिठो गीत गुनगुनाएर सुनाउनु भयो सीताजी तपाईँलाई धेरै धन्यवाद छ राजु परिवार लक्ष्मी ने उपानेले गाउनु भएको यो मिठो गीत एकछिनमा हामी राख्दैछौ कसलाई सम्झिनुहुन्छ
1: सर्वप्रथम हजुरलाई त्यसपछि प्रविध मित्रलाई अनि त्यसपछि धेरै साथी हुन्छ सम्पूर्ण साथीलाई भन्दै बिदा हुन्छु नमस्कार
0: हुन्छ फेरि आउनुहोला आजलाई छुट्टिन्छौ नमस्कार
1: नमस्कार

घरका भरिलाई पनि यो काफल खाने समय हो। यो मिठो गीत तपाईँको माझमा राख्यौं र गीत राख्दै गर्दा अब भने कार्यक्रमको हामी अन्ततिर आइपुग्यौं। विदा भएर जानुपर्छ होला। आजको श्रृंखलामा सीताराम चौधरी आउनुभयो टीकापुर कैलालीबाट, त्यसपछि विशाल नेपाली हुनुहुन्थ्यो वीरनगर एक सुर्खेतबाट, र त्यसपछि हुनुहुन्थ्यो सीता सलामी लेखबेस छ सुर्खेतबाट। केही साथीहरू लाइनमा आएर पनि छुट्नु भएको छ, उहाँलाई हामीले स्वागत गर्न सकेनौं र धेरै साथीहरूले प्रयास गर्नुभयो होला, फोन लागेन।

पाउनेको संख्या 12 जना छ। विद्युतीय दुर्घटना हुनुमा नागरिकको असावधानीसँगै सरकारी निकाय र विद्युत प्राधिकरणको कमजोरी मुख्य कारण रहेको छ। नाङ्गा तार, होचा र जीर्ण पोलले जोखिम थपेको छ। सामान्य हावाहुरी चल्दा समेत तार चुडिने र पोलमा करेन्ट प्रवाह हुने समस्या छ। कैलालीको टीकापुर र भजनीको थापापुरमा हस्तकलाका सामग्री, गुडिया, जनावरका आकृति बनाएर 90 जना भन्दा धेरै महिला स्वरोजगार भएका छन्। बिहान बेलुका घरको कामधन्दा सकेर दिउँसोको समयमा हातले

को वेबसाइट में उपलब्ध छ। अब विदेशको खबर। पश्चिम बंगालमा भारतीय जनता पार्टी भाजपाका नेता शुभेन्दु अधिकारीले आज मुख्यमन्त्री पदको शपथ लिँदै हुनुहुन्छ। कोलकाताको ऐतिहासिक ब्रिगेड परेड ग्राउण्डमा विशेष समारोहको आयोजना गरिएको छ। शुभेन्दुको शपथ समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह लगायत राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एनडीएका शीर्ष नेता सहभागी हुने भारतीय संचार माध्यमले जनाएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी कोलकाता पुगिसक्नु भएको छ। कोलकातामा सुरक्षा

0: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
1: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण सम्वर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन। लाखौं

0: दिदी के खाने भोक लाग्यो के दिदी?
1: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
0: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरी को व्यवस्था पनि भएको छ।
1: ल ल त्यसो भए आज त्यही जाऊ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
0: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: भर्ना खुल्यो
1: कर्णाली प्रदेशकै सर्वोत्कृष्ट सुर्खेत मोडेल कलेजद्वारा सञ्चालित यस सुर्खेत।

0: पशुपति मोबाइल नंबर 9840044631।
1: यो रोगले पनि मर्न न बाँच्नु बनायो, क्यारू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
2: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
1: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिन क्या
2: त्यति पनि रा नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त
0: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हाखुटाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाँत दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने

न लामो हाम्रो सहयात्रा। तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको

श्री स्टिल्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: हजुर अब ज्वाइन गर्नुहोस् CS6 रेवोल्युसन सहभागी हुनुहोस् होन्डा एक्सटेन्सन फाइनान्स महोत्सवमा कुनै पनि पुरानो मोटरसाइकल ल्याउनुहोस् र इन्स्टेन्ट एक्सचेन्ज गर्नुहोस् नयाँ होन्डा सँग इजी फाइनान्स रु 6000 को थप भ्यालुएसन अनि 5000 क्यास ब्याक आजै आउनुहोस् नयाँ होन्डा बाइक चढेर जानुहोस्
1: मिति यही वैशाख 27 देखि जेठ 1 गते सम्म स्पान न्यू बुलबुले अटो सेल्स जुम्ला रोड सुर्खेत सम्पर्क मोबाइल नम्बर 97 670 56 813 र 97 670 56 814
2: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ट्ज
3: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 1 बजे को छ
4: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

0: फ्रेमिङ प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
0: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ, बुद्ध पथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
2: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउन पैसा छैन, के गर्ने गर्ने मलाई बिस्तार भइसक्यो।
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के काम दाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए, बोका म्यान पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
2: के रे के रे के

0: छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
2: सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने नाराका साथ
3: यही वैशाख 15 गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन भइरहेकाले
2: सबै बालबालिकाहरूलाई विद्यालयको पहुँचमा पुर्याउन हुन सम्पूर्ण अभिभावक ज्यूहरूलाई अनुरोध गर्दछौ।
4: यस वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्रका विद्यालय जाने उमेर पुगेका सम्पूर्ण बालबालिकालाई अनिवार्य रूपमा विद्यालय भर्ना गर्नुहुन सबैमा अनुरोध गर्दछौ।
1: यदि कसैले कुनै बाल बालिकाको अभिभावकत्व लिई पठन पाठनमा सहयोग गर्न चाहेमा यही भर्ना अभियानमा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
4: वीरेन्द्रनगर नगरपालिका शिक्षा शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
1: विद्यार्थी भर्ना अभियान 2083 भव्यताको साथ सफल पारौं।
5: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
4: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
1: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454-33975 र 98-145-84-031।
4: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
6: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
7: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
8: चारबाहिनी रोड नेपालगंजमा रहेको HCRC अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको ELICU सेवा सञ्चालनमा रहेको छ।
7: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
8: झाडा पखाला,
7: दादुरा,
8: पोलियो,
7: कुपोषण,
8: एनिमिया,
7: मम्स,
8: दम,
7: टाइफाइड
8: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
7: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। HCRC अस्पताल,
8: चारबाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।

0: हजुर अब ज्वाइन गर्नुहोस् CS6 रेवोल्युसन सहभागी हुनुहोस् होन्डा एक्सटेन्सन फाइनान्स महोत्सवमा कुनै पनि पुरानो मोटरसाइकल ल्याउनुहोस् र इन्स्टेन्ट एक्सचेन्ज गर्नुहोस् नयाँ होन्डा सँग इजी फाइनान्स रु 6000 को टप भ्यालुएसन अनि 5000 क्यास ब्याक आजै आउनुहोस् नयाँ होन्डा बाइक चढेर जानुहोस्
1: मिति यही वैशाख 27 जेठ 1 गतेसम्म स्थान न्यू बुलबुले अटो सेल्स जुम्ला रोड सुर्खेत सम्पर्क मोबाइल नम्बर 97 670 56 813 र 97 670 56 814
2: रेडियो भेरी एफएम

0: सूचना
1: यस सुर्खेत बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 लागि स्नातक एलएलबी प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
0: भर्ना कार्यक्रमहरू आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म, प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि, प्रवेश परीक्षा शुल्क 1700, ई सेवा खल्ती कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
1: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.yafol.edu.np वा www.entrance.yafol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.yafol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
0: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः एलएलबी प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत सम्पर्क फोन नम्बर 083-520-307 083-520-298।

0: बिनाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउ रेडियो
1: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ज
2: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

0: छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हुने।
1: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शंकर धान US 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि US 312

0: यस्तै भिरेर खनजोत गर्न तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत।
1: एसई सकियो, अब रमाइलो शुरू भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083

0: पैक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याउ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।

0: हजुर अब ज्वाइन गर्नुहोस् PS6 रेवोल्युसन, सहभागी हुनुहोस् होन्डा एक्सटेन्सन फाइनेन्स महोत्सवमा। कुनै पनि पुरानो मोटरसाइकल ल्याउनुहोस् र इन्स्टेन्ट एक्सचेन्ज गर्नुहोस् नयाँ होन्डासँग। इजी फाइनेन्स रु 6,000 को टप भ्यालुएसन अनि 5,000 क्यास ब्याक। आजै आउनुहोस् नयाँ होन्डा बाइक चढेर जानुहोस्।
1: मिति यही वैशाख 27 जेठ 1 गतेसम्म। स्टान न्यू बुलबुले अटो सेल्स, जुम्ला रोड, सुर्खेत। सम्पर्क मोबाइल नम्बर 97-670-56-813 र 97-670-56-814।
2: अब सुन्नुहोस् श्री स्टिव रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
3: हाम्रा सेवाहरू
4: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहलपुर, बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98-480-44-631।
5: रेडियो भेरी FM।

0: ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँतसँगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँतसँगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
1: क्लिनिक रहेको स्थान वीरनगर छ, बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339375 र 98145804013।
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: जुनसुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र ₹2,78,900।
1: यो जिन्दगीले पनि केही लक्षर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन। के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि

मा स्थानीय समुदायदेखि अन्तर्देशीय साझेदारी आवश्यक रहेको विज्ञको भनाई, रासोपाका सांसदहरूको लागि दुई दिने प्रशिक्षण शुरू, सांसदहरूको सहभागिता न्यून भएपछि संसदीय दलका उपनेता पराजुलीको असन्तुष्टि, विश्व तापक्रम वृद्धिका कारण समुद्री सतह ताप्ने क्रम तीव्र, विश्वभर खडेरी, अत्यधिक वर्षा, आँधी बेहरी लगायतका घटनाहरू बढ़ाउने चेतावनी, र अभ्यास खेलमा स्कटल्याण्डले नेपाललाई 303 रनको लक्ष्य दियो। नेपाल खबरमा अब पूरा खबर। सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै व्यक्तिले आरोहण अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार यस वर्षको वसन्तकालीन सिजन

संसदीय दलका उपनेता गणेश पराजुलीले सार्वजनिक रूपमा नै असन्तुष्टि जनाउनु भएको छ। उद्घाटन सम्बोधनमा वहाँले सांसदहरूले प्रशिक्षण कार्यक्रमलाई कम महत्व दिएको बताउँदै अपेक्षित उपस्थिति नदेखिनु संसदीय भूमिकाबाट विमुख हुने संकेत रहेको उल्लेख गर्नुभयो। पार्टीले आयोजना गरेको यो कार्यक्रम औपचारिकता मात्र नभई आत्ममूल्यांकन, अनुभव आदान प्रदान र नयाँ राजनीतिक संस्कार निर्माण गर्ने अवसर भएको उहाँको भनाई छ। पराजुलीले यस विषयमा पार्टी र संसदीय दलले मूल्यांकन गर्ने चेतावनी समेत दिनुभयो। नागरिकले नयाँ सोच, कार्यशैली र परिणाममुखी राजनीति खोजिरहेकाले सांसदहरूले अध्ययन, पारदर्शिता र जनउत्तरदायित्व

0: साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 0556 94 33 4 93 555।

अमेरिकासँग दुई दुई अभ्यास खेल खेल्ने कार्यतालिका आफ्नो कार्यतालिका अनुसार आजको खेल तेस्रो हो। यसअघि अस्ति भएको पहिलो खेलमा नेपाल ए ले स्कटल्याण्डलाई 45 रन

0: सम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148
2: खुशीको खबर।
3: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
2: हाम्रा विशेष सेवाहरू

0: संगे नेपाल पेट्रीबार में आवत हुई क्लग आज अपन बैंक वित्तीय संस्था चाह वॉलेट में संपर्क करी मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस ओ इंटरनेशनल पेमेंट ऐप मन से नेपाल पे क्यूआर में सहजिल से भुगतानी पाए नेपाल पे क्यूआर नेपाल के अपने क्यूआर
1: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौं
2: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् आलै पालो भन त
3: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
1: हो अरू भन त
4: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
5: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
1: स्याबास अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
7: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
1: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई सर्वजीको परिवार सबै डराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
10: पारस्परिक साथ सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
11: रेडियो भेरी एफएम

0: फलफूल अनि ताजा तरकारीको लागि सम्झिनै पर्ने नाम
1: उही बाबु एन साई तरकारी तथा फलफूल थोक पसल।
2: हामी कहाँ फलफूल ताजा तरकारी होलसेल मूल्यमा पाइनुका साथै विवाह पार्टी पिकनिकको लागि पनि होम डेलिभरीको सेवा पनि उपलब्ध छ।
1: सम्पर्क बाबु एन साई तरकारी तथा फलफूल थोक पसल वीरेन्द्रनगर छ कृषि बजार सुर्खेत। सम्पर्क फोन नम्बर 0385212333 मोबाइल 9858505062 र 9861809494।
3: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्सी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भयो बोलादै के गुनगुनाइरहेको?
3: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनोस् सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।

जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900 मा

0: पारस्परिक साथ सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
1: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
2: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज
3: एक्सट्रीम इनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 4 बजेको छ
4: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी

हिमाल पहाड़ तराई जोड्छौं सबैलाई दिउँसो चार बजेको फेरि हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा कर्णाली प्रदेशमा चालू आर्थिक वर्षको 10 महिनामा करेन्ट लागेर 12 जनाले ज्यान गुमाए, सुरक्षा मापदण्डको पालना नहुँदा र जीर्ण संरचनाका कारण करेन्ट लागेर ज्यान गुमाउनेको संख्या बढ्दै, कर्णाली प्रदेश सरकार स्थानीय समन्वय समितिका प्रतिनिधि बीच छलफल, एक अर्काको समस्या सुन्ने र सुनाउने काम र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज एकमात्र खेल हुने, राजस्थान र गुजरात टाइटन्स भेट्ने। कर्णाली प्रदेशमा चालू आर्थिक वर्षको 10 महिनामा करेन्ट लागेर 12 जनाले ज्यान गुमाएका छन्। पछिल्ला 3 वर्षमा करेन्ट लागेर 33 जनाले ज्यान गुमाएका कर्णाली प्रदेश प्रहरीकाले वीरेन्द्र सुर्खेतले जनाएको छ। आवश्यक सुरक्षाको मापदण्ड पालना नहुँदा र जीर्ण संरचनाका कारण पनि ज्यान गुमाउनेको संख्या बढ़ेको पाइएको छ। प्रदेशको राजधानी समेत रहेको सुर्खेत जिल्लामा विद्युतीय दुर्घटनाको सबैभन्दा बढ़ी जोखिम रहेको प्रहरीले जनाएको छ। सुर्खेतमा 3 वर्षमा 14 जनाले ज्यान गुमाएका छन् भने रूकुम पश्चिममा 5, सल्यान, जुम्ला र कालीकोटमा समान 4-4 तथा दैलेख र जाजरकोटमा 1-1 जनाको ज्यान गएको छ। विद्युतीय दुर्घटना हुनुमा नागरिकको असावधानीका साथै सरकारी निकाय र विद्युत प्राधिकरणको कमजोरी पनि मुख्य कारणका रूपमा रहेको प्रहरीले निष्कर्ष निकालेको छ। कर्णाली प्रदेश सरकारले स्थानीय तह तथा जिल्ला समन्वय समितिका जनप्रतिनिधिसँग छलफल गरेको छ। मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयमा भएको विशेष कार्यक्रममा जिल्ला समन्वय समिति महासंघ, नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघका प्रतिनिधिसँग अन्तर्सम्बन्ध र समन्वय लगायतका विषयमा छलफल गरिएको छ। छलफलमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कणेलले समान बुझाइका आधारमा अगाडि बढ़ने प्रयास, चासो, सहयोगका लागि समन्वय तथा सहकार्य गर्न आवश्यक राखेर 3 तहका महासंघका पदाधिकारी तथा सदस्यहरूसँग सुझाव लिएको बताउनु भएको छ। नीति व्यवस्थामा भएका कुरा तथा कार्यान्वयनमा देखिएका समस्याका विषयमा छलफल गर्न समन्वय बैठक गरिएको पनि उहाँले बताउनु भएको छ। पहिलाका गल्ती सुधार्ने प्रयासका रूपमा पनि यसलाई लिएको उहाँले बताउनु भएको छ। कर्णाली प्रदेशका विभिन्न स्थानीय तह र समन्वय समितिका प्रतिनिधिहरूले आफूहरूले भोग्नु परेको समस्या, काम र चुनौती लगायतका विषयमा प्रदेश सरकारसँग छलफल गरेका उहाँको भनाइ छ। कर्णाली सहित धेरैजसो ठाउँमा यस वर्षको मनसूनमा सरदरभन्दा कम पानी पर्ने अनुमान गरिएको छ। मौसम पूर्वानुमान विभागले सार्वजनिक गरेको मनसूनको ऋतुको जलवायु पूर्वानुमान अनुसार यस वर्ष मनसूनमा सरदरभन्दा कम पानी पर्नेछ। अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढ़ी रहने र यसपालि गर्मी बढ़ने महाशाखाले अनुमान गरेको छ। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज एकमात्र खेल हुने भएको छ। राजस्थान रोयल्स र गुजरात टाइटन्स बीच बेलुका राजस्थानमा पौने 8 बजे खेल शुरू हुनेछ। राजस्थान 10 खेलमा 12 अंकसहित 4थो स्थानमा छ भने समान खेलमा बराबरी अंक जोडेको गुजरात नेट रन रेटका आधारमा 5औं स्थानमा रहेको छ। कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई 8 विकेटले हराउँदै प्लेअफको सम्भावना जीवितै राखेको छ। गैराती भएको खेलमा 143 रनको सहज लक्ष्य कोलकाताले 34 बल बाँकी छँदा मात्र 2 विकेट गुमाएर पूरा गर्यो। कोलकाताका लागि फिन एलनले 67

0: विशेष गरी पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0131।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-0045।

0: हजुर अब ज्वाइन गर्नुहोस् CS6 रेवोल्युसन सहभागी हुनुहोस् होन्डा एक्सटेन्सन फाइनान्स महोत्सवमा कुनै पनि पुरानो मोटरसाइकल ल्याउनुहोस् र इन्स्टेन्ट एक्सचेन्ज गर्नुहोस् नयाँ होन्डा सँग इजी फाइनान्स रु 6000 को टप भ्यालुएसन अनि 5000 क्यास ब्याक आजै आउनुहोस् नयाँ होन्डा बाइक चढेर जानुहोस्
1: मिति यही वैशाख 27 देखि जेट 1 गते सम्म स्पान न्यू बुलबुले ऑटो सेल्स जुम्ला रोड सुर्खेत संपर्क मोबाइल नंबर 97670 56 813 र 97670 56 814
2: के तपाईं आकर्षक फोटो फ्रेमिंग र डिजाइन को खोजीमा हुनुहुन्छ
3: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस् हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू साथै होटल बैंकिङ सरकारी कार्यालय योजना बोर्ड पुस्तक पसल एग्रो भेट फेन्सी पसल खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स रेडियम फिलेक्स लाइट बोर्ड नर्मल बोर्ड फ्रेमिङ प्रिन्टिङ समेत गर्ने गरिन्छ
2: हजुर हामी कहाँ फोटो प्रिन्ट फ्लेक्स ब्यानर प्रिन्ट फ्लेक्स बोर्ड टोकन अफ लभ स्टिकर प्रिन्ट भिजिटिङ कार्ड बिल लेटर प्याड सेल्फ इङ्क स्ट्याम्प सर्टिफिकेट प्रिन्ट ब्याच प्रिन्ट आईडी कार्ड इन्भिटेसन कार्ड क्यानभास प्रिन्ट म्याट फोटो प्रिन्ट प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट
3: यति मात्र कहाँ हो र युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत फोन नम्बर 083-521-179 मोबाइल नम्बर 98-584-89 र 97-679-044-43
4: एसई सकियो अब रमाइलो सुरु भयो
5: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर मात्र रु 20 मा प्रिपेड सिम कार्ड रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 MB डेटा 10 SMS
4: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा 50 मिनट बोनस भोइस 50 SMS बोनस
5: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083

0: असार 26 गते सम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
4: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ज।

0: भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
1: भर्ना कार्यक्रमहरू: आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म, प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि, प्रवेश परीक्षा

0: छन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.fol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
1: साथै त्रिभुवन विश्वविद्यालयबाट

0: महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य एसजीआरसी अस्पताल नेपालगंज चारबाई रोडमा। यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार शाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने, डिम्बाशयको सिस्ट, बाँझोपन समस्या, पाठेघर झर्ने, पिसाब चुहिने, पाठेघरको क्यान्सर उपचार, महिनावारी अनियमितता, गर्भावस्थाको जटिलता, सुरक्षित सामान्य प्रसूति तथा सिजरियन, गर्भपतन सेवा, एन्डोमेट्रियोसिस, बच्चा नबस्ने समस्या, डिम्बाशय ट्युमर, गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
0: सफा वातावरण, अत्याधुनिक उपकरण, अनुभवी टोली एससीआरसी अस्पताल तपाईँको सेवामा समर्पित। महिलाको स्वास्थ्य, परिवारको भविष्य, स्वस्थ रहनुहोस्। समयमै जाँच गराउनुहोस्। स्थान चारबाइनी रोड, नेपालगंज। सम्पर्क मोबाइल नम्बर 9845536984।

0: me a extreme energy drink.
1: यो रोगले पनि मर्न न बाँच्नु बनायो क्यारो र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
2: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
1: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारो त आफै भन्दिन क्या
2: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त
3: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हाखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
4: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
5: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97484036175 र 98484039

0: एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटर द्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
1: क्लिनिक रहेको स्थान वीरनगर छ, बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0130।
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: Radio Berry FM.

0: अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
1: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शंकर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शंकर धान नै लगाऊ।
3: नाकान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचसीआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
4: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
3: नाक बन्द हुने समस्या,
4: नाकबाट रगत बग्ने,
3: नाकभित्र मासुको गिर्खा पलाएको,
4: घ्राण शक्ति गुम्ने,
3: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
4: कानको संक्रमण,
3: कान सुन्न गाह्रो हुने,
4: कान बज्ने समस्या,
3: चक्कर लाग्ने,
4: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
3: घाँटी दुख्ने,
4: आवाज बन्द हुने,
3: निल्न गाह्रो हुने,
4: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
3: चार वाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ झ्याल बाहिर धुलोले ढाक्छ बत्ती फोन सबको लाइन काटिन्छ सब धेरै डराएका हुन्छन् तर एकछिनमा

0: पारस्परिक साथ सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
1: यही जेठ 2 गते शनिबारका दिन सुफात पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एचसीआरसी अस्पताल नेपालगंजमा कार्यरत निसन्तान रोग विशेषज्ञ एवं आईभीएफ स्पेशलिस्ट डाक्टर मंजु बिसी शाह आउँदै हुनुहुन्छ। निसन्तानपन सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी लाभ लिनुहुन अनुरोध गर्दछौ।
2: विवाह भएको लामो समयसम्म पनि सन्तान नभएका एउटा बच्चा पछि अर्को बच्चा बस्न नसकेका बच्चा बसेर पनि खेर जाने समस्या भएका हर्मोन असन्तुलन पाठेघरको समस्या र थाइरोइडका कारण बच्चा जन्माउने सम्भव नभएका तथा आईभीएफको माध्यमबाट बच्चा जन्माउने योजनामा रहेका दम्पतीहरूले समयमै आफ्नो सिट सुरक्षित गर्नुहोस्। निराश नहुनुहोस्। सम्भव छ।
1: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98550-13-956।

0: हजुर अब ज्वाइन गर्नुहोस् CS6 रेवोल्युसन सहभागी हुनुहोस् होन्डा एक्सटेन्सन फाइनेन्स महोत्सवमा कुनै पनि पुरानो मोटरसाइकल ल्याउनुहोस् र इन्स्टेन्ट एक्सचेन्ज गर्नुहोस् नयाँ होन्डा सँग इजी फाइनेन्स रु 6000 को टप भ्यालुएसन अनि 5000 क्यास ब्याक आजै आउनुहोस् नयाँ होन्डा बाइक चढेर जानुहोस्
1: मिति यही वैशाख 27 देखि जेठ 1 गते सम्म स्थान न्यू बुलबुले अटो सेल्स जुम्ला रोड सुर्खेत सम्पर्क मोबाइल नम्बर 97670 56813 र 97670 56814

0: शुक्रबार दिउँसो 12 बजेदेखि प्रवेश परीक्षा शुल्क 1700 यी सेवा खल्ती कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
1: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.fol.edu.np वा www.entrance.fol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.fol.edu.np मार्फत सेक्योर स्टाटसबाट डाउनलोड गर्न सकिनेछ।

빠져라 꼬랑아리 홍아리 자고양이 헤리 아 축하까지는 허리 빠져 버티 축하까지는 아우나이 라셔 헤리.

0: ढोका उगाड्दा छौ, असाध्यै निको छ यो देउडा गीत। यो गीत हुन फर्की चाँडै आउला है क्या।
1: नौलो सरकार आयो, नौलो सरकार आयो, सुदूर भदुर नाइ।

0: त तयार अरूका दिन आया हाम्रा दिन उसै रहे भन्दा थिए अब हुदरा कुरा कणालीका कुरा दुखारीका कुरा बुद्धिने हरकार अब आएको हवै राम्रो हो निकै हो भनेका छौँ हामीले त हामी सबैले निकै अन्नु पर्दो छ राम्रै अन्नु पर्दो छ हाँसा खेला रमाइलो अर त के आउँथ्यो क्या श्रोताउ सुख नि दुःख नि यसै अन्नु पर्दो छ माया छ अब सबैका साथ छ तम्रो साथ हाम्रो साथ सबैको साथ सबैले सम्झनु पर्दछ सबैले राम्रै अन्नु पर्दछ भन्ने हो हाँसौ खेलौं रमाइलो अरौं तम पनि हाँस्दा छौ खेल्दा छौ रमाइलो अद्दा छौ हामी पनि हाँस्दा छौ खेल्दा छौ रमाइलो अद्दा छौ अब यसै छ माया अन्य हाँस्ने खेल्ने रमाइलो अन्य सुख दुःख अन्य सुनिकन बसिया छ नेपाली माटाको आवाज रेडियो मातृभूमि 96.5 मेगाहर्ज हौन हिमाल पार तरेको सेट गुन्दिने हबीको मन छुने रेडियो भेरी पनि हुने बसिया छौ तिमीले माया हरेका छौ यसरी छौ हामी पनि को मन चाहिँ आइकन बसिया छन् कि राव कुरा अन्य हरिकन को आया छन् अरे भएको कुरा हेर्नु पर्यो जद्द हजुरौ
1: हजुर दाजु जद्दौ नमस्कार
0: भाग्यमानी भैया जद्दौ नमस्कार नानी भा को आयो त राव
1: म आई यहाँ त भैरवी गाउँपालिका 5 बाटी बिमला रिजाल
0: बहिनी नै बिमला आयो कसरी छौ त तिमी
1: म निकै छु दाजु बरु तिमी कसा छौ सुनाओ
0: यहाँ राम्रै छ बहिनी बिमला हो राम्रै छ गहुँ काटी मेटेहरू घोवा लाइनेहरू भयो नै भैरवी थिएर
1: औ दाजु भइगयो क्या न्याउ
0: ए लाइनहरू भइगयो
1: औ
0: तम्रा क्या कसो हरिया छौ त
1: हाम्रा पनि लाया आधा त अब आधा त्याउनै छन् के गर्ने हो
0: ए लाया आधा आधा लाउने बाँकी छ ल नानी भाउ आज आया छन् कुरा भइया छन् अब खुबै निको गाइनी छ एकरी गाइनी हो कि सम्झने हौ
1: औ दाजु म गाउँछु
0: लौ त लौ

0: हजुर दाजु यतिनै
1: हाँस्नेका दिन हाँसी जाना रुन्या रोइक बस्दा त खियारौ सुखमा पिरती दुःखमा सुखमा पिरती लाउन दुःखमा कम्मर कस्ता यसै छन् सबै टाढो जान कोही कसै हुन छ जिन्दगी यसै छ बहिनी कुराकानी भयो आज खुसी लाग्यो बहिनी आयो खेरि गायो कहिले हम्दनै हम्द है क्या
0: पहिला त तमीकन सम्झेको छु अनि त्यहाँ पराविधिकन बसेका ती जगत दाइकन मै थै सम्झेको छु अनि रेडियो सुनिकन बसेका जो जति छन् तिनीखन पनि निकै सम्झेको छु एक राङ्गा डोको कैखनै बिछ्याएको छैन भन्दै छुटी जान्छु दाजु
1: जत नमस्कार त के हरौँ यसै छ तमी हामी सबै निकै हुनुपर्दछ सबै राम्रै हुनुपर्दछ भन्ने हाँसौँ खेलो रमाइलो हरौँ सुख दुःख यसै त छन् अब पालो तम्रो छ आओ 99 5 90 4 30 टेलिफोनाबाट आउनु आएपछि कुरा होइजान छन् त के हरौँ सबैसँग कुराकानी हेर्ने सबैसँग हाँस खेल हेर्ने भन्ने हो कहाँबाटको अक्का मान्छे पनि आइकन बसिया छन् भन्ने कुरा मैले खबर मैले पाएको छु को ठहरे भर्खर जत हजुर हौ
2: हजुर दाई नमस्ते
1: नमस्कार जद भाग्यमान भए को बोल्यो
2: बहिना
1: कसरी छ निशा
2: ठिकै छ दादा हजुर लगायत अनि पराजीमा बस्नुको दादाको के छ सुनाइदिनुहोस् न है
1: राम्रो छ निशा यहाँ पनि निकरी बसिया छौ ठाँटिका नथिएर के आयो घोहा लायो कि
2: लाइसकिहाल्यो है त
1: ए

0: हो क्या? त खियार गाउन अब कानमा मर्नु पर्यो, यसै छ देऊ कि अब सबैको राम्रो हो, सबैको निको हो भन्ने सुत्ता छौ, त्यहाँ हुच्च छ तम पनि बहिन। आज आयै छौ, रविबार आउनु, यसरी गाइने हो कि सम्झने आऊ ल त ल
1: सर्वप्रथम त हजुरका लागि अनि बराबरीमा बस्नुभएको दादाका लागि मातृभूमि सबै एकका लागि सबैलाई सम्झेको छु भन्न चाहेँ र सम्पूर्ण घर परिवारलाई पनि भन्न चाहेँ, साथीहरूलाई सबैलाई सम्झेको छु भन्ने अनि साथीहरू धनसरी पौडेललाई पनि धेरै सम्झेको छु भन्दै मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई भन्दै चिठिन्छु। नमस्ते
0: जद्द, नमस्कार जद्दौ, त खियाहरू यसै छ, असाध्यनीकी मान्छे अहिले आया छिन्, अब पालो तम्रो छ, तम यहाँ त कुराकानी न्याउँदेऊ क्या, आया आएपछि कुराकानी हरौँला, सबै हाँसौँ खेलौँ रमाइलो हरौँ, त खियाहरू अब यसै छ, सुख दुःख निहान्ने हाँसखेल अन्य रमाइलो अन्य त मेरो सबै आओ, आएपछि कुराकानी हरौँला, जै ठहरू नआउने हो आओ हाँसखेल हरौँला, गाँ ठाँका कुराकानी अन्य यसै छ, लिने दिनेहरू क्या छिए हुनु देऊ क्या सर, त कुराकानी तपाईँ हामी सबैले बुझेका छौँ, बुझ्नु पनि पर्दो छ, तपाईँ पनि बुझ्दा हामी पनि बुझ्दा, सबै माया हद्दा सबै रमाइलो हद्दा, अक्का मान्छेको पनि हुँवारी भइगएको आया ठहरेकाबाट कुरा हान्नु पर्यो भक्त दद्दा हजुर हौ।

पहिले त म पनि हुजारी फुरुहरूलाई दाजु भनिएछन् अरे बहिनी ख्यारौ निकै अरे राम्रा मान्छे तम्रो फेला पढन निकै होइजाउ तम्रो प्रगति भनिकन सुत्याएका छौँ। अब यही त छ, सबैको राम्रै हुनुपर्दो, सबैको निकै हुनुपर्दछ भन्ने हो। हाँसौँ खेलौँ रमाइलो हरौँ भनिकन भनेका छौँ। कहाँबाटको अक्का मान्छे पनि आया होइन, एकखेरि पटाइ मारौँ अन्त कुराकानी अरौँला तम्रा साथ त के हरौँ, यसै छ राम्रै होइजाउ निकै होइजाउ भनिकन बसेका छौँ। हामीले माया हराएका छौँ, तमीले पनि माया हराएका छौ त देऊ क्या। अक्कसी एकखेरि यो पटाइ मार्नलाई देउडा गीत तम्रामा राख्दा छौँ, फर्की हाँटै आउँला है क्या।

0: त किया रहो देव क्या सुख को दुख को कथई किया होला ओ खती साई साईपन समझना छौ क्या मैले समझा जति त किया रहो देव क्या देखाऊ करी भनु क्या रि कसो छ पिराती मैथै छ पिराती अब यसै छ देखा हकिन भनि हकिन अब यसै छ तुमी हामी सबैले राम्रो हेर्नु पर्दछ निकै हेर्नु पर्दछ भन्ने हो सुनिकन बसिया छ नेपाली माटाको आवाज रेडियो मातृभूमि छ्यानब्बे थप्लो पाँच मेगा हुँदै हिमाल पहाड तराई केशव गुन्जने सबैको मान्छे नै रेडियो भेरी हुने बसिया छौ अब कुराकानी हराउँला त मेरो हात कामाटोको मान्छे आइकन बसिया छन् अरे कोठरे आएका कुरा हान्नु पर्यो पख दत्त हजुर हौ
1: पुराना मौरीका भाग आई बच्चाको भेरो सुन्ने जति श्रोता सबलाई नमस्कार छ मेरो
0: त क्या रहौ देउ क्या झर्को तम्रे लाग्दो छियो क्या लायो क्या खायो कुराकानी भयो आज फेरि फर्के आयो देउ क्या
1: खाना फोन लाग्दैन किन आज भोलि त्यता खोलौ त सुन्दिनको छ
0: लौ त आज कुराकानी भया छन् असाध्यै निका मान्छे छौ अब इन्द्र टाक्को टुक्को भन्ने त खुबै रहर थियो अरू हात पनि कुरा हान्नु पर्दो तमी आएपछि अब के कुरो बिग्रलाइ हुच्चो राउ क्या अब एकखेरि छाडी भएका तमरा मुखबाट अब त्यही रहर लाग्दो के हरौ एकखेरि गाइन भाउ कि त

0: Anneli, ay kekete sanre mana kete te kamanı yegbatan Anneli, ay kekete te kamanı
1: भन्ने कुरा भनिदिउला. शून्य तम्रो भाग त किया छ ध्यौग्या, कोही सुखका पछि लाग्दा तमी यतै लाग भने जन हो. लौ त आज आया छ, कुराकानी भया छन्. अब केही

दिने हाँस्ने खेल्ने रमाइलो गर्ने सामुदायिक सञ्जालबाट रेडियोबाट संसारभरिकन सुनिकन बसिया छौ, सुन्ने तमी छौ, सुनाउने हामी छौ, कुरोकानी मिलाउने छौ। सबै थाहा, अब रविबार पठाइदिया, सबैको राम्रै भइदिया भन्ने तमी सबैको मन छ, तमी सबैले चाहेका छौ, चाहे जसो कहिले हुन छ कहिले हुँदैन, कहिले नापै हुने कहिले मैत्री हुने कहिले केही हुने कहिले केही हुने, ती कुरा त तमीले बुझ्दा छौ श्रोता, तमी कुरा बुझ्ने मान्छे, बुझाउने पनि तमी, बुझ्ने पनि तमी, माया हर्ने पनि तमी, सम्झने पनि तमी, राम्रो हर्ने पनि तमी, बिग्रिया हपार्ने पनि तमी, हामी सबै हो त के आउँथ्यौ क्या। अब यसै

निकै हो, सबैले माया हरन भनिकन भनेका छौँ। अब भने त भइदिए भए त मान्छेको जिन्दगी कहाँबाट कहाँ पुग्दो, कहाँबाट के हुनु, तैपन जे जसो भए पनि मनका जसो मत होइजाऊ भनिकन सोच्नु पर्दछ त के हर तिमी, हामी सबैले खुसी हो, सबैले राम्रै हर भन्ना छौँ। 0995904300 टेलिफोनबाट आउनु रविवार लेखन त मेरो आया कुराकानी हराउँला। कोही आया छन् क्या हाम्रा साथी भाइहरू बसिया छन्। नेपाली माटाको आवाज रेडियो मातृभूमि 96.5 MHz तपाईँले हुने बसिया छौ। हुने हिमाल पर्व तराई किसान गुन्जने हो मनसुने रेडियो बिहेरी बन हुने बसिया छौ। त के आर नयाँ सरकार आएको छ, आसपन बढ्या छ, आसपन बढ्याएको त के आर हुन्थ्यो क्या, कोही मान्छे हाँसीको बस्दो, कोही मान्छे लड्याएको सुख दुःखलाई लड्दैछन् त के आर हुन्थ्यो क्या, कोहीको घरबार बनाउना छौ, कोहीको भत्काउना छौ त खियार हुन्थ्यौ क्या, के प्रगति अद्दा कठै क्या, क्याको गुण लाउना छौ, कोहीको नुन खाएका छौ, कहाँ पछि धाउना छौ। अब यसै छ, सरकार खान परस नहन्नु पर्दछ, खबरदारी पनि हन्नु पर्दछ, निको भए राम्रा छ हो हात्या भन्नु पर्दछ, बिग्रे आउनु हुनै पछाडि हुनु धकेल्नु पर्दछ, देऊ क्या यसै छ, खबरदारी हन्नु पर्दछ। कहाँबाट कक्का मान्छे भन रविवार ल्याइकन आएका छन्, कहाँबाट को आया छन् कुरा हान्नु पर्यो जद हजुर ल अब कुराकानी होला भनिकन सुतेका छौँ। अब निकै छ यसै छ, तपाईँ हामी सबैले निकै सोध्नु पर्दछ, सबैले राम्रै सोध्नु पर्दछ।

0: पर्दछ, सबैले राम्रै हेर्नु पर्दछ। कहाँबाट अक्का मान्छे पनि आएका छैनन् अरे, अब यसै छ आउने जाने भए आशा, आएपछि कुराकानी त तिमी हात अरे लौला सम्झे लौला भन्ने हो, सम्झौ जो जय ठोरबाट पनि सम्झिन छ, सम्झौ सामाजिक सञ्जालबाट फेसबुकबाट जय ठोरबाट सम्झे पनि हुन छ। अब माया त यसै दशा छ देउका, कोही कोही कम कोही कोही बढी, अब छुट्याउने क्यारी हो त क्यारौ। गीताञ्जली बहिनाले पनि लेखिकन बसिएछन्, दद्द नमस्कार दाजु निकै छौ क्या, म पर चामुण्डाबाट गीता देवकोटा हौ, सुन्दैछु रविवार राम्रो लाग्दछ तमिकन पन माया सम्झना छ दाजु, म कन चिन्ने नचिन्ने राउने नराउने सब सारा साध्य सँगिकन मैथै सम्झना छ क्यारो दाजु यसै जिन्दगानी भन्ने छन्। लौ बहिनी अब सम्झना तमिकन पनि छ, खुबै सम्झेका छौ हामीले नानी भाउ। राजमती घिमिरेले पनि दद्द नमस्कार क्या कसो छ, सुन्दैछु चितवनबाट खुबै माया रहेको छु भनेका छन्। दाजु दद्द नमस्कार निकै छौ क्या, म दुल्लु नगरपालिका बाह्रबाट कमला लम्साल हो, कार्यक्रम हुँदैछु, मेरी हानी विमला रिजाललाई जन्मदिनको शुभकामना हुनेछन्। ओहो न को विमला हुन् त, यहाँ हाम्री फनन्य नानी भाउ हुन् कि ती हुन् भन्ने, तिनको जन्मदिनको मैथै शुभकामना छ, राम्रै होइजाऊ भनेका छौ त क्यारौ। अब यसै छ जन्मदिनको मैथै मैथै शुभकामना छ नानी भाउ, ती भन्दा पनि अरू आज जन्मदिन पर्ने तिमी सब साराको प्रगति हो, सबैको राम्रै हो, सबैको निकै हो, जन्मदिनको शुभकामना सबै सबैको नछ, सबैको प्रगति हुनु भइआएको देख्न पायौ, अझै राम्रो भइआएको सुन्न पाऊ। अब यसै छ राम्रो तम्रो पनि हुन छ, हाम्रो पनि हुन छ, सधैँ राम्रै भइआएको देख्न पढो। अब यसै दशर त देऊ क्या, सुनिकन बसेका छौ, माया हेरिकन बसेका छौ, को अक्का मान्छे पनि आइया छन् अरे कुराकानी अरूलाई पक्कको ठहरे। दद्द हजुर नमस्कार, दद्द को हो त,
1: यहाँ
0: पनि निकै छ, घुवा लाउनुहरु अर्यौ कि नाइ
1: किन भ्याइया त दाजु हाम्रा
0: कति हाँटा मेट्यौ त
1: हाम्रा भ्याइया हजुर, अब त्यता लगन लागेको थिएँ
0: यहाँ के ल्याउने थियो, यहाँ छारे डाँडाउना बजारौना लौ त बहिनी आज आया छौ, एकछिन गाइने हो कि सम्झने हौ
1: म एकछिन गाइदो यहाँ त दाजु
0: लौ त लौ गाऊ

नै हामी गर्न तमिलले बुझ्यो भने अब यसै दशा सबैले कुराकानी बुझ्नु पर्दछ कुराकानी बुझिया छौ सबै राम्रै छौ सबै निकै छौ भन्ने हो अब कोही कसै छन् जयको जय भए पनि राम्रै हो निकै हो भन्ने हो कुराकानी बुझेका छौ त मेरो सबैले बुझेको बुझाउनु छैन त देउका स्वर त यसै छ लौ त 0995904634 टेलिफोनबाट आउनु कुराकानी अन्नकालाई अहिलेसम्म आउन खोज्ने त सबैको प्रगति होइजाऊ अहिले अब आइसक्यौन कुराकानी भएन अक्का दिन त मेरो हात कुराकानी होइजाऊ राम्रै होइजाऊ निकै होइजाऊ भन्ने कामना आद्दै आज फोन अन्यको एकखेरि नाउँ भनिहाल्नु पर्दछ पछि दोकान देउका बिमला बहिनी आएका छिन् भैरवी गाउँपालिकाबाट यही बिमला बहिनीको हो क्या आज जन्मदिन भन्ने तमी किन बहिन हो अब अघि थाहा भएन देउका यसै छ अहिले शुभकामना छ निशा राउत बहिनी ठाँटिकनबाट आएका छिन् को भाग्य बहिनी मन थियो भने आइया छन् अरे कुरा अनि अन्नालाई को ठहरे पखो हो जाने जाने बेला एकखेरि कुरा आएर लौ जब्द हजुर हो यसै हुन्छ निशा बहिनी आएछिन् ठाँटिकनबाट क्रिस्टिना साई आएछिन् हुर्खेतबाट घर दैलेखा भन्ने छिन् दिलबहादुर खड्का दिलखुस कटेज दुल्लुका मान्छे आएछ असाध्य राम्रा मान्छे सुशीला थापा बहिनी ठाँटिकनबाट आएछिन् असाध्य निको गाई आएछिन् तमी सब साराको प्रगति हो निकै होइज माया अरेले यसरी भन्ने कामना आद्दै अहिलेसम्म साथ दिने हाम्रा साथी नेपाली माटाको आवाज रेडियो मातृभूमि 96.5 MHz दैलेखाका साथी जगत व्यञ्जन हौनै हिमाल पहाड तराईकै साथ गुन्जने हवैको मन छुने रेडियो भेरीका साथै पुनः खड्का गर्न पनि मैले हम्ज्याएको छु माया हरेको छु भन्ने कामना आद्दै बोगर्ती कान्छौ अब देउता जसा मान्छे छौ तमी सबैकन सम्झिया छ माया हरिया छ तमी पनि माया आद्दछौ सम्झना छौ रविबारकन त के आर हुको बार पनि अब अहिले टाढा पड्डो आउन सकिने नै देऊ क्या अब काम हामी पड्डो अब कुरोकानी सबै मिलाउँला सबै निकै हराउँला भन्ने कामना आद्दै तमी हामी सबै हात सबैकन प्रगति होइजाउ निकरी होइजाउ कामना आद्दै बोगटी कान्छौ अब अक्का हुको भएर भावपल्ट सकेपछि आउन कोसिस अरूलाई भन्दै छुट्टी जाँदा भए जब्दो निकै यारी बस्यो है क्या

जुनसुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900 मा

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनोस् सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर

0: साथ खेल्दै
1: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
2: जीवनाशक विषादी विष हो, औषधि होइन। यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बालीमा सिफारिश मात्रामा सुरक्षित तवरले प्रयोग गरौ। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौ।
1: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
2: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: नेपाल दर्पणमा अब खबरको सिलसिला। राष्ट्रपति रामचन्द्र पौडेलले कानून दोषीका लागि भय र निर्दोषका लागि आशा, भरोसा एवं सहारा बन्नुपर्ने बताउनु भएको छ। कानून दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विधिको शासन र स्वतन्त्र न्यायपालिकाको महत्वमाथि जोड़ दिनुभएको हो। राष्ट्रपति पौडेलले तत्कालीन समयमा राज्य शक्तिको स्रोत कार्यकारिणीमा मात्र केन्द्रित रहेको अवस्थामा ऐनको कार्यान्वयनले शक्ति पृथकीकरण र स्वतन्त्र न्यायपालिकाको अवधारणालाई व्यावहारिक रूपमा अगाडि बढ़ाएको उल्लेख गर्नुभयो। नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार र सक्षम न्यायपालिका जस्ता लोकतान्त्रिक मूल्य मान्यतालाई सुनिश्चित गरेको उल्लेख गर्दै उहाँले कानून दिवसको मर्मलाई आत्मसात गर्न सके मात्र आत्मनिर्भर र समृद्ध नेपालको कल्पना गर्न सकिने बताउनुभयो।
0: यसैबीच कार्यक्रममा सर्वोच्च अदालतकी कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले न्यायपालिका कुनै पनि प्रकारको डर, त्रास वा राजनीतिक प्रभावबाट मुक्त पर्नेमा जोड़ दिनुभयो। उहाँले निर्भीक भएर न्याय सम्पादन गर्न न्यायाधीशहरूलाई आह्वान समेत गर्नुभएको छ। न्यायपालिकालाई आज्ञाकारी बनाउने वा राजनीतिक स्वार्थपूर्तिको माध्यम बनाउने दुष्प्रयास स्वीकार्य नहुने भन्दै उहाँले शक्ति पृथकीकरणको सिद्धान्त र विधिको शासनलाई कमजोर बनाउने प्रवृत्तिप्रति सचेत गराउनुभयो। विधिको शासन विरूद्ध हुने षड्यन्त्र विरूद्ध उभिने आँट र प्रतिबद्धता सबै सरकारवालाले देखाउनु पर्ने बताउनुभयो। एउटालाई खाने बाघले अर्कोलाई नखाला भन्न नसकिने भन्दै उहाँले विधिको हत्या गरिने कामले अन्तत निरंकुशता निम्त्याउने बताउनुभयो।
4: नेकपा एमाले संसदीय दलको बैठकले दलको सांगठनिक संरचनालाई पूर्णता दिँदै 21 सदस्यीय संसदीय बोर्ड गठन गरेको छ। सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा सम्पन्न बैठकले संसदीय दललाई व्यवस्थित बनाउन र आउँदो बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न संसदीय बोर्ड गठन गरेको हो। एमालेका प्रमुख सचेतक ऐन महरका अनुसार नवनिर्मित संसदीय बोर्डमा दलका नेता, उपनेता, राष्ट्रिय सभाका दलका नेता, प्रमुख सचेतक, सचेतक र राष्ट्रिय सभाका सचेतक गरी 6 जना पदाधिकारी अधिकारी र बाँकी दुवै सदनका संसदीय समितिमा पार्टीको तर्फबाट नेतृत्व गर्ने सांसदहरू रहनेछन्। बैठकले सरकारको पछिल्लो कार्यशैलीप्रति आपत्ति प्रकट गरेको छ। प्रमुख सचेतक महरले सरकारले संसदलाई उपेक्षा गरेको आरोप लगाउनुभयो।
0: सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सांसदहरूको 2 दिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि शुरू भएको छ। सक्षम सांसद, सशक्त संसद भन्ने नाराका साथ ललितपुरको जावलाखेलमा प्रशिक्षण भइरहेको छ। यसैबीच प्रशिक्षणमा सांसदहरूको उपस्थिति कम भएपछि संसदीय दलका उपनेता गणेश पराजुलीले सार्वजनिक रूपमा नै असन्तुष्टि जनाउनु भएको छ। उद्घाटन सम्बोधनमा उहाँले सांसदहरूले प्रशिक्षण कार्यक्रमलाई कम महत्व दिएको बताउँदै अपेक्षित उपस्थिति नदेखिनु संसदीय भूमिकाबाट विमुख हुने संकेत रहेको उल्लेख गर्नुभयो। पार्टीले आयोजना गरेको यो कार्यक्रम औपचारिक

0: पत्रकारिता मात्र नभई आत्ममूल्यांकन, अनुभव आदान प्रदान र नयाँ राजनीतिक संस्कार निर्माण गर्ने अवसर भएको उहाँको भनाइ छ।
1: नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीको आधिकारिक सदस्यले उम्मेद्वार मन नपरेको भनेर रूख बाहेक अरू चुनाव चिन्हमा मतदान गर्न नपाइने बताउनु भएको छ। कैलालीको धनगढ़ीमा आयोजित प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले क्रियाशील सदस्यहरूले रूख बाहेकको चुनाव चिन्हलाई मतदान गर्न पाउने व्यवस्था आफ्नो शब्दकोशमा नभएको बताउनुभयो। सभापति थापाले पार्टीको जिम्मेवारीमा बसेर फागुन 21 गतेको चुनावमा उम्मेद्वारलाई असहयोग गरेका नेताहरूलाई केही समयका लागि जिम्मेवारी मुक्त गर्ने पनि बताउनुभयो।
0: देशको कुल विद्युत जड़ित क्षमता 4296 मेगावाट पुगेको छ। नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूले उत्पादन गरेको विद्युतका आधारमा क्षमता निर्धारण भएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। चालू आर्थिक वर्षको अन्त्यसम्म कुल जड़ित क्षमता 4500 मेगावाट भन्दा माथि पुग्ने मन्त्रालयको प्रक्षेपण छ। अहिले निर्माणको क्रममा 3000 मेगावाट क्षमताका आयोजना छन् भने निर्माणमा जान तयारी अवस्थामा रहेका आयोजनाको क्षमता पनि समान रहेको मन्त्रालयले जनाएको छ। अहिलेसम्म 66 केबी भन्दा माथिका झण्डै 7360 सर्किट किलोमिटर प्रसारणलाई निर्माण सम्पन्न भएको छ। यसै गरी 14323 एमभीए क्षमताको सबस्टेशन निर्माण सम्पन्न भएको मन्त्रालयले उल्लेख गरेको छ भने 33 केबी क्षमताका झण्डै 8225 सर्किट किलोमिटर प्रसारण लाइन तथा 3308 एमभीए क्षमताको सबस्टेशन निर्माण भएका छन्। देशभरको विद्युत चुहावट 12.5% सीमित भएको प्राधिकरणले जनाएको छ। यसै गरी प्रति व्यक्ति विद्युत खपत 450 किलोवाट घण्टा र विद्युतमा पहुँच प्राप्त जनसंख्या 99% बराबर पुगेको सरकारको दावी छ।
1: सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै व्यक्तिले आरोहण अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथा आरोहणका लागि 4

0: मनमा गम्भीर बाधा पुगिरहेको छ। विज्ञहरूका अनुसार दिगो संरक्षणका लागि स्थानीय समुदायदेखि अन्तर्देशीय साझेदारीसँगको सक्रिय सहभागिता आवश्यक छ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
0: फोन 056-494-333, 493-555।
5: रेचर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कानून दोषीका लागि डर र निर्दोषका लागि आशा हुनुपर्ने राष्ट्रपति पौडेलको भनाई, महाभियोगको त्रासबाट मुक्त भएर काम गर्न न्यायाधीशहरूलाई कायम मुकायम प्रधान न्यायाधीश मल्लको आह्वान, नेपालमा विद्युत जडी क्षमता 4,296 मेगावाट पुग्यो, 99% जनसंख्यामा विद्युतको पहुँच पुगेको सरकारको दावी, सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै व्यक्तिले आरोहण अनुमति लिए लगायतका खबर प्रस्तुत गरे।
0: आज पनि देशका विभिन्न ठाउँमा पानी परेको छ। प्री मनसूनमा प्राय दैनिक जसो पानी पर्ने घटना कम हुने गरेकोमा यस वर्ष झण्डै 2 हप्तादेखि लगातार जसो पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम बाहेक सबै जसो प्रदेशका 1-2 ठाउँमा पानी परिरहेको छ। आज राति विशेष गरी बागमती प्रदेशको पूर्वी भूभाग, कोशी प्रदेशका पहाड़ी तथा हिमाली जिल्लाहरूमा थप वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैबीच पर्सी सोमबार राति र मंगलबार बिहान सुदूरपश्चिम, मध्य क्षेत्र र पूर्वी भागमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ। मौसमविद उज्जवल उपाध्यायका अनुसार सोमबार राति सुदूरपश्चिम र मंगलबार बिहान काठमाण्डु उपत्यका लगायत देशका मध्य तथा पूर्वी भागमा हावाहुरीसहितको वर्षाको सम्भावना छ। भोलि पनि देशका केही ठाउँमा छिटफुटदेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। प्री मनसूनमा लगातार जसो पानी परे पनि यसपालि मनसूनमा भने कम वर्षाको अनुमान छ। जल तथा मौसम विज्ञान विभागले यस वर्ष मनसूनमा देशको धेरै जसो ठाउँमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण गरेको हो। यस्तै अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढ़ी रहने सम्भावना छ। नेपालमा जेठ मध्यदेखि असोज मध्यसम्मको अवधिलाई मनसून अवधि मानिन्छ।
1: दाङको घोराही राजपुर गाउँपालिकामा दाउरा लिने विषयमा विवाद भएपछि एकजनाको ज्यान गएको छ। आज दिउँसो मोतीपुरको सामुदायिक वनको दाउरा कसले लिने भन्ने विषयमा भएको विवादले उग्र रूप लिँदा एकजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो। सन्त पुरुवाका इच्छा कुमार रैदासको आक्रमणबाट स्थानीय बासिन्दा भोला यादवको ज्यान गएको प्रहरीले जनाएको छ। घटनापछि फरार रहेका रैदासको खोजी भइरहेको पनि उहाँले बताउनुभयो।
0: राष्ट्रिय पंक्षी अनुसन्धान कार्यक्रम अन्तर्गत अनुसन्धानका लागि 12 पालेका पंक्षीमा बर्ड फ्लू देखिएपछि झण्डै 50,00,000 रूपियाँ बराबरको क्षति भएको छ। गएको चैत अन्तिम हप्ता देखा परेको बर्ड फ्लूको कारणले बाराको परवानीपुरमा रहेको राष्ट्रिय पंक्षी अनुसन्धान कार्यक्रम अन्तर्गत पालिएका पंक्षी र तिनीहरूको आहार समेत नष्ट गर्नु परेको सूचना अधिकारी खम बहादुर प्रजाले जानकारी दिनुभयो। उहाँका अनुसार शुरूमा टर्कीमा बर्ड फ्लू देखिएका त्यसपछि अरू पंक्षीमा पनि देखिएको हो। बर्ड फ्लूको कारणले झण्डै 2000 कुखुराको चल्ला, झण्डै 1200 गिरिराज लगायत कुखुराको प्रजाति, तित्रा 33 वटा, सेतो कालो टर्की 47 वटा, बटाई झण्डै 450 वटा नष्ट गरिएको कार्यालयले जनाएको छ। यसै गरी फार्म नजिक राखिएको तिनीहरूको दाना पनि नष्ट गर्नु परेको छ। अहिले फार्ममा चुना छर्किने, मल पूर्ने, आगोको ताप लगाउने लगायतका निर्मलीकरणका काम भइरहेको सूचना अधिकारी प्रजाले बताउनुभयो।
1: चितवनमा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन जीपीएस जडान अनिवार्य गरिएको छ। जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको बैठकले एम्बुलेन्स सेवामा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जीपीएस जडान गर्नुपर्ने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको बैठकले जिल्लाभर सञ्चालनमा रहेका सबै एम्बुलेन्सलाई 7 दिनभित्र जनस्वास्थ्य कार्यालयमा एकीकृत तथ्याङ्क विवरण अनिवार्य रूपमा दर्ता गर्न निर्देशन दिएको छ। दर्ता भएको एम्बुलेन्सले 15 दिनभित्र जीपीएस प्रणाली जडान नगर्ने एम्बुलेन्सलाई सञ्चालनमा रोक लगाउने समितिले जनाएको छ।
0: जेनेभामा रहेको नेपालको स्थायी नियोगले बुद्ध, जेनेभा महासन्धि र विश्व शान्ति विषयमा उच्चस्तरीय छलफल आयोजना गरेको छ। संयुक्त राष्ट्र संघ तथा अन्य अन्तर्राष्ट्रिय संगठनहरूका लागि शुक्रबार छलफल गरेको नियोगले निकालेको विज्ञप्तिमा उल्लेख छ। कार्यक्रममा वक्ताहरूले बुद्धका अहिंसा, करूणा, सचेतना तथा शान्तिपूर्ण सह अस्तित्व सम्बन्धी शिक्षाले युद्ध सीमित गर्ने र मानव सुरक्षामा केन्द्रित जेनेभा महासन्धिको मानवीय मूल्य मान्यता सँग पूरक सम्बन्ध राख्ने विचार व्यक्त गरेका छन्। कार्यक्रममा स्विजरल्याण्ड सरकार, विभिन्न अन्तर्राष्ट्रिय संगठन, शैक्षिक क्षेत्र, नागरिक समाज तथा सरोकार भएका अन्य निकायका प्रतिनिधि सहित 100 जना भन्दा बढ़ीको उपस्थिति थियो।
1: नेपाल दर्पणमा रंगदर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल।
7: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै, तपाईँको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क।
8: भर्ना खुल्यो कर्णाली प्रदेशकै सर्वोत्कृष्ट सुर्खेत मोडेल कलेजद्वारा सञ्चालित यस सुर्खेत मोडेल एकाडेमीमा शैक्षिक सत्र 2083-84 लागि कक्षा पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
9: हाम्रा विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने, नर्सरीदेखि युकेजी सम्मका नानी बाबुहरूलाई मन्टेसोरी विधिबाट अध्यापन गराइने, गुणस्तरीय कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला तथा पुस्तकालयको सुविधा भएको, पारिवारिक एवं शान्त वातावरणमा कक्षा सञ्चालन हुने, पर्याप्त खेल मैदान भएको र विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गरिने, अतिरिक्त शैक्षिक क्रियाकलापका साथै शैक्षिक भ्रमण गराइने, दिवा खाजाका लागि विद्यालयभित्र नै गुणस्तरीय चमेना गृह तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको र यातायातको उचित व्यवस्था भएको, साथै यसै वर्षदेखि कोडिङ रोबोटिक्स एआई का कक्षाहरू सञ्चालन हुने र स्मार्ट बोर्डबाट पठन पाठन हुने।
8: सम्पर्क सुर्खेत मोडेल एकाडेमी, वीरेन्द्रनगर 8 प्रकृति चोक खजुरा सुर्खेत, राधाकृष्ण मन्दिरदेखि शिव मन्दिरको बीच बाटोमा।
9: सम्पर्क मोबाइल नम्बर 9858551960, 9841820148 र 9860176174।
6: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
10: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
6: हाम्रा सेवाहरू
10: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बात, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
6: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर, बस पार्क भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 9848044631।

0: एसएससी मात्र जितेको छ। बनर्जीले चुनावमा धाँधली भएको आरोप लगाउँदै राजीनामा दिन नमानेपछि राज्यपालले विधानसभा भंग गरेर नयाँ सरकार गठनको बाटो खुलाउनु भएको हो। यसअघि ममता बनर्जीका निकट सहयोगी रहेका शुभेन्दु अधिकारी सन् 2021 अघि मात्रै भाजपा प्रवेश गर्नुभएको हो। यसपटक ममता बनर्जीलाई नै पराजित गरेपछि उहाँको राजनीतिक हैसियत थप मजबूत भएको छ। ऐतिहासिक जीतपछि मुख्यमन्त्री नियुक्त हुनुभएका अधिकारीको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुनुभयो। हिजो मात्र गृहमन्त्री अमित शाहको उपस्थितिमा बसेको भाजपा विधायक दलको बैठकले अधिकारीलाई दल नेता चयन गरेको थियो।
1: नेपाल दर्पणमा अब खेल खबर। एक दिवसीय अभ्यास श्रृंखलाको चौथो खेलमा नेपालको ए टोलीले स्कटल्याण्डलाई डीएलएस नियमका आधारमा 9 रनले हराएको छ। स्कटल्याण्डले दिएको 303 रनको लक्ष्य पछ्याएको नेपालले 34 ओभर 5 बलमा 4 विकेट गुमाएर 204 रन बनाउँदा पानी परेपछि खेल रोकिएको हो। त्यसपछि डीएलएस नियमका आधारमा नेपालको ए टोली विजयी भएको हो। नेपालका सन्दीप जोराले अभिजित त्रियासी र ईशान पाण्डेले 50 रन बनाए। त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्ड ले 8 विकेट गुमाएर 303 रन बनाएको थियो। आईसीसी विश्वकप क्रिकेट लीग टू खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपाल ए ले एक दिवसीय अभ्यास श्रृंखला खेलिरहेको हो। नेपाल ए ले स्कटल्याण्ड र अमेरिकासँग दुई दुई अभ्यास खेल खेल्ने कार्यतालिका अनुसार आजको खेल चौथो हो। यसअघि अस्ति भएको पहिलो खेलमा नेपाल ए ले स्कटल्याण्डलाई 45 रनले र हिजो भएको खेलमा अमेरिकालाई 3 विकेटले हराएको थियो। नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको तालिका अनुसार श्रृंखलाको अन्तिम खेलमा नेपालले पर्सी अमेरिका खेल्नेछ। यो अभ्यास खेलपछि आउँदो वैशाख 29 गते जेठ गतेदेखि

0: मधु म तिमीलाई यहाँबाट छिट्टै नै बगाएर लिएर जानेछु अनि तिम्रो सिउँदोमा मेरो नामको सिन्दुर लगाएर सधैँका लागि तिमीलाई आफ्नो बनाउनेछु।
1: नेपाली चलचित्र जगतमा एउटा पुरानो भनाइ छ, चलचित्र बनाउन जति गाह्रो छ हलसम्म पुर्याउन त्यो भन्दा सकस हुन्छ। यो भनाई अहिले चलचित्र लाली बजारको सन्दर्भमा चरितार्थ भएको छ। प्रदर्शनको संघारमा पुगेको चलचित्रले वादी समुदायको आत्मसम्मानमा चोट पुर्याएको र उनीहरूलाई नकारात्मक एवं अनैतिक रूपमा चित्रण गरेको आरोपमा पाटन उच्च अदालतबाट रिट दर्ता भयो, जसले गर्दा चलचित्र प्रदर्शनमा रोक लाग्यो। बुधबार पाटन उच्च अदालतले पहिलेको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेपछि चलचित्र प्रदर्शनका लागि बाटो खुल्यो र हिजोदेखि देशभर प्रदर्शन भयो।

0: नेपालमा चलचित्र प्रदर्शनको अन्तिम अनुमति दिने वैधानिक निकाय केन्द्रीय चलचित्र जाँच समिति अर्थात सेन्सर बोर्ड हो। तर पछिल्लो समय सेन्सर बोर्डले अनुमति दिएका वा रोकेका चलचित्रहरू सर्वोच्च अदालतको ढोकासम्म पुग्ने क्रम बढ़ेको छ। जब चलचित्रको प्रचार प्रसारमा लाखौं खर्च भइसकेको हुन्छ र हल बुक भइसकेका हुन्छन्, त्यस्तो अवस्थामा आउने प्रदर्शन रोकको आदेशले निर्मातालाई आर्थिक रूपमा टाट पल्ट्याउने मात्र होइन, मानसिक रूपमा समेत विक्षिप्त बनाउँछ। चलचित्र समीक्षक ऋषिराज आचार्य:
1: सेन्सरले एउटा नियमन गरेर चाहिँ सर्टिफिकेट दिइसकेपछि त्योभन्दा कि त केही त्यस्ता इस्युहरू छन् भने चाहिँ सेन्सर हुनु पूर्व नै ती चिजहरू चाहिँ आउनु पर्यो, रिलिज मिति आए पनि रिलिज मिति भन्दा अलिकति अगाडि आउनु पर्यो। तर एक हप्ता अगाडि गर्ने भने त यो त भोलि चाहिँ कस्तो हुन्छ भने यही प्रवृत्ति हाबी हुँदै गयो भने कसै कसैको सिनेमा लाग्दैछ त्यसमा केही न केही विषय त हुन्छ, सिनेमा भनेको समाजको विषय नै हो होइन, यो विषय भएको यस्तो छ है भनेर जसले जसको सिनेमा पनि रोकिदिन सक्ने भयो क्या। अदालतमा रोकिसकेर सिनेमा भने त ठिक छ, भोलिपल्ट पर्सिपल्टै अदालतले फेरि ल चलाउन पाउँछ भनेर अदालतले भन्देला, तर जब तोकिएको मितिमा रिलिज नहुने बित्तिकै निर्माताको त लाखौं करोडौं रुपियाँ डुब्छ नि त।
0: चलचित्र समाजको ऐना हो र यसले सामाजिक विषयवस्तु उठाउँदा कतिपय पक्षको असहमति हुन सक्छ, तर धेरै जसो अवस्थामा यस्ता अवरोधहरू व्यक्तिगत स्वार्थ, व्यावसायिक प्रतिस्पर्धा वा रिसिभीका कारण प्रेरित देखिएका छन्। एउटा चलचित्र कर्मीले अर्काको खुट्टा तान्ने वा अन्तिम समयमा आएर स्टे अर्डर ल्याएर व्यावसायिक क्षति पुर्याउने खेल कला मैत्री हुन सक्दैन, तर लाली बजार जस्ता चलचित्रहरूमा देखिने वैचारिक दृढतालाई कहिले नैतिकता त कहिले राजनीतिक रंग दिएर अंकुश लगाउने प्रयास हुनुले नेपालको सेन्सर प्रावधानहरू समयानुकूल परिमार्जन गर्नुपर्ने टटकारो आवश्यकता देखिएको छ।
2: आमा भनेको नि आफ्नो जानको बाजे राखेर पाक्क मुखबाट पनि आफ्नो सन्तानलाई जगाएर ल्याउँछन्, तर त
3: होइन, तिमीहरूलाई पढाइ किन चाहियो कि तिमीहरूको आमाले डिग्री माग्न थाले?
4: यति गरिदिनु सचिव, छोरीले साह्रै पढ्ने गर गरेछ क्या।
0: नेपालको संविधानले हरेक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता दिएको छ। चलचित्र पनि अभिव्यक्तिको एउटा सशक्त माध्यम हो, तर सिनेमाले समाजमा पार्ने प्रभावलाई मध्यनजर गर्दै राज्यले यसलाई नियमन गर्न खोज्नु स्वाभाविक मानिए पनि नियमन र नियन्त्रण बीचको सीमारेखा स्पष्ट हुन सकेको छैन। यदि कसैलाई चलचित्रको विषयमा आपत्ति छ भने प्रदर्शनको कम्तीमा एक महिना अगाडि नै आफ्ना विषयहरू दर्ता गर्नुपर्छ। सेन्सर हुनु अघि नै चलचित्र विकास बोर्ड वा सेन्सर बोर्डमा ध्यानाकर्षण गराउँदा सच्याउने मौका पनि रहन्छ र अन्तिम समयको आर्थिक क्षति पनि जोगिन्छ।

चलचित्र भनेको कला र पसिनाको मिश्रण हो। यसलाई जोगाउनु निर्माता, नियामक निकाय र समाजको साझा उत्तरदायित्व हो। प्रदर्शनको मुखमा गरिने अवरोधले न्यायभन्दा बढ़ी अन्याय र क्षति निम्त्याउने भएकाले कुनै पनि विवादलाई अन्तिम प्रहरसम्म कुरेर बस्नु हुँदैन। सहकार्य, समन्वय, संवाद र कानूनी स्पष्टता नै यस समस्याको

0: समाधान हो भन्नुहुन्छ चलचित्र समीक्षक ऋषिराज आचार्य।
1: कुनै विषयवस्तुमा चलचित्र बनाउँदैछ भने पहिल्यै त्यो होमवर्क काम गर्ने बेलै उहाँहरू बीचमा त एउटा अन्डरस्ट्यान्डिङ हुनु पर्यो होइन, अनि त्यसपछि यदि त्यतिखेर हुन नसकेका केही चिज छन् भने चाहिँ चलचित्र रिलिजको कम्तीमा एक महिना पहिला नै यस्ता विषयवस्तुमा यदि सेन्सर बोर्ड अनि अब चलचित्र विकास बोर्ड सम्बन्धित पक्षको चाहिँ बेला बेलामा यस्ता सम्बन्धित कुराहरू केही आएको छन् भने अन्तिम आर नहुँदै सुरुमै छलफल चलाउँदै गर्नुपर्ने चाहिँ जरुरी देखिन्छ।
2: रंगदर्पण सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: कानून दोषीका लागि डर र निर्दोषका लागि आशा हुनुपर्ने राष्ट्रपति पौडेलको भनाई। महाअभियोगको त्रासबाट मुक्त भएर काम गर्न न्यायाधीशहरूलाई कायम मुकायम प्रधान न्यायाधीश मल्लको आह्वान।
2: नेपालमा विद्युत जडित क्षमता 4296 मेगावाट पुग्यो, 99% जनसंख्या विद्युतको पहुँच पुगेको सरकारको दावी।
3: सेन्सर पास पछि पनि चलचित्र प्रदर्शन रोक्ने प्रवृत्ति बढ्दो, समस्याको दिगो समाधानका लागि समन्वय संवाद र कानूनी स्पष्टता आवश्यक।
2: भारतको पश्चिम बंगालमा पहिलो पटक भाजपा सरकार बन्यो, मुख्यमन्त्री शुभेन्दु अधिकारी सहित मन्त्रीहरूको शपथ।
3: र एक दिवसीय अभ्यास श्रृंखलामा नेपाल एले स्कटल्याण्डलाई 9 रनले हरायो। आईपीएल क्रिकेटमा आज राजस्थान र गुजरात खेल्दै
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी सम्झना महजन र भजेन्द्र बसेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: हावाहुरी सँगै ढलेका रूखले कोहलपुर सुर्खेदेख 132 केवी विद्युत प्रसारण लाइनको दुईवटा पोलमा क्षति, मर्मत हुन केही हप्ता लाग्ने, पुरानै 33 केवीबाट विद्युत सेवा दिइने।
1: कर्णालीमा चालू आर्थिक वर्षको 10 महिनामा करेन्ट लागेर 12 जनाको ज्यान गयो। सुरक्षाका मापदण्ड पालन नहुँदा र जीर्ण संरचनामा का कारण ज्यान गुमाउनेको संख्या बढ्दै।
0: कर्णाली प्रदेश सरकार र स्थानीय तह तथा जिल्ला समन्वय समितिका जनप्रतिनिधिहरूबीच छलफल, सामूहिक चासो, सहयोग, समन्वय तथा सहकार्यमा जोड।
1: र इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान र गुजरात टाइटन्स भिड्दै।
0: हिमाल पहाड तराई जोड्छौ सबैलाई साँझको भेरी खबरबाट। डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np, हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। कोहलपुर सुर्खेत 132 केवी विद्युत प्रसारण लाइनको दुईवटा पोल हावाहुरीसँगै ढलेका कारण रूखले क्षति गरेपछि सुर्खेत लगायत विभिन्न क्षेत्रमा विद्युत सेवा प्रभावित भएको छ। कोहलपुर सुर्खेत 132 केवी विद्युत प्रसारण आयोजनाका प्रमुख रवि चौधरीले चिसापानीमा रहेको नेपाल आर्मीको चेकपोस्ट नजिकै नयाँ बनेका दुईवटा पोलमा रूख ढलेकोमा कारण क्षति पुगेको बताउनु भएको छ। फाउण्डेशनदेखि नै मर्मत सुधार गर्नुपर्ने भएकाले यसलाई लाइन सञ्चालन गर्न केही हप्ता लाग्ने प्रमुख चौधरीले बताउनुभयो। उहाँले यो मर्मत नहुन्जेल पुरानै 33 केवी लाइन प्रसारणबाट सुर्खेत उपत्यकामा लगायतका आसपासका क्षेत्रमा विद्युत सेवा दिइने बताउनुभयो। यता विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रले 132 केवी प्रसारण लाइन सञ्चालन भएसँगै पुरानो 33 केवी प्रसारण लाइन अन्यत्र वितरण गरेकोमा यसलाई फेरि पुरानै लाइनमा जोड्नुपर्ने भएकाले यसमा केही समय लाग्ने भन्दै सकेसम्म छिटो सञ्चालनमा ल्याउन काम भइरहेको बताउनु भएको छ। यता निर्माण सम्पन्न भएको 3 महिना नपुग्दै पनि सामान्य हावाहुरीले पोल ढल्नुले गम्भीर प्रश्न खड़ा भएको केही उपभोक्ताको भनाइ छ। उनीहरूले पोल ढल्नुले प्राविधिक मापदण्ड पालन भए नभएको, गुणस्तरीय सामग्री प्रयोग भए नभएको बारे शंका गर्ने ठाउँ भएको भन्दा यसमा निष्पक्ष छानबिन हुनुपर्ने माग समेत गरेका छन्।
0: कर्णाली प्रदेश सरकारले स्थानीय तह तथा जिल्ला समन्वय समितिका जनप्रतिनिधिहरूसँग अन्तर सरकार सम्बन्धबारे छलफल गरेको छ। सुर्खेतको वीरेन्द्रनगरमा भएको छलफलमा जिल्ला समन्वय समिति महासंघ, नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघका प्रतिनिधिहरूको छलफल गरिएको हो। छलफलमा जिल्ला समन्वय समितिलाई सक्रिय बनाउनु पर्ने, स्थानीय तहको राजस्व संकलन र बाँडफाँड, स्थानीय तहमा भइरहेको नदीजन्य पदार्थको उत्खनन, संकलन तथा निकासीका लागि निर्माण गर्नुपर्ने कानूनबारे छलफल भएको छ। यसैगरी संचालित योजनाहरूको कार्यान्वयन तथा प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रमले तय गर्ने बजेट र योजनाका बारेमा छलफल भएको छ। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कणेलले नीति र व्यवस्थामा भएका कुरा तथा कार्यान्वयनमा देखिएका समस्याका विषयमा छलफल गर्न समन्वय बैठक गरिएको बताउनु भएको छ। सामूहिक चासो सहयोगका लागि समन्वय तथा सहकार्य गर्ने उद्देश्य राखेर तीन तहका महासंघका पदाधिकारी तथा सदस्यहरूसँग सुझाव लिन छलफल गरिएको उहाँको भनाइ छ। स्थानीय तहसँग प्रत्यक्ष सम्बन्ध राख्ने कानून निर्माण गर्दा सहकार्य गरेर अगाडि बढ़ने, संविधानत समन्वय सहकार्य र सह अस्तित्व मूल मर्मलाई पछ्याउने र समस्या समाधानका लागि प्राविधिक तथा व्यवहारिक आधारमा निकास खोज्ने बारे छलफल भएको जनाइएको छ।
1: कर्णाली प्रदेशमा चालू आर्थिक वर्ष 2082-83 10 महिनामा करेन्ट लागेर 12 जनाले ज्यान गुमाएका छन्। पछिल्ला 3 वर्षमा करेन्ट लागेर 33 जनाले ज्यान गुमाएका कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। आवश्यक सुरक्षाका मापदण्ड पालना नहुँदा र जीर्ण संरचनाका कारण ज्यान गुमाउनेको संख्या बढ़ेको छ। प्रदेशको राजधानी रहेको सुर्खेत जिल्ला विद्युतीय दुर्घटनाको सबैभन्दा जोखिमपूर्ण जिल्ला रहेको छ। सुर्खेतमा 3 वर्षमा 14 जनाले ज्यान गुमाएका छन् भने रूकुम पश्चिममा 5 जना, सल्यान जुम्ला र कालीकोटमा 4-4 जना, दैलेख र जाजोकोटमा 1-1 जनाले ज्यान गुमाएका छन्। विद्युतीय दुर्घटना हुनुमा नागरिकको असावधानीसँगै सरकारी निकाय र विद्युतीय विद्युत प्राधिकरणको कमजोरी मुख्य कारण रहेको छ। नाङ्गो तार होचा र जीर्ण पोलले जोखिम थपेको छ। सामान्य हावाहुरी चल्दा समेत तार चुडिने र पोलमा करेन्ट प्रवाह हुने समस्या रहेको छ।
0: सल्यानमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। बिहान

0: राधा नगरपालिकाको श्रीनगरको श्रीनगरदेखि छत्रेश्वरी गाउँपालिकाको दमाचौर तर्फ हिँडेको ट्राक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। छत्रेश्वरी गाउँपालिका एक स्थित भानुभक्त माध्यमिक विद्यालय दमाचौरको निर्माण सामग्री बोकेर ट्राक्टर बागचौर नगरपालिका दशको भाट भिटेमा बिहान 7 बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा ट्राक्टर चालक शारदा नगरपालिका 13 का 25 वर्षीय बसन्त बुढाथुकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक देवराज भट्टराईले बताउनुभयो। ट्राक्टर सड़कबाट 50 मिटर तल खसेको र चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। यसअघि हिजो शुक्रबार पनि सल्याङकै दारमा गाउँपालिका 2 भूसखोलामा ट्राक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको थियो भने 2 जना युवा घाइते भएका थिए।
1: भेरी खबरमा खबरको सिलसिला जारी नै छ। अल्ला भनेर छोटो विश्राम।
2: नाकान घाटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
3: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
2: नाक बन्द हुने समस्या,
3: नाकबाट रगत बग्ने,
2: नाकभित्र मासुको गिर्खा पलाएको,
3: घ्राण शक्ति गुम्ने,
2: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
3: कानको संक्रमण,
2: कान सुन्न गाह्रो हुने,
3: कान बज्ने समस्या,
2: चक्कर लाग्ने,
3: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
2: घाँटी दुख्ने,
3: आवाज बन्द हुने,
2: निल्न गाह्रो हुने,
3: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
2: चारवाहिनी रोड, नेपालगंज, बाँकी। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
4: सूचना।
5: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा

0: अपवाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
0: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।

0: मटन चाउमिन, भेज चाउमिन, अण्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बब खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बब सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बब ससेज चिकन, ससेज फ्राइड राइस का साथ ही अर्डर अनुसार का खाजा उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरी को व्यवस्था पनि रहेको छ।
1: ल ल त्यसो भए आज त्यही जाऊ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
2: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97480-40।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारे रोग, कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्?
4: यदि छन् भने वीरेन्द्रनगर 3 एल चौकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही जेठ 2 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
0: डिजिटल ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
0: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
5: एसई सकियो, अब रमाइलो सुरु भयो।
6: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
5: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
6: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
5: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
7: नेपाल टेलिकम, राष्ट्रको संचार।
8: सबैको मन सुने
7: रेडियो भेरी FM।
9: रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले हावाहुरीसँगै ढलेका रूखले कोहलपुर सुर्खेत 132 KV विद्युत प्रसारण लाइनको 2 पोलमा क्षति, मर्मत हुन केही हप्ता लाग्ने, पुरानै 33 KVबाट विद्युत सेवा दिइने, कर्णालीमा चालू आर्थिक वर्षको 10 महिनामा करेन्ट लागेर 12 जनाको ज्यान गयो, सुरक्षाका मापदण्ड पालन नहुँदा र जीर्ण संरचनाका कारण ज्यान गुमाउनेको संख्या बढ़दै लगायतका खबरहरू प्रस्तुत गर्यौं।
10: अब बाँकी खबर। दाङको देउखुरीमा धारी र हतियार प्रहारबाट एकजनाको मृत्यु भएको छ। राजपुर गाउँपालिका 4 स्थित सामुदायिक वन क्षेत्रमा काठ काट्ने विषयमा विवाद हुँदा स्थानीय 55 वर्षीय भोला यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरीकाले दाङले दिउँसो स्थानीय 23 वर्षीय इच्छा कुमार रैदासले वनचरो प्रहार गर्दा यादवको घटनास्थलमा मृत्यु भएको जनाएको छ। स्थानीय राम जानकी सामुदायिक वन क्षेत्रबाट काँचो काठले काट्ने विषयमा विवाद भएपछि रैदासले धारी र हतियार प्रहार गरेको प्रारम्भिक रूपमा खोलेको प्रहरीले जनाएको छ। घटनापछि प्रहार गरेका आरोपित रैदासको खोजी भइरहेको प्रहरीले जनाएको छ।
9: बाँके प्रहरीले स्रोत नखुलेका 6 लाख भारतीय रूपियाँ सहित 2 जनालाई पक्राउ गरेको छ। नरेनापुर गाउँपालिकातर्फ हिँडेका उनीहरूलाई अटो रिक्सामा विशेष सूचनाका आधारमा जाँच गर्दा अवैध भारतीय 500 र 1000 का नोट सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायक उपरीक्षक दीपक पातलीले बताउनुभयो। नेपालगंज उपमहानगरपालिका 2 स्थित एक लैनीबाट नरेनापुर गाउँपालिका 5 बस्ने 29 वर्षीय बीरबल कुमाहार, 38 वर्षीय मुनिम खालाई पक्राउ गरिएको प्रहरीको भनाई छ। रकम अतिरिक्त राजस्व कार्यालय कोहलपुरमा बुझाइएको छ भने पक्राउ परेकालाई हिरासतमा लिएर अनुसन्धान

0: गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। भारतसँग सीमाना जोड़िएको बाँकेको जिल्लाको नेपालगंज लगायत विभिन्न सीमावर्ती स्थानमा भारतीय र नेपाली रूपियाँको अवैध सटही कारोबार खुल्ला रूपमा हुँदै आएको छ। अवैध सटही कारोबार गर्ने अनुमति लिएका सटही काउन्टरले पनि सरकारले तोकेको भन्दा बढ़ी रकममा भारू र नेपाली रूपियाँको लेनदेन खुल्ला गरिरहेको पाइन्छ। भारतीय रूपियाँको अभावका कारण नेपालगंज र वरिपरिका क्षेत्रमा सरकारले तोकेको दर पालना हुन सकेको छैन।
1: बाँकेको कोहलपुर नगरपालिकाले कोहलपुर नगर क्षेत्रमा वर्षौंदेखि सार्वजनिक तथा सरकारी जग्गामा अतिक्रमण गरी बसोबास गर्दै आएका वास्तविक सुकुम्बासी तथा भूमिहीन दलितको पहिचान प्रक्रिया शुरू गरेको छ। कोहलपुर नगरपालिकाले नगर विकास समितिको जग्गामा अतिक्रमण गरेर बसेका वास्तविक भूमिहीन सुकुम्बासी तथा भूमिहीन दलित परिवारको तथ्याङ्क संकलन तथा कागजात प्रमाणीकरणको काम अघि बढ़ाएको छ। नगरपालिकाले पछिल्लो समय सार्वजनिक जग्गा अतिक्रमण गर्दै जाँदा वास्तविक सुकुम्बासी भूमिहीन दलितको पहिचान गरेर व्यवस्थापन गर्न थालेको जनाएको छ। नगरपालिकाले समिति गठन गरेर घरधुरीको अवस्था, बसोबास अवधि, आर्थिक अवस्था, अन्यत्र जग्गा जमी भए नभएको लगायतका विषयमा अध्ययन गरिरहेको अभिलेख व्यवस्थापन समिति संयोजक सुनिता सुनाले बताउनुभयो। उहाँका अनुसार वर्षौंदेखि बसोबास गर्दै आएका वास्तविक भूमिहीन सुकुम्बासी र भूमिहीन दलित नागरिकलाई व्यवस्थापन गर्ने गरेर काम भइरहेको छ। विशेष गरी कोहलपुर क्रिकेट मैदान आसपासमा क्षेत्रमा बसोबास गर्ने धेरै परिवार भए पनि वास्तविक सुकुम्बासी र भूमिहीन दलितको पहिचान प्रक्रिया तीव्र बनाएको उहाँले बताउनु भएको छ।
0: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो अर्को विश्राम।
2: भर्ना सम्बन्धी सूचना।
3: यस सर्किट बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक एलएलबी प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
2: भर्ना कार्यक्रमहरू। आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि। प्रवेश परीक्षा शुल्क 1700। यी सेवा खल्ती कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
3: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.fol.edu.np वा www.entrance.fol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.fol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
2: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः एलएलबी प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत सम्पर्क फोन नम्बर 083-520-307 083-520-298।
4: पारस्परिक साथ, सहयोग र दृढ़ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा। तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क। दिगो, दरिलो र विश्वासिलो।

जुनसुकै बाटोको लागि पनि कै र सबैको लागि भने कै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल परफर्मेन्स मात्र रु 2,78,900 मा

0: बीमा को लाभ दी आफ्नो कमाई को लाभ लिने मौका आज बनो सानिमा रिलायंस लाइफ इंसुरेंस को बीमा अभिकर्ता सानिमा रिलायंस लाइफ इंसुरेंस खुले जियौ
1: भर्ना खुल्यो।
2: कर्णाली प्रदेशकै सर्वोत्कृष्ट सुर्खेत मोडेल कलेजद्वारा संचालित यस सुर्खेत मोडेल एकाडेमीमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने, नर्सरीदेखि युकेजी सम्मका नानी बाबुहरूलाई मन्टेसोरी विधिबाट अध्यापन गराइने, गुणस्तरीय कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला तथा पुस्तकालयको सुविधा भएको, पारिवारिक एवं शान्त वातावरणमा कक्षा सञ्चालन हुने, पर्याप्त खेल मैदान भएको र विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गरिने, अतिरिक्त शैक्षिक क्रियाकलापका साथै शैक्षिक भ्रमण गराइने, दिवा खाजाका लागि विद्यालयभित्र नै गुणस्तरीय चमेना गृह तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको र यातायातको उचित व्यवस्था भएको, साथै यसै वर्षदेखि कोडिङ रोबोटिक्स एआई का कक्षाहरू सञ्चालन हुने र स्मार्ट बोर्डबाट पठन पाठन हुने।
2: सम्पर्क सुर्खेत मोडेल एकाडेमी, वीरेन्द्रनगर 8 प्रकृति चोक खजुरा सुर्खेत, राधाकृष्ण मन्दिरदेखि शिव मन्दिरको बीच बाटोमा।
1: सम्पर्क मोबाइल नम्बर 9858-51960, 9841-20148 र 9860-9176-74। सूचना
3: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डीरोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
3: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
4: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब बाँकी खबर, बाजुराको मारथडी कोल्टी सड़क खण्ड अन्तर्गत पर्ने बाउली खोलामा वर्षौंदेखि पक्की पुल निर्माण नहुँदा स्थानीयवासी समस्यामा परेका छन्। स्थानीय आवाज जावतका लागि झोलुङ्गे पुल बने पनि सवारी साधनका लागि पक्की पुल नबन्दा वर्षायाममा मारथडीदेखि कोल्टीसम्मको यातायात सेवा अवरूद्ध हुने गरेको छ। बाउली खोलामा पक्की पुल निर्माणका लागि 2078 कार्तिक 25-15 गते 5,58,88,270 रूपियाँमा ठेक्का सम्झौता भएको थियो, तर निर्माण कम्पनीको लापरवाहीका कारण काम अलपत्र परेको छ। हालसम्म पुलको केवल एउटा पिल्लर मात्रै निर्माण भएको छ। निर्माणमा ढिलाइ भएपछि सड़क डिभिजन कार्यालय अछामले पुनः 2082 फागुन 30 गतेसम्म म्याद थप गरे पनि काम हुन सकेन। बस चालक पदम रोकायले बाउली खोलामा पुल नहुँदा वर्षा याममा कोल्टीसम्म बस सञ्चालनमा कठिनाई भएको बताउनुभयो। निर्माण कम्पनीका नरेश ओझाले भने हाल फिल्लर निर्माणको काम भइरहेको भन्दै आगामी वर्षसम्म पुलको काम सम्पन्न गर्ने दावी गर्नुभयो। सड़क डिभिजन कार्यालय अछामका इन्जिनियर सुभाष शाहका अनुसार ठेक्का सम्झौता भएदेखि हालसम्म पनि पुल निर्माण पूरा हुन सकेको छैन।
1: भेरी खबरमा अब अन्तर्राष्ट्रिय खबर। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले होर्मुजको जल क्षेत्रमा इरान र अमेरिका बीचको व्याप्त गोलीबारी बारे चिन्ता व्यक्त गर्दै आगामी दिनमा तनाव बढ़न नदिन संयमता अपनाउन आह्वान गर्नुभएको छ। पत्रकार संघको सम्मेलनमा संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफेन गुजाडुरारिकले महासचिवले वार्तामा समयलाई सम्झौता र का लागि महत्वपूर्ण क्षण भन्दै थप तनाव रोक्न सबै पक्षलाई अधिकतम संयमताका साथ अगाडि बढ़न आग्रह गर्नुभएको छ। गुटरेसले सबै पक्षलाई तनावलाई उत्पन्न गर्ने वा चलिरहेको कूटनीतिक प्रयासलाई कमजोर पार्ने कुनै पनि कार्यबाट टाढा रहन आह्वान गरेको डुडारिकले बताउनु भएको छ।
4: भेरी खबरमा अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्स भिड्दैछन्। यो खेल राजस्थानमा साँझ 7:45 शुरू हुनेछ। राजस्थान 10 खेलमा 12 अंकका साथ चौथो स्थानमा छ भने समान खेलमा बराबरी अंक जोडेको गुजरात नेट रन रेट का आधार में पांचौ स्थान में रहकर कोलकाता नाइट राइडर्स ने दिल्ली कैपिटल्स 8 विकेट हरा दिल्ली में 143 रन को सहज लक्ष्य कोलकाता 34 बल बाकी मात्र 2 विकेट गुमा पूरा गरेको हो।
1: एक दिवसीय ब्याज श्रृंखलामा नेपालको ये टोलीले स्कटल्याण्डलाई डीएलएस नियमका आधारमा 9 रनले हराएको हो। स्कटल्याण्डले दिएको 303 रनको लक्ष्य पछ्याएको नेपालले 34 ओभर 5 नम्बर 4 विकेट गुमाएर 204 रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो। त्यसपछि डीएलएस नियमका आधारमा नेपालको ये टोली विजय भएको नेपालका सन्दीप जोराले अभिजित 83 रन र ईशान पाण्डेले 50 रनको अर्धशतकीय पारी खेल्नुभयो। माथिल्लो मुनपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले 8 विकेट गुमाएर 303 रन बनाएको थियो।
4: खेल खबर सँगै साँझको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
1: हावाहुरीसँग ढलेका रूखले कोहलपुर सुर्खेत 132 केबी विद्युत प्रसारण लाइनको दुईवटा पुलमा क्षति, मर्मत हुन केही हप्ता लाग्ने, पुरानै 33 केबीबाट विद्युत सेवा दिइने,
4: कर्णालीमा चालू आर्थिक वर्षको 10 महिनामा करेन्ट लागेर 12 जनाको मृत्यु, सुरक्षाका मापदण्ड पालना नहुँदा र जीर्ण संरचनाका कारण ज्यान गुमाउनेको संख्या बढ्दै,
1: कर्णाली प्रदेश सरकार र स्थानीय तह तथा जिल्ला समन्वय समितिका जनप्रतिनिधिहरूबीच छलफल, सामूहिक चासो सहयोग समन्वय तथा सहकार्यमा जोड़,
4: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा राजस्थान र गुजरात टाइटन्स भिड्दै। अवस् त तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी बिदा हुन्छौ। नमस्कार।
5: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
6: रेडियो भेरी एफएम 98.6 MHz।
7: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
8: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
9: भर्ना सम्बन्धी सूचना।
2: यस सुर्खेत बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक एलएलबी प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
9: भर्ना कार्यक्रमहरू, आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म, प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि, प्रवेश परीक्षा शुल्क 1700, ई सेवा खल्ती कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
2: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.yafol.edu.np वा www.entrance.yafol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.yafol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
9: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः एलएलबी प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत सम्पर्क फोन नम्बर 083-520-307 083-520-298

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियों
1: के तपाईं आकर्षक फोटो फ्रेमिंग र डिजाइन को खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास मैङ्क मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
3: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने भइसकेको छ।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
3: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
4: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 21,600 देखि 43,200 सम्म कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। सिधै वीरनगर 10 सुर्खेतमा भएको साफा होस्टेल भएको घरमा गएर सुरजन लोकाईलाई भेट।
3: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
4: ल टिपिराख, फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
5: कर्मचारी आवश्यकता सम्बन्धी सूचना एस स्मार्ट कृषि तथा पशुपक्षी फर्म नवबुद्ध 5 काप्रे पलाञ्चोकमा केही कर्मचारीको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूलाई समयमै सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। पद संख्या 2 जना, योग्यता सामान्य लेखपढ गर्न जान्ने, मासिक तलब रु 25,000 सँगै बोनसको व्यवस्था, खाने बस्ने र स्वास्थ्य बीमा सँगै पेन्सनको समेत सुविधा भएको,
1: परिवार सहित सम्पर्कमा आउनेलाई विशेष प्राथमिकता दिइनेछ।
5: सम्पर्क स्मार्ट कृषि तथा पशुपक्षी फर्म नवबुद्ध 5 काप्रे पलाञ्चोक, मोबाइल नम्बर 98-411-093-09, 98-411-093-09।

0: हजुर अब ज्वाइन गर्नुहोस् PS6 रेवोल्युसन सहभागी हुनुहोस् होन्डा एक्सटेन्सन फाइनान्स महोत्सवमा कुनै पनि पुरानो मोटरसाइकल ल्याउनुहोस् र इन्स्टान्ट एक्सचेन्ज गर्नुहोस् नयाँ होन्डासँग इजी फाइनान्स रु 6,000 को टप भ्यालुएसन अनि 5,000 क्यास ब्याक आजै आउनुहोस् नयाँ होन्डा बाइक चढेर जानुहोस्
1: मिति यही वैशाख 27 जेठ 1 गतेसम्म स्थान न्यू बुलबुले अटो सेल्स जुम्ला रोड सुर्खेत सम्पर्क मोबाइल नम्बर 97-670-56-813 र 97-670-56-814
2: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भायनेटको साम्बा प्याकसँग जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा 1 महिना फ्री आज नै सब्सक्राइब गर्नुहोस् वायनेट साम्बा प्याक स्पिडको अल्टिमेट गोल वायनेट साम्बा प्याक अल्ट्रा फास्ट अल्ट्रा फन
3: रेडियो भेरी एफएम

0: खुशीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालकै एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार वाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369984।

जुन सुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900 मा

0: Extreme energy drink.
1: यही जेठ 2 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एचसीआरसी अस्पताल नेपालगंजमा कार्यरत निसन्तान रोग विशेषज्ञ एवं आईभीएफ स्पेशलिस्ट डाक्टर मंजु बिसी शाह आउँदै हुनुहुन्छ। निसन्तानपन सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी लाभ लिनुहुन अनुरोध गर्दछौ।
2: विवाह भएको लामो समयसम्म पनि सन्तान नभएका, एउटा बच्चा पछि अर्को बच्चा बस्न नसकेका, बच्चा बसेर पनि खेर जाने समस्या भएका, हर्मोन असन्तुलन, पाठेघरको समस्या र थाइरोइडका कारण बच्चा जन्माउने सम्भव नभएका तथा आईभीएफ कोष माध्यमबाट बच्चा जन्माउने योजनामा रहेका दम्पतीहरूले समयमै आफ्नो सिट सुरक्षित गर्नुहोस्। निराश नहुनुहोस्, सम्भव छ।
1: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।
3: भर्ना खुल्यो।
4: कर्णाली प्रदेशकै सर्वोत्कृष्ट सुर्खेत मोडेल कलेजद्वारा सञ्चालित यस सुर्खेत मोडेल एकेडेमीमा शैक्षिक सत्र 2083-84 लागि कक्षा पीजीदेखि कक्षा 9 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू: अनुभवी तथा दक्ष शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने, नर्सरीदेखि युकेजी सम्मका नानी बाबुहरूलाई मन्टेसोरी विधिबाट अध्यापन गराइने, गुणस्तरीय कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला तथा पुस्तकालयको सुविधा भएको, पारिवारिक एवं शान्त वातावरणमा कक्षा सञ्चालन हुने, पर्याप्त खेल मैदान भएको र विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गरिने, अतिरिक्त शैक्षिक क्रियाकलापका साथै शैक्षिक भ्रमण गराइने, दिवा खाजाका लागि विद्यालयभित्र नै गुणस्तरीय चमेना गृह तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको र यातायातको उचित व्यवस्था भएको, साथै यसै वर्षदेखि कोडिङ रोबोटिक्स एआई का कक्षाहरू सञ्चालन हुने र स्मार्ट बोर्डबाट पठन पाठन हुने।
4: सम्पर्क सुर्खेत मोडेल एकेडेमी, वीरेन्द्रनगर 8 प्रकृति चोक खजुरा सुर्खेत, राधाकृष्ण मन्दिरदेखि शिव मन्दिरको बीच बाटोमा।
3: सम्पर्क मोबाइल नम्बर 98-585-51-960, 98-481-20-148 र 98-60-91-76-74।
5: रेडियो भेरी एफएम।

0: सानो समितिहरू छ, त्यो समितिको प्रमुखहरूलाई पनि राखेको अवस्था चाहिँ छ, जम्मा 21 जना हुनुहुन्छ सदनमा पनि प्रतिपक्ष छौँ। त्यस कारणले त सरकारलाई खबरदारी गर्ने काम पनि हामीले गर्नुपर्छ, सरकार चाहिँ गलत बाटोमा जाँदैछ कि अथवा गलत काम गर्दैछ कि भन्ने खबरदारी पनि गर्नुपर्छ। त्यो कामहरू पनि अहिले लगभग हामी प्रतिपक्ष त एकदमै काम गर्नको लागि बलियो आधार बेस हुन्छ नि हजुर, त्यो बेसमा काम गर्नको लागि पनि यो बोर्ड हो।
1: नेपाली कांग्रेसले 15 महाधिवेशनलाई लक्षित गर्दै देशभरका 6743 ओडामा क्रियाशील सदस्यता डिजिटल प्रणाली मार्फत अध्यावधि गर्ने कार्य तीव्र भएको अघि बढ़ाएको छ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले एक विज्ञप्ति जारी गर्दै क्रियाशील सदस्यहरूलाई आफ्नो आधिकारिक मोबाइल नम्बर पार्टीको केन्द्रीय कार्यालयको आधिकारिक नम्बरमा सूचीकृत गराउन आग्रह गर्नुभएको हो। सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले अहिलेसम्म करिब 1,00,000 भन्दा बढ़ी सदस्यले अत्यावधिक गराइसकेको सीआईएनलाई बताउनुभयो।
2: अहिले यो अब हामी विस्तारै के गर्दैछौँ भने अब जसको मोबाइलबाट पनि आफ्नो क्रियाशील सदस्यले आफ्नो मोबाइलबाट पनि गर्न सक्ने, क्षेत्रीय कार्य समिति र ओडाले पनि गर्न सक्ने, अलिक प्रायोरिटी ओडाले गर्न सक्ने गरिकन विकास हुँदैछ। हाम्रो अहिले ओडा र क्षेत्रमा एकदम तदाधुकै काम भइरहेछ।
1: पार्टीको निर्णय अनुसार सदस्यता अध्यावधि कार्य जारी राखे पनि पूर्व सभापति शेरबहादुर देउवा र नेता डाक्टर शेखर कोइराला समूह यो प्रक्रियामा सहभागी भएका छैनन्। सो समूहले 15 महाधिवेशनको लागि सदस्यता अध्यावधि भइरहेको जिकिर गर्दै गगन थापा नेतृत्वको कार्य समितिले गराएको अध्यावधि स्वीकार नगर्ने अडान लिइरहेको छ। अनियमितता, कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्न सरकारले पर्सीदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा मूल्य पारदर्शिता साप्ताह चलाउन लागि हो। दैनिक उपभोग्य सामग्रीको अस्वाभाविक मूल्य वृद्धि रोक्न अभियान सञ्चालन गर्न लागि प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। सप्ताहव्यापी अभियानले बजारमा हुने गलत क्रियाकलाप रोक्न सहयोग पुग्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले सीआईएनसँग बताउनुभयो।
3: नेतालाई चाहिँ जानकारी लिन राम्रो हुने पछि भयो होइन, त्यो हुँदाखेरि पारदर्शिता भयो भने अब त्यसमा चलखेल हुँदैन, अनियमितता हुँदैन भन्ने विषय त हो नि। 28 गते सोमबारदेखि जेठ 3 गतेसम्म 1 हप्ता चल्ने, मलाई त के लाग्छ भने हिजो मात्र त्यसको जानकारी प्राप्त भयो, हामीले विभिन्न निकायहरू समन्वय निकायलाई परिपत्र पनि गरिसक्यौं। अब यसमा हामी 3 वटा पक्ष हेरौं न, एउटा हामी नियामक निकाय, सरकारी निकायहरू जहाँ जहाँ जो जसले यो जिम्मेवारी लिनु भएको छ अनुगमन गर्ने जिम्मा लगायत होइन उहाँहरू, अर्को चाहिँ त्यो विभिन्न चिज वस्तुहरू सेवाहरू बिक्री गर्ने पक्ष, व्यवसाय पक्ष र त्यसपछि उपभोक्ताको पक्ष, यो तीनवटैलाई चाहिँ अब जिम्मेवार रहन र जागरूक रहन यसले चाहिँ सहयोग गर्छ भन्ने लाग्छ।
1: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याएको छ। आगामी सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षाहरूलाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको शुरूआत गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। यस पोर्टलका माध्यमबाट देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिक, विषयविज्ञ र नीति निर्माणहरूले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना महत्वपूर्ण राय सुझावहरू सिधै सरकार समक्ष पेश गर्न सकिने जानकारी दिएको छ।

0: सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। सहकारी ऐन 2074 तथा प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिश सम्बन्धी मापदण्ड 2083 अनुसार इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिएको हो। सूचना जारी भएको 15 दिनभित्र ललितपुरको पुल्चोक स्थित राष्ट्रिय सहकारी नियमन प्राधिकरणले कार्यालयमा दरखास्त दिन सकिने भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टले सीआईएमसँग बताउनुभयो।
1: सहकारी ऐन 2074 दशा 103(9) बमोजिम राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य सम्बन्धी पदमा नियुक्तिका लागि दरखास्त आह्वान भएको छ र त्यसका लागि यो आगामी जेठ 9 गते भित्र दरखास्त बुझाउने म्याद रहेको छ।
0: विश्वका विभिन्न मुलुकमा फैलिएको हन्टा भाइरस नेपाल आइपुग्ने जोखिम तत्कालका लागि नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हन्टा भाइरस संक्रमित व्यक्तिहरू धेरै लामो समयसम्म र अत्यन्त नजिकको सम्पर्कमा रहँदा मात्र सर्ने चिकित्सकहरूको भनाइरहेको छ। नेपालमा आउने जोखिम कम भए पनि सावधानी अपनाउन भने मातहतका निकायमा भनिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी भक्त बहादुर केसीले सीआईएनसँग बताउनुभयो।
2: हाम्रो चाहिँ इन्टरनली मात्रै हाम्रो टिम छ नि, हेल्थ डेस्कको टिमहरू उहाँहरूलाई चाहिँ अब अलिअलि जानकारी चाहिँ गराइएको छ। त्योभन्दा बेग्लै चाहिँ अरू केही भएको छैन म्याम। अब जस्तो अब अहिलेको चाहिँ नेपालको केसमा कुरा गर्यो भने त्यो धेरै जोखिमको अवस्था चाहिँ होइन होइन। अब तैपनि यो डब्लुएचओको सिआरओको जुन डब्लुएचओ सिआरओ अफिस छ दिल्लीले, अब त्यो दिल्ली अफिसले पनि चाहिँ यसको जोखिमको बारेमा चाहिँ केही न केही कुराहरू चाहिँ आउँछ होला, अहिलेसम्म गरिसकेको अवस्था छैन। त्यो आधारमा चाहिँ हाम्रो दक्षिण एसियाका देशहरू तयारी अवस्थामा बस्ने हुन्छ। तर अब अहिले चाहिँ हामीले हाम्रा हेल्थ डेस्कका साथीहरूलाई चाहिँ जस्तो यो हन्टा भाइरसको चाहिँ जुन लक्षणहरू छ, रुगा खोकी अथवा चाहिँ श्वास प्रश्वाससँग सम्बन्धित समस्याहरू आयो भने चाहिँ अलि बढी ध्यान

0: बाट आएको भन्ने खालको कुरा चाहिँ गरिसकेको अवस्था छ. तर कारण जे छ, खास गरी यो मुसाहरूबाट सर्ने कुरा हो. अब यो चाहिँ अब यहाँको मुसामै पाइन्छ र मुसाहरूबाटै मुसाहरू अथवा त्यस्ता रोडेन्टहरू भन्दा टाढा बस्छ भनेर अहिले नै भन्ने अवस्था छैन होइन. तर चाहिँ अब खास गरी जहाँ फैलिएको छ त्यो फैलिएको ठाउँहरूको मानिसहरू चाहिँ मुसा घरको यो लगायतबाट टाढा रहने, सरसफाइमा चाहिँ अलिक बढी ध्यान दिने होइन, फोहोरहरू यो खेतीपातीमा काम गर्दाहरू पनि अलिक बढी चाहिँ ध्यान दिनुपर्छ भन्ने कुराहरू चाहिँ आम नागरिकहरूलाई जानकारी गराइन्छ त्यस्तो अवस्थामा.
1: साझा खबरमा अब विदेशका खबर. रूस र साउदी अरबका विदेश मन्त्रीहरूले हर्मुज जलसन्धि आसपासको पछिल्लो अवस्थाबारे कूटनीतिक छलफल अघि बढ़ाएका छन्. रूसका विदेश मन्त्री र साउदी अरबका विदेश मन्त्री बीच टेलिफोन वार्ता भएको रूसी विदेश मन्त्रालयले जनाएको छ. वार्ताका क्रममा दुवै पक्षले क्षेत्रीय तनाव पुनः बढ़न नदिन विशेष ध्यान दिनुपर्नेमा जोड़ दिएका थिए. साथै दीर्घकालीन र स्थायी समाधानका लागि निरन्तर कूटनीतिक संवाद र आपसी सम्पर्कलाई अघि बढ़ाउन आवश्यक रहेको विषयमा सहमति जनाएको छ. दुवै मन्त्रीले हर्मुज जलसन्धिमा पहिलेको अवस्था जस्तै स्वतन्त्र र सुरक्षित आवागमन सुनिश्चित गर्नु अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएको छ.
2: सर्लाही जिल्ला सहित तराई मधेसका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित. तानपछि सुर्ती र त्यसपछि उखु खेती गर्दै किसानहरू फेरि मकै खेतीमा फर्किए. रिपोर्टसँगै नेपाल भाषाका गीत संगीतमा आकर्षण बढ़ेपछि लगानी कम, विशेष संवाद सहितको शनिवार्य विशेष पनि बाँकी नै छ. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
3: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध. नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ. सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ. यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ. यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्. धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्.
4: रामे, यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो.
5: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
6: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्. यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ.
4: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ.
7: नमस्कार. नमस्कार. कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ.
5: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि.
7: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि.
5: ओहो, धन्यवाद नानी. अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि.
6: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य. एकीकृत पर्वतीय विकास केन्द्र इस्टिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश.
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम.
2: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. अब मौसम सम्बन्धी खबर. कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भूभागमा सामान्यतया बादल लागेर केही स्थानमा हल्का पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. कोशी, बागमती र गण्डकी प्रदेशका केही भागमा अहिले पनि पानी परिरहेको छ. त्यस्तै गरी थोरै स्थानहरूमा कोशी प्रदेशको तराईका भूभाग मा एक दुई स्थानमा अहिले पनि मेघ गर्जन सहित चट्याङ र मध्यम खालको पानी परिरहेको छ र आज राति पनि पानी पर्नेछ. उच्च पहाड़ी हिमाली क्षेत्र में

0: नै हिउँ पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका प्रवक्ता वरिष्ठ मौसमविद विभूति पोखरेलले सीआईएनसँग बताउनुभयो।
1: आजमा चाहिँ कोशी प्रदेशका केही जिल्लाहरूमा चाहिँ अहिले अब यो गर्छन् चट्याङ मध्यमसम्मको पानी परिरहेको छ होइन अहिलेलाई। अब बेलुकाको कुरा गर्दाखेरि चाहिँ बेलुकालाई अब बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेश लगायत देशको हिमाली र पहाड़ी भूभागमा चाहिँ भूभागका थोरै स्थानहरूमा चाहिँ मध्यमसम्मको अब वर्षा हुन सक्ने सम्भावना रहन्छ होइन। त्यस्तै सुदूरपश्चिम प्रदेश लगायत त्यसको तराई भूभागको चाहिँ एक दुई स्थानहरूमा चाहिँ मेघगर्जन चट्याङ सहित हल्का वर्षाको चाहिँ सम्भावना रहेको छ। भोलिलाई पनि हजुर अब कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागहरूमा भोलिलाई पनि सम्भावना छ होइन। र बाँकी प्रदेशको एक दुई स्थानमा चाहिँ हल्कासम्मको वर्षाको सम्भावना छ। प्री मनसुन भयो अब यो सँगसँगै अब मेघगर्जन चट्याङ होइन त्यो सम्भावना चाहिँ रहन्छ।
0: तराई मधेसमा मकै खेती खासै प्राथमिकतामा पर्दैन तर पछिल्लो समय सर्लाही जिल्लासहित तराईका विभिन्न जिल्लाहरूमा मकै खेतीतर्फ आकर्षण बढ़िरहेको छ। पहिले धान त्यसपछि सुर्ती त्यसपछि उखु खेती गर्दै किसानहरू फेरि मकै खेतीमा फर्किएका छन्। यो वर्ष बेमौसमी वर्षाले भने 30% उत्पादनमा क्षति पुर्याएको अनुमान छ।
2: सर्लाही जिल्लाका बरथुवा नगरपालिका र बागमती नगरपालिकालाई समेटेर मकै सुपर जोन घोषणा गरेपछि यहाँका किसान मकै खेतीतर्फ आकर्षित भएका छन्। यहाँ करिब 9,248 हेक्टर जमीनमा मकै खेती हुँदै आएको छ तर यस वर्ष बेमौसमी वर्षाले मकै बालीमा क्षति पुर्याएपछि किसानलाई लगानी उठाउने चिन्ता बढ़ेको छ। किसान स्त्री शेख
3: सुरुमा त पानी नै हावाहुरी आयो हावाहुरी आएर मकै ढाल्यो मकै ढालेपछि अब पानी परिरहन्छ बेला बेलामा त्यो भएर मकैहरू सबै पानीले कुहिएर अनि नोक्सान भयो।
2: मकै खेती सुपर जोन क्षेत्रमा मात्र होइन जिल्लाभरि फैलिएको छ। किसानहरूले नगदे बालीका रूपमा मकै रोजेका छन् तर रोपाईको समयमा परेको वर्षाले ढिला भएको थियो भने अहिले भित्राउने बेला पनि पानीले समस्या थपेको किसान रोजादिन मनसुर बताउनुहुन्छ।
4: मकै रोप्नु बेला पानी अब मकै भाँच्ने बेलामा पानी परिरहेको छ कसरी छन्क्याउने भएर त्यही चिन्तामा हामीहरू बसिरहेछ। फेरि मकै भाँच्ने बेलामा कसरी छन्क्याउने
2: पछिल्लो समय दैनिक जस्तो परेको वर्षाले खेतमै पाकेर तयार भएको मकै बालीमा ठूलो क्षति पुगेको छ। किसानहरू लगानी जोगाउने चिन्तामा छन्। किसान श्यामभक्त मैनाली
5: मकै ढलेर साफ छ ट्रेक्टरको जोताई अति मगो किसानले कसरी उपाय के उपायले बाँच्ने के क्षतिपूर्ति पाउने त भन्नु कसले के दिन्छ यसको उपाय केही छ हाम्रो यहाँ हामी किसान त खतम हुने पानी परेर व्यापक छ सधैँ।
2: धान काटेपछि एकै समयमा मकै रोपिएको थियो जसका कारण अहिले एकै पटक जस्तो मकै भित्राउने अवस्था आएको छ तर बिजेको मकैलाई बजारमा राम्रो मूल्य नपाउँदा किसान थप मारमा परेको मकै उत्पादन गर्ने किसान सुभद्रा मैनालीको दुखेसो छ।
6: मकै ढलेपछि अब हामी किसानलाई जताबाट गरे पनि दुई पैसा आउँदैन कसरी व्यवहार गर्नु त्यही त हो नि के गर्नु सकिँदैन जे जे भने खप्नै पर्यो व्यवहार गर्नै पर्यो। मकै ढलिसकेपछि व्यापारीले पनि कम दाम लाउँछ वेट पनि घटी हुन्छ पानी परेको परै गर्छ कसरी टिप्नु सब उम्रिसक्यो।
2: नेपाल कृषि प्रधान मुलुक भए पनि मलखाद गुणस्तरीय बिउ सिंचाईको अभाव अझै समस्या बनेको छ। त्यसमा पनि बेमौसमी वर्षाले किसानलाई दोहोरो मार पारेको छ। सुपर जोन कार्यक्रमका प्रमुख डाक्टर सुरेन्द्र यादवका अनुसार यस वर्षाले करिब 30% क्षति पुर्याएको अनुमान गरिएको छ। किसानहरू सरकारको राहतको पर्खाईमा छन्। प्रकाश मैनाली सीआईएन सामुदायिक रेडियो एकता लालबन्दी सर्लाही।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपाल भाषाका गीत संगीतमा आकर्षण बढ़े पनि लगानी कम।

0: शनिबार यो विशेष बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नु होला।
1: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घामनेक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछ। क्लासिक टेक छोयो कि चल्यो।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिबारीय विशेष। पछिल्लो समय नेपाल भाषाका विभिन्न गीत संगीतहरू बजारमा पाइएका छन्। भाषाभाषीका गीतमा नयाँ पुस्ताको उत्साह देखिए पनि पुराना सर्जकमा भने अझै निराशा देखिन्छ। गायिका बुनु श्रेष्ठ नयाँ पुस्ताको उत्साहसँगै समुदायले त्यस्ता गीत संगीतको अपनत्व गर्न सक्नुपर्ने बताउनुहुन्छ।

0: अचम्मै लाग्यो मलाई, यति धेरै बज्यो रेडियोहरूमा होइन, यति धेरै फरमाइस आउने गीतहरू, त्यो यता लोकगीत त्यो रातो माटो पनि धेरै नै बज्यो त्यो बेलामा, पपुलरै थियो। सँगसँगै फेरि यता आधुनिक ट्राई गरे, आधुनिकमा पनि त्यत्तिकै के राम्रो के धेरैले मन पराउनु भयो। त्यसपछि त लगभग मेरो आधुनिकमै बढी छ रेकर्ड अहिले।
1: अहिलेको पुस्तामा भाषा भाषीसँग जोडिएका गीत संगीतमा लाई सुन्ने, त्यसमा लगानी गर्ने, आफ्नो भाषाको गीतको संरक्षण गर्ने विषय कस्तो पाउनु चाहिँ अहिले
0: कमै छ होइन, मान्छे कमै छ। अब मलाई थाहा भएन, अब सायद त्यसको प्रतिफल अब आर्थिक रूपमै हुँदैन भन्ने सोचेर हो या किन हो, तर मलाई चाहिँ इच्छा लाग्यो होइन, एउटा भए पनि, अब एउटै मात्रै त होइन, अरू पनि गर्दैछु होइन, अब आउँछ होला सायद चाँडै नै, तर गर्नुपर्छ एउटा जिम्मेवारी फिल भएर होइन, एउटा भाषाको उत्थानको लागि पनि केही सपोर्ट हुन्छ कि, एउटा इँटा भए पनि थपिन्छ कि, अब सबैले यसमा किन लगानी गर्ने त, रिटर्न नै छैन भने भनेर पछि हटेर त त्यो त लोप भएर जान्छ नि त, अनि त्यो हिसाबले पनि मैले चाहिँ गरे हो त्यो काम चाहिँ।
1: त्यो गीत सुनौ न सुरुमा चाहिँ।
0: बहनिया मिला धसा जिउरे जिता

0: यसको नेपाली चाहिँ
1: यसको चाहिँ एउटा प्रेममा परेको एकजना युवतीले चाहिँ आफ्नो प्रेमीले उसलाई जे उपनाम दिए पनि हुन्छ, रातको जुन भने पनि हुन्छ, दिउँसोको घाम भने पनि हुन्छ, सरसर चल्ने बतास भने पनि हुन्छ, जे उपनाम दिएर बोला पनि हुन्छ भन्ने अर्थ छ। यो चाहिँ बजार व्यवस्थापन अलिकति साँगुरिएको हो कि साँगुरो भएको हो कि जस्तो पनि लाग्छ मलाई एक अर्थमा चाहिँ। अनि अब त्यही हो, अब प्रोग्रामहरू गर्दाखेरि सबैले नबुझिदिएको कारणले होला सायद अर्गनाइजरहरूले पनि बोलाउनुहुन्न। जसरी आम नेपाली गीतहरू गाउनको लागि मेला महोत्सवहरू हुन्छ, जसरी हामी जान्छौँ त्यहाँ गीत गाउन, त्यसरी चाहिँ हाम्रो भाषाभाषीको गीतहरूको महोत्सवहरू पनि हुँदैन। यो चाहिँ अलिकति कम्युनिटीले पनि, हाम्रो नेवार कम्युनिटीले पनि ठाउँ ठाउँमा त्यस्तो गरेर अलिकति हुन त हुन्छ तर कमै हुन्छ कि। अब अहिले पछिल्लो समय हाम्रो भाइ हुनुहुन्छ कुमार सागर, उहाँले जब नेवारी गीत गाउनुभयो, अहिले बच्चा बच्चाले त्यो नेवार मात्रै होइन कि अरू कम्युनिटीको मान्छेले पनि सुनिरहेको छ, हिट भइरहेको छ नि, यसले पनि धेरै टेवा दिइरहेको छ। यसरी नै हामी हरेक कलाकारले चाहिँ आफ्नो जिम्मेवारी बोध गरेर चाहिँ एटलिस्ट अब अरू गीतहरूलाई चाहिँ दसवटा रेकर्डिङ गर्यो भने एउटा चाहिँ आफ्नो भाषालाई पनि सपोर्ट हुन्छ, एउटा इटा भए पनि थपौँ भन्ने हिसाबले पनि गर्नुपर्छ, त्यसको रिटर्न आओस् आओस् नआओस् तर पनि गर्नुपर्छ भन्छु म चाहिँ।
0: यसमा नयाँ पुस्ताको लगाव कस्तो देख्नुहुन्छ? कुरा गरिरहेको नेपाल भाषाका गीतहरूका लागि नयाँ पुस्ताको अहिलेको चासो कस्तो देख्नुहुन्छ?
1: धेरै छ, अहिले धेरै छ, मेरो बच्चा पनि होइन भनौँ, मेरो छोरा छ,
0: अहिले चाहिँ नेपाल भाषाका गीत संगीत सुन्ने श्रोता दर्शकहरू बढिरहनु भएको छ, सृजना चाहिँ छैन? फेरि
1: सृजना त कमै छ, छैनै चाहिँ नभनौँ,
0: सीमित मात्रै देखिन्छ,
1: सीमित छ होइन, अलिक बढाउन पर्यो आफ्नो जीवनकालमा, यसो कति सम्भव हुन्छ त्योहरू गर्नुहोस्, रेकर्डिङ गर्नुहोस्, आफ्नो भाषाको लागि पनि केही छोडेर जानुहोस् भन्न चाहन्छु।
0: दर्शक श्रोताहरूको प्रतिक्रिया चाहिँ कस्तो पाउनुहुन्छ? समुदायले चाहिँ कसरी लिन्छ यसरी भाषाभाषीका गीतहरू ल्याउँदा चाहिँ?
1: अब मेरो अनुभवमा चाहिँ खासै मैले सपोर्ट पाइनँ कि, अब त्यो त्यसरी भन्नु त मन थिएन, तर पनि भन्छु आज होइन, धेरै मेहनत गरेको हुन्छ कि एउटा क्रिएसन निकाल्नको लागि, भनेपछि आफ्नै परिवारभित्रकै मान्छेहरूले पनि सेयर नगरिदिने हुन्छ नि, एउटा सपोर्ट नगरिदिने होइन, त्यो हुँदा चाहिँ दुःख लाग्छ। अनि हामीलाई अर्को क्रिएसन गर्नलाई एउटा हौसला मिल्छ, अनि म त एकदमै निराश भएँ त्यो गीतबाट होइन,
0: एकदमै धेरै मन छुने आफ्ना कुनै गीतहरू मध्येको कुनै गीत त्यस्तो छ, या अरू सर्जकका गीतहरू जुन गीतमा धेरै कुराहरू बुझ्न पाइन्छ भन्ने सुनौन?
1: अर्ना लामा दिजुको चौतारीमा बसेर रुन पाऊ भन्ने गीतले चाहिँ एकदमै मन छुन्छ, कहिले काहीँ त गाउँदा गाउँदै आफै पनि रुन्छु होइन, यति छुन्छ कि त्यो गीतले।

कायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दुई तिहाईको सरकार र माओवादीको डर मुक्त भएर न्यायाधीशहरूलाई काम गर्न आह्वान गर्नुभएको छ। एमाले संसदीय दलको बैठकले सांगठनिक संरचनालाई पूर्णता दिँदै 21 सदस्यीय संसदीय बोर्ड गठन गरेको छ। अनियमितता नियन्त्रण गर्नको लागि सरकारले पर्सीदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ। सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ र रूस र साउदी अरबका विदेश मन्त्रीहरूले हर्मुज जल सन्धिको कूटनीतिक छलफल अगाडि बढ़ाएका छन्। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि वैशाख 27 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
1: सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने नाराका साथ
2: यही वैशाख 15 गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन भइरहेकाले
1: सबै बालबालिकाहरूलाई विद्यालयको पहुँचमा पुर्याउन हुन सम्पूर्ण अभिभावक ज्यूहरूलाई अनुरोध गर्दछौ।
3: यस वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्रका विद्यालय जाने उमेर पुगेका सम्पूर्ण बालबालिकालाई अनिवार्य रूपमा विद्यालय भर्ना गर्नुहुन सबैमा अनुरोध गर्दछौ।
4: यदि कसैले कुनै बाल बालिकाको अभिभावकत्व लिई पठन पाठनमा सहयोग गर्न चाहेमा यही भर्ना अभियानमा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
3: वीरेन्द्रनगर नगरपालिका शिक्षा शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश
4: विद्यार्थी भर्ना अभियान 2083 भव्यताको साथ सफल पारौ।
5: कर्मचारी आवश्यकता सम्बन्धी सूचना एस स्मार्ट कृषि तथा पशुपक्षी फर्म नवबुद्ध 5 काप्रे पलाञ्चोकमा केही कर्मचारीको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूलाई समयमै सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। पद संख्या 2 जना, योग्यता सामान्य लेखपढ गर्न जान्ने, मासिक तलब ₹25,000 सँगै बोनसको व्यवस्था, खाने बस्ने र स्वास्थ्य बीमा सँगै पेन्सनको समेत सुविधा भएको,
3: परिवार सहित सम्पर्कमा आउनेलाई विशेष प्राथमिकता दिइनेछ।
5: सम्पर्क स्मार्ट कृषि तथा पशुपक्षी फर्म नवबुद्ध 5 काप्रे पलाञ्चोक, मोबाइल नम्बर 98411093909 98411093909। कर्मचारी आवश्यकता सम्बन्धी सूचना एस स्मार्ट कृषि तथा पशुपक्षी फर्म नवबुद्ध 5 काप्रे पलाञ्चोकमा केही कर्मचारीको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूलाई समयमै सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। पद संख्या 2 जना, योग्यता सामान्य लेखपढ गर्न जान्ने, मासिक तलब ₹25,000 सँगै बोनसको व्यवस्था, खाने बस्ने र स्वास्थ्य बीमा सँगै पेन्सनको समेत सुविधा भएको,
3: परिवार सहित सम्पर्कमा आउनेलाई विशेष प्राथमिकता दिइनेछ।
5: सम्पर्क स्मार्ट कृषि तथा पशुपक्षी फर्म नवबुद्ध 5 काप्रे पलाञ्चोक, मोबाइल नम्बर 98411093909 98411093909।
6: रेडियो भेरी एफएम

0: फलफूल अनि ताजा तरकारीको लागि सम्झिनै पर्ने नाम
1: उही बाबु एन साई तरकारी तथा फलफूल थोक पसल।
2: हामी कहाँ फलफूल ताजा तरकारी होलसेल मूल्यमा पाइनुका साथै विवाह पार्टी पिकनिकको लागि पनि होम डेलिभरीको सेवा पनि उपलब्ध छ।
1: सम्पर्क बाबु एन साई तरकारी तथा फलफूल थोक पसल वीरेन्द्रनगर छ कृषि बजार सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-233 मोबाइल 98-585-0062 र 98-681-3994।
3: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
3: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनएल सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेत फोन नम्बर 083-521-148 र 520-702।

0: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
1: हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 21,600 देखि 43,200 सम्म कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। सिधै वीरनगर 10 सुर्खेतमा भएको सासा होस्टेल भएको घरमा गएर सुरजन लोकाईलाई भेट।
0: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि। फेरि उहाँ गरे के हो कसो?
1: ल टिपिराख फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
3: हाम्रा सेवाहरू
4: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बात, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 9840-44-631।
5: रेडियो भेरी एफएम

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंसुरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंसुरेंस खुले रजियो
1: खुशीको खबर
2: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
1: हाम्रा विशेष सेवाहरू आईभीएफ आईयूआई हिस्टोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू
2: एचसीआरसी अस्पताल नेपालगंज तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार वाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।

0: हजुर अब ज्वाइन गर्नुहोस् CS6 रेवोल्युसन सहभागी हुनुहोस् होन्डा एक्सटेन्सन फाइनेन्स महोत्सवमा कुनै पनि पुरानो मोटरसाइकल ल्याउनुहोस् र इन्स्टेन्ट एक्सचेन्ज गर्नुहोस् नयाँ होन्डा सँग इजी फाइनेन्स रु 6000 को टप भ्यालुएसन अनि 5000 क्यास ब्याक आजै आउनुहोस् नयाँ होन्डा बाइक चढेर जानुहोस्
1: मिति यही वैशाख 27 देखि जेठ 1 गते सम्म स्थान न्यू बुलबुले ऑटो सेल्स जुम्ला रोड सुर्खेत सम्पर्क मोबाइल नम्बर 97670 56 813 र 97670 56 814
2: सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने नाराका साथ यही वैशाख 15 गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन भइरहेकाले सबै बालबालिकाहरूलाई विद्यालयको पहुँचमा पुर्याउन हुन सम्पूर्ण अभिभावक ज्यूहरूलाई अनुरोध गर्दछौ।

0: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर।
1: यही जेठ 2 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
0: डाक्टरद्वारा दिइने सेवाहरू: कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
3: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
4: रेडियो भेरी एफएम 98.6 x 102.7
5: मेगाहर्ट्ज। यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
6: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्त?
5: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्याहरू त आफै भन्दिन क्या।
6: त्यति पनि रह नै, न्याय नपाए गोर्खा जानु भन्ना थिए, अब उपचार नपाए आरोग्यमा जानु पड्दो छ त।
4: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइस, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
7: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
8: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।

0: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ट्ज
1: पारस्परिक साथ सहयोग र दृढ विश्वास को 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो
2: भर्ना खुल्यो
3: कर्णाली प्रदेशकै सर्वोत्कृष्ट सुर्खेत मोडेल कलेजद्वारा सञ्चालित यस सुर्खेत मोडेल एकाडेमीमा शैक्षिक सत्र 2083-84 लागि कक्षा पीजीदेखि कक्षा 9 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने नर्सरीदेखि युकेजी सम्मका नानी बाबुहरूलाई मन्टेसोरी विधिबाट अध्यापन गराइने गुणस्तरीय कम्प्युटर ल्याब विज्ञान प्रयोगशाला तथा पुस्तकालयको सुविधा भएको पारिवारिक एवं शान्त वातावरणमा कक्षा सञ्चालन हुने पर्याप्त खेल मैदान भएको र विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गरिने अतिरिक्त शैक्षिक क्रियाकलापका साथै शैक्षिक भ्रमण गराइने दिवा खाजाका लागि विद्यालयभित्र नै गुणस्तरीय चमेना गृह तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको र यातायातको उचित व्यवस्था भएको साथै यसै वर्षदेखि कोडिङ रोबोटिक्स एआई का कक्षाहरू सञ्चालन हुने र स्मार्ट बोर्डबाट पठन पाठन हुने।
3: सम्पर्क सुर्खेत मोडेल एकाडेमी वीरेन्द्रनगर 8 प्रकृति चोक खजुरा सुर्खेत राधाकृष्ण मन्दिरदेखि शिव मन्दिरको बीच बाटोमा।
2: सम्पर्क मोबाइल नम्बर 9585151960 9841820148 र 9860916174।
4: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर

0: होइन रहेछ घुडे कालमा सोख दिनलाई
1: बढायो
0: खानालाई होइन रहेछ।

परीक्षित श्री सारा संपूर्ण प्रकार को प्रक्रिया में पूर्ण भर माता श्री इस प्रभाव बाट अब म कसो करू भगवान लौन दया को सागर भनेर विनती करने वाला छोरो राजकुमार जंगल जानु भो जंगल में पाल् भई सके अहिले परब्रह्म परमात्मा परमेश्वर श्रीहरि यो प्रभाव बाट इच्छा पूर्ण करना को लगे शाश्वत ब्रह्म ज्ञान को उपदेश को निमित्त अहिले तैयारी भएर अब कहाँ जाऊं के गरौं कसो गरौं बड़ा अप्ठ्यारो पर्यो र त्यो अप्ठ्यारोलाई भगवान परमात्मा उत्तरापाद राजा का छोरा ध्रुव नाम गरेको राजकुमार अहिले जब जब नारद नाम गरेका ऋषि को पासमा जंगल में पुगे आफ्नो स्वागत नीतिगत कार्यक्रम प्रस्तुत गर्दै हुनुहुन्छ भन्ने सपनको कथा यस अध्यायबाट महाराज परीक्षितलाई सुखदेव स्वामीले उत्तनापाद राजा का छोरा ध्रुव सौतारे आमा का कोप रूपी वचन को बाणबाट तीर्थ गर्नका लागि जंगल जानुभयो। बीच बाटो में गई सके रात्रि का समय में आमा दिउजन रुनु उत्तनापाद राजा का छोरा ध्रुवलाई नारदले समझाउनु राजन जान हुँदैन तिमी सानो छौ बाबा कहाँ जान्छौ भनेर सोध्दाखेरि म उत्तनापाद राजा को छोरो ध्रुव मेरो सौतानी आमाले मेरो बाबा को काख में बस्दा आज गलत्यार हुराइदिनु भयो। अहिले जब बाबु को काख त पाइन भनेदेखि राज्य कसरी पाउला मलाई सारी चोट पर्यो सारी मर्म पर्यो मरम मरमा घाउ पर्यो यसै कारणले म जंगल जान्छु गुरु आज्ञा पाम तमाम देव आज्ञा दी बक्सनु पर्यो मेरा गुरु भनेर भन्दा मेरो राजा तिमी सानो युवा बच्चालाई कसरी आज्ञा दिउ जंगलमा बाघ बालु हात्ती गेडाको भय मरिबसानको भय प्रेतात्माहरूको भय जान हुँदैन भन्नुभयो। यसो होइन गुरु म जब मर्न तयारी हुन्छु तर फर्कन चाहन्न विधान सिकाइदिनुहोस् भन्दा लो मेरो बाबा तिमी अहिले सरासर जाऊ यमुनाजीको उत्तरपट्टि एउटा मधु नाम गरेको वन छ त्यो मधुनाम गरेको जंगलमा गएर भगवान नारायण वासुदेव प्रभुको ओम नमो भगवते वासुदेवाय भन्ने यो मन्त्र पढ थोरै दिनमा भगवान प्रसन्न भई बस्नेछ तिम्रो चित्त भगवानमा लाओस् यही प्रकारको तिमीलाई शुभ सन्देशका साथ आज जाऊ त भनेर भगवान प्रभुले पठाइदिनुभयो र उत्तरापाद राजाका छोरा ध्रुव नाम गरेको राजकुमार अहिले मधुवनमा गएर भगवान नारायण वासुदेवको परब्रह्म चित्त लगाइकन ध्यान गर्न लाग्नुभयो। ओम नमो भगवते वासुदेवाय ओम नमो

0: महाराज परीक्षित भाई सुखदेव स्वामी ले आ गया अगर लौत सुन का आदर से प्रणाली बना राजा परीक्षित का प्रतिमा सुखदेव स्वामी ले आ गया अगर ये बक्ष्यो चेस्ते पछाड़ी बाट उत्तर पाल राजा का छोरा ध्रुव नाम को राजकुमार ने पहिलो महीना में एक एक एक महीना में पहिलो महीना में के गर्नु भो तीन दिन बिराएर फल फूल खाएर तपस्या करने दोसरो महीना में छ दिन बिराइकन हरियो सागपात खाएर तपस्या करने तेसरो महीना में नौ दिन बिराइकन सुकेको पत्ता खाएर तपस्या करने चारों महीना में बारह दिन बिराइकन जब वायु भोजन कर तपस्या करने पांचों महीना में श्री ब्रह्मांड सारा संपूर्ण कर जब जब भोजन करना का लाइ ते वायु भोजन कर तपस्या करने अनि त्यसैकी पछाडि महाराज परीक्षित अब तपाई के सुन्न चाहनुहुन्छ भनेर राजा परीक्षितलाई सुखदेव स्वामीले बडो प्रेमका पूर्वक आज्ञा गरिबक्सो त्यसै अवस्थाका बीचमा सौनका दृश्य प्रणाली भनेर महाराज परीक्षितलाई सुखदेव आज्ञा गरिबक्सन्छ अब त्यहाँ देख्नु उपरान्त तपाई के सुन्न चाहनुहुन्छ भनेर राजा परीक्षितको हजुरमा सुखदेव स्वामीले आज्ञा गर्दा उत्तनपाद राजाका छोरा ध्रुव नाम गरेको राजाको समाधि जब खुलेन भगवानले आएर उभिनु भयो पाँच जने शङ्करले प्रभुले गएर गालामा छोइदिनु भएको थियो बल्ल ध्रुवको समाधि खुल्यो युवन्त प्रवेश मम बाच मिमाम प्रसुतम सञ्जीवैत खिल शक्तिधर यस्तो धामनाम अन्यत्र हस्त चरण श्रवण त्वगालिन प्राण नमो भगवते पुरुषाय तुम्यम भगवान हजुरको पाउको सेवा गर्न पाऊ मैले त हजुरलाई नचिनेको सामान्य मैले कोही सोध्दै नसोचेको आज मेरो समाधि खुल्यो प्रभुको दर्शन पाई धन्य जन्म सफल भनिकन तब ध्रुव नामको राजकुमार परमात्माका चरणमा परेर ध्रुवलाई भन्नुभयो भगवानले जे माग्छौ त्यही दिन्छु के मागौं प्रभु मेरा पिताजीले आर्यको पुष्करा व्रतको राज्य पाऊ भन्नुभयो ए बाबा पुष्करा व्रतको राज्य त अघि नै पाउनु पर्ने नीतिमा हो अप्ठ्यारो कुरो नै होइन बाबाको कान्छो छोरो भइसकेपछि मैले जेठो छोरो भइसकेपछि पाइहाल्यौ नि भन्नुभयो अब भगवान के गरौ भनेर सोद्धा तिमीले जानेनौ सानो उमेरको हुनाको कारणले राज्य सञ्चालन गर राज्य सञ्चालन पक्ष परिपूर्ण गरिसकेपछि 36,000 वर्षसम्म पृथ्वीमा राज्य गरेर कालकाश्रीमा पाउरा कि तिमी ध्रुवलोक जाऊ है भन्नुभयो जय होस् नारायण यही हो मेरो काम भनेर अहिले भगवान अन्तर्ध्यान उत्तरपाद राजाका छोरा ध्रुव आफ्नो समाधियुक्त आफ्नो दरबार सवारी सारा जनहरूले फुलगुच्छा माला सारा बाट नमरंग का चलुआ सम्मान गारत ने स्वागत करे घर बीत गए
1: डिविजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना
2: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार वनले दिन्छ स्वच्छ वायु स्वस्थ जीवन र दीर्घ आयु वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन
1: त्यसैले वन भित्र सलाई लाइटर पेट्रोल मट्टीतेल जस्ता आगो जन्ने वस्तु नलगाऊ चुरोटको ठुट्टा सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्रभित्र नफालौं त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं वनभोज जस्ता कार्य वन क्षेत्रभित्र नगरौं गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह डिभिजन वन कार्यालय जिल्ला प्रहरी कार्यालय नेपाली सेना जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ वनमा आगो लगाउनु कानूनी अपराध हो कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ
2: डिभिजन वन कार्यालय सुर्खेत
1: भर्ना सम्बन्धी सूचना
3: यस सुर्खेत बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक LLB प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ
1: भर्ना कार्यक्रमहरू आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि प्रवेश परीक्षा शुल्क 1700 यी सेवा खल्ती कनेक्ट IPS को माध्यमबाट जम्मा गर्नुपर्नेछ रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ
3: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.fol.edu.np वा www.entrance.fol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.fol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
1: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः LLB प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत सम्पर्क फोन नम्बर 083-520-307 083-520-298।
4: पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
2: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर,
1: यही जेठ 2 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू, कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
5: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
2: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
5: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र SRDC बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
2: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
5: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56606।
6: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
7: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
6: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
7: हो र, के खास छ त इलाइट सिएमा?
6: एक्सपीरियन्स सीए फैकल्टी फुल कोर्स कवरेज र भिडियो ब्याकअप क्लास छुट्यो भने पनि टेन्सन छैन।
7: ओहो, अनि लोकेशन?
6: बानेश्वर काठमाडौँ। सम्पर्क 01-59-14-284 97-164-8465। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
7: इलाइट सीए, तपाईँको सफलताको सही सुरुवात।
2: ओहो रामु दाई, कता हिँड्नु भयो?
1: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
2: कुन धान लगाउने विचार गर्नु भयो र?
1: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि।
2: ल दाई पनि, युएस कम्पनीको US 312 शङ्कर धान लगाउने नि।
1: यो धान कस्तो छ नि बहिनी?
2: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
1: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान US 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि US 312 धान नै लगाउन भन्छु।
2: हुन्छ दाई, सँगै जाउँ है US 312 धानको बिउ लिनलाई।
5: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको US कम्पनीको US 312 शङ्कर धान नै लगाऊ।

0: हजुर अब ज्वाइन गर्नुहोस् CS6 रेवोल्युसन सहभागी हुनुहोस् होन्डा एक्सटेन्सन फाइनान्स महोत्सवमा कुनै पनि पुरानो मोटरसाइकल ल्याउनुहोस् र इन्स्टेन्ट एक्सचेन्ज गर्नुहोस् नयाँ होन्डा सँग इजी फाइनान्स रु 6000 को टप भ्यालुएसन अनि 5000 क्यास ब्याक आजै आउनुहोस् नयाँ होन्डा बाइक चढेर जानुहोस्
1: मिति यही वैशाख 27 देखि जेठ 1 गते सम्म स्थान न्यू बुलबुले ऑटो सेल्स जुम्ला रोड सुर्खेत सम्पर्क मोबाइल नम्बर 97670 56813 र 97670 56814
2: खुसीको खबर
3: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको IVF टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको HCRC अस्पतालमा पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस् निसन्तान उपचार अब सम्भव छ तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा
2: हाम्रा विशेष सेवाहरू IVF, IUI, हिस्टोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू
3: HCRC अस्पताल नेपालगंज तपाईँको परिवारको खुसीको नयाँ शुरूआत आजै परामर्श लिनुहोस् सपनालाई साकार बनाउनुहोस् HCRC अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र सम्पर्क स्थान चारवाहिनी रोड नेपालगंज बाँके सम्पर्क मोबाइल नम्बर 98455 36984
2: सूचना
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घरभन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ
2: आकस्मिक सेवा दैनिक बिरामी जाँच सेवा हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा प्रयोगशाला रगत दिशा पिसाब खकार वीर्य तथा गर्भ परीक्षण सेवा औषधि बिक्री वितरण तथा परामर्श सेवा महिलाहरूको यौन रोग आङ खस्ने सेतो पानी बग्ने गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा मधुमेह उच्च रक्तचाप ढाड दुख्ने हात खुट्टा सिल्का हान्ने पैतला पोल्ने लगातार टाउको दुख्ने चक्कर आउने रिङ्गटा लाग्ने मन आत्तिने छाती छिटो छिटो भड्किने निन्द्रा नलाग्ने भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू पायस जन्डिस ग्यास्ट्रिक वायुगोला बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा रंगीन भिडियो एक्सरे सेवा ECG सेवा इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ
1: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455
2: मलाई त कस्तो भोक लाग्छ टेकराज कहीँ जाम न खाजा खान
4: भोक त लाग्यो दिदी के खाने भोक लाग्यो के दिदी
2: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि
4: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ मजाले भोक मेटिन्छ
1: त्यहाँ त स्पेसल बफ मोमो चिकन मोमो मटन मोमो भेज मोमो बफ चाउमिन चिकन चाउमिन मटन चाउमिन भेज चाउमिन अन्डा चाउमिन मिक्स चाउमिन नेवारी खाजा सेट बफ खाजा सेट चिकन खाजा सेट मटन खाजा सेट भेज खाजा सेट बफ सेकुवा चिकन सेकुवा मटन सेकुवा छोइला भुटन भुटुवा लेग पिस ललिपप मटन तास बफ ससेज चिकन ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ
2: ल ल त्यसो भए आज त्यहीँ जाउँ आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा
4: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर 6 वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत प्रोप्राइटर शिव रावत सम्पर्क नम्बर 97670 71284 र 97-4-98-60-840
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ
5: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
5: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
6: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702।
7: यो रोगले पनि मर्नु न बाँच्नु बनायो क्यारो र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भयो
8: तै तै काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
7: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारो त आफै भन्दिन क्या
8: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्न थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
9: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथ रोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाग दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
6: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
10: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576
11: कर्मचारी आवश्यकता सम्बन्धी सूचना एस स्मार्ट कृषि तथा पशुपंक्षी फर्म नवबुद्ध 5 काप्रे पलाञ्चोकमा केही कर्मचारीको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूलाई समयमै सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। पद संख्या 2 जना योग्यता सामान्य लेखपढ गर्न जान्ने मासिक तलब रु 25,000 सँगै बोनसको व्यवस्था खाने बस्ने र स्वास्थ्य बीमा सँगै पेन्सनको समेत सुविधा भएको
12: परिवार सहित सम्पर्कमा आउनेलाई विशेष प्राथमिकता दिइनेछ।